दशैंको मुखमा चीनसँग जोडिएका नेपालका तीन प्रमुख व्यापारिक नाका एकैपटक अवरुद्ध हुँदा चाडपर्व लक्षित सामानको आयात प्रभावित भएको छ र सगडी नाका बाढीले तहस नहस भएको तातोपानी नाका महिनौदेखि सञ्चालनमा आउन नसकेको र वैकल्पिक मार्गका रूपमा प्रयोग बढेको कोरोला नाका पनि वर्षा पहिरो र हिमपातका कारण बन्द भएपछि सयौं मालवाहक सवारी सिमानामै रोकिएका छनृ।

वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी गोदरेज सँग भनेदेखि वाउ

0: Limited. Access to all. यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बटुकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयमा पठन पाठन सामान्य बन्दै गएको छ। बाढीले सबैभन्दा धेरै क्षति पुगेका रसुवा, नुवाकोट र धादिङमा पठन पाठन शुरू भएको छ। बाढीबाट प्रभावित क्षेत्रका बाल बालिकालाई लामो समयसम्म बाहिर राख्दा मानसिक तनाव बढ्न सक्ने चुनौतीलाई ध्यानमा राखेर विद्यालय सञ्चालन गरिएको छ।
2: महोत्तरीको भङ्गाह नगरपालिकाका नगर प्रमुख सञ्जीव कुमार शाहले सोमबार नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गर्दै कार्यालयको चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन्। लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएपछि कामकाज गर्न असहज भएको भन्दै नगर प्रमुख शाहले प्रमुख जिल्ला अधिकारी यादवलाई नगरपालिका कार्यालयको चाबी बुझाएका हुन्।
1: चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्।
2: भीषण हावाहुरीसँगै आएको मुसलधारे वर्षाले खेतमा पाकेर भित्राउने बेलाको धानबाली ढालेर सुत्तर त बनाइदिएको छ नै किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा छन्। तर वर्माको चिन्ता खेतमा मात्रै सीमित छैन, गोठमा रहेका गाई भैँसीलाई कसरी खुवाउने भन्ने अर्को पीर थपिएको छ।
1: कर्णाली प्रदेशमा यस वर्ष खाद्यान्न अभाव नहुने भएको छ। अघिल्ला वर्षमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यसपटक नहुने भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं तिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ।
2: सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमा सीमित बनेको छ। प्रदेश सभाको दुई तिहाई बहुमतले वन क्षेत्रमा राजधानी तय गरेपछि कार्यान्वयनमा नआई कागजमा सीमित बनेको हो। प्रदेश राजपत्रमा प्रदेशको स्थायी राजधानी छ तर तोकिएको स्थानमा भौतिक रूपमा छैन।
1: सरकारले आगामी मंगसिर 1 देखि उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निशा प्रभावी बनेको पशु वधशाला र मासु जाँच ऐन 2055 पहिलो चरणमा उपत्यकामा 3 जिल्लाका स्थानीय तहबाट कार्यान्वयनमा आउन लागेको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्ष 2083-84 विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत बढेको भन्दै महासंघले यस्तो माग गरेको हो।
1: अब शेयर बजार। अघिल्लो कारोबार दिन बढेको शेयर बजार सोमबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यो दिन नेप्से परिसूचक 16.47 अर्थात् 0.62% घटेर 2613.33 अङ्कमा झरेको हो।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार गरेपछि इरानले लडाई फेरि शुरू भए त्यसका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ इरानी विदेश मन्त्री अब्यास अराघचले कूटनीतिक समाधानको बाटो भने अझै खुल्ला रहेको बताएका छन्
7: अब खेल खबर जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटका सोमबार निर्धारित दुवै क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएका छन् भारत अफगानिस्तान तथा पाकिस्तान हङकङ बीचका क्वार्टर फाइनल खेल लगातार वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि एक बल पनि नफाली रद्द भएका हुन्
6: अब विचार विश्लेषण खुशी विज्ञान शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ एकाघरका दुई दाजुभाइ मध्ये एउटा सानैदेखि खुशी देखिन्छ भने अर्को सधैँ उदासीनतामा किन अल्झन्छ एकै पारिवारिक वातावरणमा हुर्किएका दुई बच्चामा किन प्रफुल्लताको मात्रा फरक पर्छ यस प्रश्नको उत्तरका लागि आनुवंशिक तत्व जिनको उत्खनन आवश्यक हुन्छ हर्षले व्यक्तिको रक्तचाप र मुटुको धड्कनलाई सन्तुलित राखी मुटु रोगबाट जोगाउँछ प्रसन्नताले प्रतिरक्षा प्रणाली सबलीकरण मार्फत बाह्य संक्रमण अनि आन्तरिक रूपले शरीरमा उत्पन्न हुने क्यान्सर लगायतका लक्षणबाट जोगाएर आयु समेत लम्ब्याउन भूमिका निर्वाह गर्दछ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 13 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 29 तारिक असोज कृष्ण पक्षको तृतीय तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटे कोशी बाढीमा बेपत्ता बिमितको दाबी, भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दाबी 20 अर्ब नाग्यो,
0: वर्षाले प्रभावित सडक खुलाउन अझै केही दिन लाग्ने, बिपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका तीनवटै नाका अवरुद्ध,
1: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायीको जोड।
3: दोस्रो, एक वर्ष नेपालमा काम गर्ने नियम बन्यो भने हामीलाई पनि ढुक्क भयो, अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ, नेपालमा नियम कानुन चाहिँ अभाव हो, त अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
0: ट्रम्प र सी बीच भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
1: र एसिया क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलङ्का बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर
2: अब लगानी गरौँ भविष्यका लागि किनकि अवसर छ सही लगानीको
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपिओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854030313 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा भोटेकोसी बाढीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ बाढी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो जीवन बिमातर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बिमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ बेपत्ता बीमितको स्थानीय तह अर्थात् पालिकाले मृत्यु दर्ता गर्नुपर्ने जीवितै आएको प्रमाणित भए बिमा रकम फिर्ता गर्ने शर्तमा दाबी भुक्तानी दिने व्यवस्था गरिएको छ प्राधिकरणले रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 हिजो जारी गरेको हो जीवन बिमाको दाबी भुक्तानीका लागि पनि सहजीकरण गर्ने व्यवस्था गर्नेछ रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 भनिएको छ भोटेकोसी त्रिशुली नारायणी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा नुवाकोट धादिङ चितवन लगायत जिल्लामा बीमित सम्पत्ति गाडी परियोजना व्यापारिक मौज्दा तथा मानवीय क्षतिका कारण बीमक समक्ष पर्न आएको दाबी बीमालाई शीघ्र सरल पारदर्शी व्यवस्थित तथा प्रभावकारी रूपमा फर्चुट गर्न आवश्यक भएकोले यो कार्यविधि जारी गरिएको छ प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले बिमकहरूसँगको छलफलपछि यसमा सहजीकरण गरेको बताउनु भएको छ मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ता व्यक्ति 12 वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ यो व्यवस्थाले रसुवा बाढी प्रभावितको हकमा दाबी भुक्तानीका लागि असर पर्ने भएपछि जीवन बिमक संघले यसबारे प्राधिकरण छलफल गरेर सहजीकरण गर्न लागेको संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताउनु भएको छ प्राधिकरणका अनुसार गएको भदौ 10 आएको रसुवा बाढीका कारण प्रभावित भएकाहरूलाई निर्जीवन तर्फ 2180 बीमित छन् उनीहरूले प्रारम्भिक रूपमा 20,98,87,00,000 रुपियाँ दाबी भुक्तानी माग गरिरहेका छन् यसमध्ये अहिलेसम्म 67,48,000 रुपियाँ निर्जीवन बिमा कम्पनीले भुक्तानी गरिसकेका छन् प्राधिकरणले असोज 12 अर्थात् हिजोसम्म रसुवा बाढीपछिको बिमा दाबी विवरण सार्वजनिक गरेको हो भोटेकोसी बाढीमा बेपत्ता बीमितको दाबी भुक्तानी 12 वर्ष पर्खिनु नपर्ने पालिकाले सहजीकरण गर्न सक्ने शीर्षकको खबर कारोबार दैनिकले छापेको छ
4: दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरुद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ तीन दिनको अविरल वर्षापछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरला सहित तीनै नाका अवरुद्ध भएका हुन् यसअघि 10 भदौको भोटेकोसी बाढीले केरुङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि बन्द नै थियो नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंको बेला सामानको भाव बढ्ने देखिएको छ चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा चीनबाट 76,40,00,000 रुपियाँ बराबरको सामान आयात र 29,33,00,000 रुपियाँ बराबरको निर्यात भएको छ निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स लत्ता कपडा मेसिनरी र विशेष गरी विद्युतीय गाडी आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका छन् भोटेकोसी बाढीपछि केरुङ अनिश्चित र तातो पानी लामो समयदेखि बन्द रहेका बेला बेनी जोमसोम सडकमा पहिरो खसेपछि कोरला पनि अवरुद्ध भएका छन्। कन्टेनर थन्किएका छन्। गाडी र दैनिक उपभोग्य वस्तुको आपूर्ति घटेर मूल्य बढ्ने जोखिम देखिएको हो। दशैंको मुखमा चीनतर्फका तीनै नाका अवरुद्ध शीर्षकको खबर कान्तिपुरमा छ।
3: यसैबीच लगातार परेको वर्षापछिको बाढी र पहिरोका कारण अस्ति आइतबारसम्म देशका धेरै राजमार्ग अवरुद्ध थिए। सरकारले हिजोसम्म केही राजमार्ग खुलाए पनि अझै दर्जनभन्दा धेरै राजमार्ग अवरुद्ध नै छन्। सडक विभागका अनुसार अवरुद्ध भएका यी सडकमध्ये केहीलाई गाडी चलाउने बनाउन कम्तीमा तीन दिन लाग्ने देखिएको छ। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सडक सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढी प्रभाव यही करिडोरमा पारेको थियो। हिमाली जिल्ला मनाङ मुस्ताङ जोड्ने मुख्य राजमार्गमा ठूलो क्षति पुगेकाले ती सडक तत्काल खुला हुन नसक्ने र सञ्चालनमा आउन थप समय लाग्ने देखिएको विभागका उपमहानिर्देशक शुभराज नेउपानेले जानकारी दिनुभएको छ। यसै गरी बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको माझीकुना काभ्रे भन्ज्याङ तथा मङ्गलटार लगायतका ठाउँमा पहिरो खसेको र डाइभर्सन बगेका कारण अवरुद्ध छ। थप क्षति नभई आज बेलुकासम्म यो सडक खोल्ने विभागका उपमहानिर्देशक नेउपानेले बताउनु भएको छ। यस्तै मध्य पहाडी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तिमाङ पातिहाल्ने खण्डमा पहिरो तथा सडक कटानका कारण यातायात ठप्प छ। यो सडक सञ्चालनमा आउन केही दिन लाग्नेछ। यस्तै कर्णाली राजमार्ग अन्तर्गत गगनी खोला राका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम चलिरहेको छ। यो पनि छिट्टै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो। राप्ती राजमार्ग अन्तर्गत कपुरकोट खोर खोला तुलसीपुर खण्डमा जिल्ला प्रशासनको निर्णय अनुसार गाडी आवागमन बन्द गरिएको छ। सालजण्डी सन्धिखर्क ढोरपाटन सडक खण्ड 21 बढी ठाउँमा पहिरो खसेकाले पूर्ण रूपमा अवरुद्ध छ। यी सडक दुई तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको नेउपानेले बताउनु भएको छ। यसै गरी चितवनको सिमलतालमा खसेको पहिरोका कारण त्यहाँ सडक एकतर्फी सञ्चालनमा छ। पृथ्वी राजमार्गको धादिङ खण्डमा पहिरो पन्छ्याउने काम भइरहेको र आज दिउँसोसम्ममा सडक खुलाउने प्रयास गरिएको छ। नारायणगढ मुगलिङ सडक खण्डको धारापानी र सिमलतार क्षेत्रमा पहिरो खसे पनि एकतर्फी गाडी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सडक खण्ड पनि झारफेडामा खसेको पहिरो हटाई एकतर्फी रूपमा खुला गरिएको छ। यो सडकलाई आज बिहानसम्म दुईतर्फी बनाउने लक्ष्य राखिएको छ। कान्ति राजमार्ग सडक खण्ड चार मध्ये दुई ठाउँको पहिरो हटिसकेको छ भने बाँकी दुई ठाउँमा हटाउने काम भइरहेको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कारोबार दैनिकबाट लिएका हौं। काया कैरनमा होटल क्षेत्रमा रोजगारीको सम्भावना बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
7: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
8: ल यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
9: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
10: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
10: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
9: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
3: प्रभावित सडक खुलाउन अझै केही दिन लाग्ने, बिपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरुद्ध, आवश्यक सरसामग्रीको भाव बढ्ने जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। होटल क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि, यातायात, हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ। शहरका तारे होटलदेखि ग्रामीण भेगका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। होटल क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती छन्। दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन। तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचो बीच अन्तर छ र दक्ष कर्मचारीको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ। साथै महेश केवालीले होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहलाई नेपालमा होटल क्षेत्रले रोजगारीमा कस्तो योगदान पुर्याएको छ भनेर सोध्नु भएको छ।
11: सिजनल अनसिजनल हुन्छ, हामीका काम गर्नेहरू होइन, अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि, सबै जोड्ने हो भने झन्झनै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सृजना गर्ने क्षमता यसमा छ। एउटा सुखद कुरा के पनि छ भने त्यसको झन् 30% चाहिँ महिला कर्मचारी हुनुहुन्छ क्या, त्यहाँ चाहिँ महिलाहरूले रोजगारी पाउने एकदम राम्रो क्षेत्र हो यो। विडम्बना के छ भन्दाखेरि हाम्रो यत्रो हुँदा हुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ, सरकारले पनि तालिम गरिरहन्छ होइन, हामीले जुन म्यान पावरले स्किल्ड म्यान पावरलाई हामी तालिम दिएर उसलाई सक्षम बनाउँछौँ, धेरैभन्दा धेरै म्यानमा हाम्रो यो क्षेत्रका होटलमा काम गर्ने कामदारहरू चाहिँ विदेश जानुहुन्छ। हामीले तयार चाहिँ गर्छौँ, हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ, अनि हामीले गर्ने तालिम हामीले खोजेको मान्छे हामीले पाइरह हुँदैनौँ, तर फेरि विदेश पनि त्यतिकै गइरहेछ भने कोही कोही कुरा नमिल्या त हो त।
12: हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ, तर हामीले मागे अनुसार हामीले रोजगारी पाइरहेका छैनौँ, त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ। तपाईँले भर्खरै पनि भन्नुभयो हामीले खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो, खास चाहिँ के हो कुरा?
11: अब मिसम्याच नै यही नै हो, अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन, हामीसँग सम्पर्कै भइरहेछ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम खोजिरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बिचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ कि, मलाई थाहा छ, मैले नै काम गरेको छु, त्यो श्रम सूचना केन्द्रमा के हुनु पर्थ्यो भन्दाखेरि जसले काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नु पर्थ्यो कि, त्यहाँ नै त्यो एप जुन छ, म यस्तो यस्तो यस्तो क्वालिफिकेसन भए मान्छे म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बोलाउँछौँ नि, हामी कामदारमा लगाउन सक्छौँ, त्यो मेकानिजम छन् त छ, प्रभावकारी ढङ्गमा भइरहेको छैन। विदेशमा काम गरेर फर्किए पनि त हजारौँ हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि, अब उहाँहरूसँग सम्पर्क कसरी गर्ने त?
12: होटल व्यवसायमा कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचिले यता जोडिन चाहनु भयो भने टिक्नको लागि चाहिँ कतिको सहज छ छैन?
11: सजिलै, हामी कहाँ एक पछि अर्को ठुल्ठुला 5 तारे अन्तर्राष्ट्रिय चियन होटल आइरहेछ, एउटा ठुला 5 तारे होटलमा झन्डै 5-6 जनाको आवश्यकता हुन्छ, अनि त्यो 5-6 जना त हामीले कहाँबाट ल्याउनु त? हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो होइन, भने त पोखिन्छ, त्यति जान्ने मान्छे पनि हामीले नेपालमा पाउँदैन त के गर्ने, अनि भारतबाट ल्याउनु त हो नि होइन। ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा धेरै हस्तमा त नेपालमा पनि पाइन्छ, कफी बनाउने जुन बारिस्टा भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ। मैले आज 100 जना दिनुहोस्, म आज हाम्रो सङ्घले 100 जनाको रोजगारीको बन्दोबस्त हामी 1 महिनाभित्र आजै गर्न सक्छौँ।
12: सङ्घले चाहिँ जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौँ अथवा त्यो सिप सिकाउने कुरा भनौँ, त्यो चाहिँ कतिको गरिरहेछ?
11: हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौँ, हाम्रो सिटिभिटी लगायत श्रम मन्त्रालय लगायतका होइन। अब हामीले हुँदाहुँदा अहिले के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। एउटा 24 महिने कार्यक्रम एप्रेन्टिसिप भन्छ नि, 7 दिनमा इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटेलमा आएर काम गर्छ, D1 तलब दिन्छौँ। त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी D1 दिन्छौँ, भनेको उहाँहरूको आमदानी पनि भयो। त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ, हामीले कुरा गरिरहेछौँ।
3: होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहसँग नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसरबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि पनि खबरकै सिलसिला, हावाहुरीसँगै आएको वर्षाले खेतमा पाकेर भित्र्याउने बेलाको धानबाली ढालेर सोत्तर त बनाइदिएको छ नै, किसानको लगानी समेत डुबेको छ। वर्षभरि खाने अन्नबाली नष्ट भएपछि बाँके बोगटियाका तीर्थराज वर्मा अब के खाने भन्ने चिन्तामा हुनुहुन्छ। तर वर्माको चिन्ता खेतमा मात्र सीमित छैन, गोठमा रहेका गाई भैँसीलाई पनि अब कसरी के खुवाउने भन्ने अर्को पिर थपिएको छ। 9 गतेदेखि 11 गतेसम्म हावाहुरी र वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, तर आधिकारिक तथ्याङ्क अहिलेसम्म आउन नसकेको कृषि वन तथा वातावरण मन्त्रालयले जनाएको छ। हुरीसँगैको वर्षाले पाक्ने बेलाको धानबाली 70 शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौँ। धानलाई मौसम सफा भएपछि मात्र काटौँ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौँ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौँ।
15: बासीहरूका लागि खुसीको खबर,
16: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
17: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
18: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849064977 र 9820235212।
19: अब त म तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
20: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
18: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
21: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
18: प्रोप्राइटर नरेश महतो, गीता महतो।
22: सम्पर्क 97625 73 0989 98074 46 182 र 98491 95 225।
23: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
18: यस कृषक उपकार बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भएर परिचित भएको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेला आयोजना भएकोले सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 5 औं इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज, असोज 13 गते बिहान 11 बजे।
24: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी 2 भैरवपुर चितवन।
3: त्रिशुली
4: क्षेत्रमा आएको विनाशकारी बाढीले 100 मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित भए र अरबौं रुपियाँ बराबरको भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सडक, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानका दशकों पुराना बर पीपलका रुख जोगिएको दृश्यले यस्ता रुखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिका बारे बहस बढाएको छ। खोजकर्ता डाक्टर सुशील पौडेलले नुवाकोटको देवीघाट तथा भोटेकोशी त्रिशुली नदी किनारका केही पुराना बर पीपल बाढीपछि समेत सुरक्षित अवस्थामा देखिएको उल्लेख गर्नुभयो। उहाँले नदी किनारका जीवित पहरेदारका रूपमा बर पीपल तथा पुराना रुखहरू रहेको बताउनुभयो। त्यस्ता रुखका गहिरो गरी जमिनमा फैलिएका जराले नदीको कटान रोक्ने हरित तटबन्धले बाढीको वेगलाई सफलतापूर्वक घटाउने र रुख जोगाएमा माटो बस्ती र भविष्य जोगिने आधार देखिएको उहाँले बताउनुभयो। पौडेलका अनुसार कुनै रुख जोगिनु वा ढल्नुमा भूबनौट, माटोको प्रकृति, जराको फैलावट, नदीको बहावको दिशा तथा बाढीको तीव्रता जस्ता विभिन्न कारक जिम्मेवार हुन्छन्। पुराना बरपिपलका गहिरा र विस्तारित जराले माटोसँग बलियो सम्बन्ध कायम गर्ने भएकाले ती अन्य वनस्पति भन्दा तुलनात्मक रूपमा स्थायित्व युक्त देखिने गरेको उहाँले बताउनुभयो। नदी किनारका पहरेदार बर पीपल शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। अमेरिका र चीनले झण्डै 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यो निर्णय गरिएको समाचार संस्था एपीले उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच वासिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1619 प्रकारको वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा आतिशबाजी, भान्साका सामग्री, काठ तथा सिसाका बनावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढाउन सहयोग पुग्ने चिनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चिनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ्न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने जनाएका छन्।
4: अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलङ्का बीचको खेल वर्षाका कारण हुन सकेन। बिहान 5:45 कोरोगी स्पोर्ट्स पार्कमा सुरु हुनुपर्ने खेल प्रभावित भएसँगै नेपाल बाहिरिएको छ। खेल रद्द भएसँगै उच्च वरियताका आधारमा श्रीलङ्का सेमी फाइनलमा पुगेको छ। आइसिसी T20 को वरियतामा नेपाल 14 र श्रीलङ्का 9 स्थानमा छ र यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भएका थिए। भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीच हुने तय रहेको क्वार्टर फाइनल वर्षाका कारण रद्द भएको हो। त्यसपछि भारत र पाकिस्तान वरियताका आधारमा सेमी फाइनलमा प्रवेश गरेका छन्।
3: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा मौसम सुधार भएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो।
4: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोटले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। घरमा सुतिरहेको अवस्थामा प्रहरीले उठाएर लगेको घटनामा कानूनको प्रक्रिया पूरा नगरिएको र स्वेच्छाचारिता देखिएको भन्दै यस्तो कामलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
3: बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न चुनावमा नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा 182 सिट सहित बहुमत हासिल गरेपछि बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्नुभएको थियो। सरकारको 6 महिना सुशासनमा आशा, कार्यशैलीमाथि प्रश्न शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: असोज 16-19 का लागि तय भएको काङ्ग्रेसको 15 महाधिवेशन केही दिन धकेलिने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन्। महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ।
3: काया कैरनमा अब पालो उखानको
4: मिले सप्रन छौ फुटे बिग्रन्छौं।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
4: भोटेको सेबाडीमा बेपत्ता बिमितको दावी भुक्तानीलाई 12 वर्ष पर्खिनु नपर्ने, पालिकाले आवश्यक सहजीकरण गर्न सक्ने, निर्जीवन तर्फको दावी 20 अर्ब नाग्यो,
3: वर्षाले प्रभावित सडक खुलाउन अझै केही दिन लाग्ने, बिपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, दशैंको मुखमा चीन तर्फका तीनवटै नाका अवरुद्ध,
4: होटल क्षेत्रमा 10 लाख रोजगारीको सम्भावना, दक्ष जनशक्ति अभाव हुँदा विदेशबाट कामदार ल्याउनु पर्ने बाध्यता, युवालाई स्वदेशमै टिकाउने प्रभावकारी नीति बनाउनु पर्नेमा व्यवसायको जोड,
3: ट्रम्प र सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तु भन्सार कटौती, अमेरिकाबाट आयात हुने 1006 प्रकारका वस्तुमा चीनले भन्सार घटाउने,
4: र एसियाड क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको खेल हुन सकेन, नेपाल बाहिरियो।
3: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ। यहाँ एकजना उपभोक्ता खाने पानी किन्दैछन्। 20-25 रुपियाँ लिटर पर्ने पानीलाई व्यवसायले अस्वाभाविक तेब्बर मूल्य भनेका छन्। अनि पानीको भाव सुनेपछि गम खाएका ती उपभोक्तालाई व्यापारीले भन्दैछन्, परिहाल्छ नि तेब्बर, जरिवाना नै 3 लाख तिर्नुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। यात्रामा निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
0: आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98-550-7061 र 98-550-7053।
5: सादर आमन्त्रणा। हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पास नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने, समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य, आफन्त, छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पास नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पास नयाँ पिपरिया।
22: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
25: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
22: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
25: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले

0: मन्त्री उदय शमशेर राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हस्, धन्यवाद।
0: के छ, सन्चै हुनुहुन्छ? महाधिवेशनको चटारो लाग्यो होला, कतिको थकित हुनुहुन्छ यतिखेर?
1: अब त अहिले बेलुका सुतेर उठेको फ्रेस भइहाल्यो होइन, तर अहिले सबै नेपाली काङ्ग्रेसका हामी सबै साथीहरू अहिले महाधिवेशनमा घुमेका छौँ।
0: अब तपाईँ त जिल्लातिरै हुनुहुन्थ्यो होला, अब के गर्नुहुन्छ? केन्द्रमा चाहिँ चोलेन्द्र शमशेर राणाजी हिरासतमै जानुपर्ने स्थिति आए, पक्राउ पर्नुभयो। राणाजी आफन्त नै पर्नुहुन्छ होला होइन?
1: आफन्त भन्दा पनि उहाँहरू एउटै, हामी एउटै गोत्रको पर्यो,
0: एउटै गोत्रको पर्नुभयो। हेर्नुहोस् त, अहिले त यो राणाहरूलाई पनि समात्नका निम्ति त चिल्ले चल्ला टिपे जस्तो क्र्याप त्यो नपक्राउ।

0: तय गरेर काम गरेको छ. अब कुनै पनि व्यक्ति अब उसको ब्याकग्राउन्ड जे होस्, राजनीतिक ब्याकग्राउन्ड जे होस् अथवा ब्याकग्राउन्ड जे जे भए तापनि सिधै गएर राति त्यो माथि अब हाम्रो डेमोक्रेसीमा भन्छौँ थ्री पिलर्स, जुडिसियरी, एक्जिक्युटिभ र लेजिस्लेटर. जुडिसियरीको प्रमुख भइसकेका मान्छेलाई त्यो किसिमको व्यवहार गरे भने साधारण नेपाली जनतासँग के भइरहेछ भन्ने हामीले कल्पना गर्न सक्छौँ.
1: अब एउटा कुरा कस्तो आयो भने नि, यो त ट्विस्ट आयो फेरि घटनामा. अघिल्लो रात पक्राउ पर्नुभयो, दोस्रो दिन आइतबार चाहिँ मलाई सुरक्षा चाहियो भन्दै सुरक्षा माग गरेको निवेदन बाहिर आयो फेरि.
0: त्यो त्यो विषयमा अब सुरक्षा उहाँले किन माग्नुभयो, कसरी माग्नुभयो त्यो मलाई थाहा भएन होइन. तर सरकारले जुन किसिमले कुनै पनि अब व्यक्ति होस्, त्यो पूर्व कर्मचारी होस् अथवा पूर्व न्यायाधीश अथवा प्रधान न्यायाधीश होस्, व्यापारी होस्, जो होस्, उहाँहरूसँग पनि एउटा व्यवहार चाहिँ गर्न जान्नुपर्छ. त्यत्रो पदमा पुगिसकेका मान्छेलाई त्यो किसिमको व्यवहार चाहिँ गर्न नहुने हो. अब सरकारले किन बोल गरे त्यो हामीलाई थाहा छैन. हामी सबै अल्मलिएको छौँ, म मात्र होइन, हामी राजनीति गर्ने व्यक्ति मात्र होइन, विशेष गरेर यो यो जुडिसरी अन्तर्गतका मैले धेरैसँग कुरा गर्न पाएँ र उहाँहरूले पनि यो के भएको भन्ने कुरोमा चाहिँ अति अल्मलेको छ. यो सरकारले चाहिँ अब नियम कानुन भन्दा पनि आफ्नै शासन लागू गर्न खोजेको पनि अलिअलि देखिरहेको छ. यो किसिम जब राजा ज्ञानेन्द्र सत्तामा हुनुहुन्थ्यो यो यही किसिमको त्रास हामीले देख्यौँ र अहिले पनि त्यो झलक चाहिँ अहिले देखिन लाग्छ.
1: ठिक छ, खैर अब नेपाली कङ्ग्रेसको आसन महाधिवेशन, 15 महाधिवेशन चलिरहेछ, तर यो महाधिवेशनलाई सार्ने किसिमको पनि विषयहरू आइरहेको छन् हो.
0: हजुर, अलि सुनेन,
1: निर्धारित समयमै महाधिवेशन हुन्छ, मितिमै हुन्छ कि अलिकति सार्ने कुराहरू पनि आइरहेछ क्या, महाधिवेशन अलिकति सार्नुपर्छ भनेर.
0: अलिकति सार्ने कुरामा पनि हाम्रो डिबेट भइरहेछ, तर यो अन्तिम निर्णय लिने भने हाम्रो निर्वाचन आयोग, निर्वाचन कमिटीले हो. हजुर, अब व्यावहारिक रूपमा हामीले के बुझ्नुपर्छ भने अहिले धेरै ठाउँमा यो यो दुई चार दिन वर्षा अत्यन्तै ठुलो वर्षा भएको छ र पहाडी जिल्लाहरूमा चाहिँ तपाईँको धेरै ठाउँमा बाटोहरू अवरुद्ध भएको छ. त्यसैले साथीहरू कतिपय साथीहरू अहिले त्यो कार्यक्रम स्थलमा अधिवेशनमा पनि पुग्न नसरेर हामीले चाहिँ 10 गतेसम्म गर्नुपर्ने क्षेत्रीय महाधिवेशनलाई 13-14 गतेसम्म हामीले पुस गरेको छौँ र अझै पनि विशेष गरेर मैले हिजो भर्खरै हाम्रो कर्णाली प्रदेशको पूर्व मुख्यमन्त्रीसँग पनि मेरो कुरा भयो, उहाँले कुरा गर्नुभयो,
1: उहाँले
0: हामी कुनै पनि हालत 16 गतेसम्म काठमाडौँ आइपुग्न सक्दैनौँ किनभने अब फ्लाइट पनि त्यहाँ हाम्रो 33 जना महाधिवेशन छन्, 33 जनालाई एकै सबैलाई एकैचोटि फ्लाइटमा ल्याउन सक्ने परिस्थिति पनि छैन, फ्लाइट पनि उडिरहेको छैन र हामी बाटोबाटै आउनुपर्छ र गाडीहरू चलेको छैन, त्यसैले हामीले हुम्लादेखि केही ठाउँसम्म हिँड्दै आउनुपर्छ. अहिले हाम्रो त्यहाँका पार्टी सभापति मोहनजी पनि कार्यक्रममा पुग्न सकिरहनु भएको छैन किनभने उहाँ केही दिन अगाडि काठमाडौँबाट हिँड्नु भएर उहाँ पैदल यात्रामा अहिले हुम्लाको सदरमुकाम पुग्नु हुनुहुन्छ. त्यसैले यो कुरालाई पनि किनभने हामीले कुनै पनि जिल्लाका साथीहरूलाई भाग लिनेबाट वञ्चित गर्ने कुरो आउँदैन, त्यसैले अब सबै ठाउँको रिपोर्ट लिएर हामीले यो रिपोर्ट हाम्रो निर्वाचन कमिटीलाई बुझाउँछौँ र उहाँहरूले अन्तिम निर्णय लिनुहुन्छ. तर व्यावहारिक रूपमा हामीले सबै जिल्लाका महाधिवेशन प्रतिनिधिलाई यो 15 महाधिवेशनमा भाग लिन लाउने हो भने केही दिन सार्नुपर्ने सिचुएसन चाहिँ म देख्छु. तर मैले मेरो अधिकार ओभरस्टेप गर्न मिल्दैन, यो अधिकार चाहिँ हाम्रो प्रेम खड्गा दाईको कमिटीले चाहिँ यो अन्तिम निर्णय गर्नुपर्छ. उहाँहरूले हिजो राति यो निर्णय गर्ने भन्ने कुरो थियो तर त्यो के भयो मलाई थाहा छैन. तर हामीहरू स्पष्ट छौँ, हामीले अहिले आउने महाधिवेशन

0: प्रत्येक जिल्लाका प्रतिनिधिहरूलाई महाधिवेशनमा स्थलमा ल्याउने परिस्थिति सृजना गर्नुपर्छ। त्यो गर्नको निम्ति केही दिन डेट तलमाथि गरेर पनि पर्यो भने त्यो गर्नुपर्ने परिस्थिति आउँछ।
1: अब अहिले कस्तो रह्यो त महाधिवेशनको रौनक चाहिँ उत्साह चाहिँ अलिकति विवाद पनि भयो होइन ठाउँ ठाउँमा?
0: केही ठाउँहरूमा क्रियाशील सदस्यको विवाद भयो। अब यो एउटा कुनै पनि एउटा चलायमान पार्टीमा केही विवादहरू हुनु स्वाभाविक पनि हो। कहीँ पनि विवाद नभएर अत्यन्तै स्मुथली चले भने त यो सङ्गठनमा अलिकति रसाकसी नदेखे भने त सङ्गठनको एउटा क्रियाशीलता पनि देखिन्न। त्यसैले विवाद ठाउँ ठाउँमा हुनु जरुरी त छैन, तर यो हुन्छ,
1: स्वाभाविक
0: हुनु पनि स्वाभाविक हो। किनभने यो एउटा नेपाली काङ्ग्रेस भने भाइब्रेन्ट पार्टी हो, हामीले ठुलो धक्का पाएको थियौँ। तर यो अधिवेशनको क्रममा जुन किसिमको उत्साह, जुन किसिमको आन्तरिक कम्पिटिसन हामीले देखेका छौँ, यसले चाहिँ मलाई पनि अलिकति, मेरो मन पनि अलिकति जागेको छ। अब मेरै निर्वाचन क्षेत्रमा अधिकांश क्याटेगोरीमा सर्वसम्मत हो, तर खुसीको कुरा के भने अन्डर 35 त्यो महिला होस् पुरुष होस् हामीले सर्वसम्मति गर्न खोज्यौँ, तर हाम्रा युवा साथीहरू चाहिँ कुनै हालत सर्वसम्मति होइन, हामी भिडेरै आउँछु भनेर त्यहाँ निर्वाचनै भयो। अत्यन्तै राम्ररी निर्वाचन हिजो दिउँसो भयो। त्यसैले यो भाइब्रेन्सी चाहिँ अहिलेको 15 महाधिवेशनले चाहिँ जिल्ला जिल्ला क्षेत्र क्षेत्रमा ल्याएको छ भन्ने मैले बुझेको छु।
1: अब एउटा कुरा चाहिँ, अब किनभने अब अर्को पक्षलाई मिलाउन सकिएन, अलिकति मन खल्लो भएको छैन, अमिलो भएको छैन मन राणाजी?
0: अब अग्लो अर्को पक्षको दुईटा 7 र 5 माग थियो, पूर्ण दाईको 5 माग, शेखर दाईको 7 माग। अब त्यो मागहरू सबै हामीले पुरा गरिदिइसक्यो होइन, भनिसकेपछि कुनै पनि कम्प्रोमाइजमा गिभ एन्ड टेक हुन्छ, र यो कम्प्रोमाइजमा हामीले केही लिएको छैन, सबै दिएको छौँ। हाम्रो मागहरू जे जे थियो सबै छोडेको छौँ। हामीले पुरै हात उठाएर ल तपाईँहरू आउनुहोस् यो पार्टीमा, हामी जे पनि गर्न तयार छौँ भनिसकेको छौँ। त्यति मात्र होइन, हाम्रो अधिवेशनको प्रक्रिया 3 सुरु हो, र हामीले स्वयं हाम्रो पार्टी सभापतिले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मिडियाको अगाडि 15 पनि कुनै पूर्व निवर्तमान केन्द्रीय सदस्यहरू भाग लिने, अधिवेशनमा भाग लिन इच्छुक हुनुहुन्छ भने उहाँहरूलाई अधिवेशनमा समितिमा नियुक्ति गरेर पनि उहाँहरू त्यो प्रक्रियामा आउनु।
1: होइन, प्रकाश शरण महजीले त भनिसक्नु भएको छ, हामी त अब एकदमै असोज 15 खरो रूपमा चाहिँ हाम्रो महाधिवेशन हुँदैछ, देशभरिबाट उल्लासमय वातावरणमा चाहिँ हामी महाधिवेशन गर्दैछौँ भन्नुभएको छ क्या उहाँले?
0: होइन, उहाँहरूलाई पनि अब त्यो उहाँहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौँ, उहाँको अधिकारको कुरा हो, उहाँहरू गर्नुहोस्। तर अब त्यो भनेको पार्टीलाई फुटेर जाने कुरो त आउने, एउटा सानो चोक्ता चाहिँ छुट्टिने भयो, त्यो हामीले चाहेको होइन, उहाँहरूले चाहेको, उहाँहरूले अहिले मैले बुझेको अनुसार उहाँहरू यो 15 महाधिवेशनमा आएर कम्पिटिसन हामीहरूसँग गर्न सक्ने परिस्थितिमा हुनुहुन्न, किनभने धेरै समयदेखि तपाईँको 48 आजको दिनसम्म उहाँहरूले पार्टीभित्र पनि सरकारमा पनि मोज मजा गरेर आउनुभयो, र त्यहाँ उहाँहरूले दुःख पनि पक्कै पनि गर्नुभयो, तर त्यो जुन पावर उहाँहरूले इन्जोय गर्नुभएको छ सरकारमा पनि पार्टीमा पनि, त्यो उहाँहरूको हातबाट बाहिर निस्किन लागिसकेपछि त्यो उहाँहरूले मनभित्रबाटै त्यसलाई स्वीकार्न सक्नु भएको छैन। त्यसैले जब हामीले मनभित्र कुनै चिजलाई हामी एक्सेप्ट गर्दैनौँ, त्यो एक्सेप्ट अब उहाँहरूले यो गगन थापा र हामीहरू पनि एउटा नेतृत्व तहमा पुग्न सक्छ भन्ने उहाँहरूले त्यो कल्पनै गर्न सक्नु भएको छैन, त्यसैले त्यो
1: परिस्थिति
0: मलाई इगो भन्दा इगो एउटा हो, अर्को चाहिँ एक किसिमको अहम्ता। हामीहरू वी आर ग्रेट पिपल, हामी जस्तो त कोही छैन, हामी गजब मान्छे हो, हामी बिना त यो पार्टी नै हुँदैन। पार्टी भने हामी भने पार्टी इन्डियामा भन्थ्यो नि, आइज इन्दिरा इन्दिरा आइज इन्दिरा भनेर चाहिँ पुरा कतिपय पुराना नेताहरू चाहिँ हामी नै अहिले हो भनेर उहाँहरूको एउटा मनस्थिति बनेको जस्तो लाग्छ. त्यो नगरेर अझै पनि उहाँहरू सबैलाई चाहिँ हामी यो पार्टीमा स्वागत गर्न चाहन्छौँ. इगो नराखौँ, आउनुहोस्, भाग लिउँ, सबैलाई समेटेर अगाडि जाउँ भन्ने हाम्रो धारणा. अधिकांश हामीहरू पुराना केन्द्रीय सदस्यहरू हो. हाम्रो 165 हामी कति थियौँ, त्यो मध्ये झन्डै 130 भन्दा बढी केन्द्रीय सदस्यले पार्टीको यो प्रक्रियामा घुमिसक्नु भएको छ. त्यसैले अरू यो नेताहरूलाई पनि सिधै हामीले महासमितिमा नियुक्ति गरेर उहाँहरूलाई सभापतिले मनोनित गरेर इज्जत साथ उहाँहरूलाई हामीले लिएर जान चाहन्छौँ. तर हामीले के एक्सेप्ट गर्नु पर्यो भने विशेष महाधिवेशन भयो, जेनजी आन्दोलन भयो, अब हामीले नयाँ प्रक्रियामा जानुपर्छ र त्यसको निम्ति हामीले अब कसरी जाने, नीति तथा कार्यक्रम कसरी बनाउने, को नेतृत्व आउने भन्ने कुरो चाहिँ अबको नेपाली काङ्ग्रेसको महाधिवेशनका साथीहरू र कार्यकर्ता साथीहरूले चुन्नुपर्छ टिका लगाएर पनि.
1: हस्, हौदी शमशेर राणाजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार. उहाँ हुन्थ्यो नेपाली कङ्ग्रेसका सभामन्त्री उदय शमशेर राणा. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि
2: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा.
5: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड. फोन 056-493-7738, मोबाइल 98550-88002.
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार. हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिन पनि चित्त बुझाउनु त होला नि.
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट
1: नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ. यतिखेर चाहिँ देशको समग्र राजनीतिक परिस्थितिको विषय, सरकारको पछिल्लो गतिविधिहरूका विषय, न्यायालयको विषय र चोलेन्द्र शमशेर जबरा पक्राउ परिसकेपछि सर्वोच्च अदालतले समेत आपत्ति जनाएको छ. मन परी मनमौजी गर्न मिल्दैन भनेको छ. यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ कानून समाजका महासचिव एवं संविधानविद कृष्णमान प्रधान. प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ. होइन, चोलेन्द्र शमशेर जबराको प्रकरणले यतिखेर निकै राजनैतिक वृत्तदेखि लिएर चाहिँ आम सर्वसाधारण सम्म पनि यो चाहिँ तातेको छ अहिलेको विषय. उहाँ चाहिँ शनिबार मध्यराति प्रहरीले सुरक्षा थ्रेट भन्दै लगेर गयो. त्यसपछि चाहिँ सुरक्षा थ्रेटै हो भने घरमै प्रहरी चाहिँ बढाउन सकिन्थ्यो, किन चाहिँ हिरासतसम्म वा चाहिँ एसएसपी सन्तोष खड्कासम्मको कार्यकक्षमा पुर्याइयो. अनि अघिल्लो दिन पक्राउ गरिएको हो भने दोस्रो दिन उहाँले सुरक्षा पाऊ भन्दै फेरि निवेदन लेख्नु भयो. घटनामा के खालको ट्विस्ट आएको यो?
9: धन्यवाद. मैले पनि यहाँ त्यही सञ्चार माध्यम मार्फत पूर्व प्रहरी चोलेन्द्र शमशेर राणाको बारेमा हामीले शनिबार रातिदेखि आइतबार अहिलेसम्म हामी सुनिराखेका छौँ. पहिलो कुरो त के हामीले बुझ्नु पर्यो भन्दा, कुनै पनि व्यक्तिलाई नियन्त्रणमा या पक्राउ गर्नुभन्दा अगाडि कानुनी प्रक्रिया पुरा गर्नको लागि विद्यमान संविधानले कानुनी व्यवस्था गरेको छ. कुनै पनि व्यक्तिलाई, नागरिकलाई मौलिक अन्तर्गत स्वतन्त्र रूपमा बाँच्न पाउने र बोल्न पाउने, बस्न पाउने जुन अहिले मौलिक हकको अधिकार दिएको छ, त्यसको लागि जहाँसम्म यहाँ चोलेन्द्र शमशेर राणाज्यूको हिसाबले हेर्दा हामी दुईटा हेर्छौँ. एउटा उहाँ निजी नागरिक हो, अर्को उहाँ पूर्व प्रहरी पनि हो. त्यसैले हामीले के बुझ्नु पर्यो भन्दा, अहिले 3 जुन संविधान निकायहरू छ, सरकार, सदन र न्यायपालिका, एकले सरकारले पनि सबै कानुनी प्रक्रिया पुरा गरेर मात्रै के काम गर्छ, न्यायपालिकाले पनि त्यसरी गर्छ, संसदले पनि त्यसरी नै आफ्नो तोकेको काम गर्छ भने हामीलाई जुन संविधानले व्यवस्था गरेको छ, तर जहाँसम्म स्वतन्त्र शमशेर राणाज्यूको हकमा हो भने अहिले उहाँलाई जुन अब विभिन्न भाषा प्रयोग गरेको छ, नियन्त्रणमा दिएको या आग्रह गरिएको भाषा उहाँकै भाषा छ, तर आधिकारिक रूपमा हामीले त्यति बुझ्न पाएन गएको छौँ। कुनै पनि व्यक्तिलाई सरकारको संयुक्त निकाय सुरक्षा निकायले नियन्त्रणमा आग्रह गर्नुभन्दा अगाडि त्यो व्यक्तिलाई के को लागि कुन कानुन त्यो व्यक्तिले उल्लङ्घन गर्यो र त्यो कानुन उल्लङ्घन गरेको हो भने अहिले दुईवटा किसिमको एउटा पक्राउ फोर्जी जरुरी पक्राउ फोर्जी दिएर त्यो व्यक्तिलाई थाहा पाउनु पर्ने अधिकार छ, मलाई कुन कसुर अनुकर समातिरहेको छ नियन्त्रण गरे छ भन्ने विषयमा त्यो व्यक्ति बुझ्न पाउनुको संवैधानिक र मौलिक हक हो, त्यो विषयमा त्यति प्रश्न भएको हामीले पाइरहेका छैनौँ। त्यसैले म के गर्छु भने राति 12 बजे जुन स्वतन्त्र शमशेर राणाज्यूको घरमा प्रहरी पुग्छ, स्वतन्त्र शमशेर राणा एउटा संवैधानिक निकायको अथवा न्यायपालिकाको व्यक्ति र अभिभावक पनि हो, जो व्यक्तिले राज्यले सुरक्षा दिएर राखिरहेको छ, त्यसमा 4-5 जना सशस्त्र प्रहरी र प्रहरीहरू जहाँ बसिरहेको छ, त्यो व्यक्तिको घरमा प्रवेश गर्दा बिना डकुमेन्ट अथवा पक्राउ फुर्जी जरुरी पक्राउ फुर्जी अब आधार कार्ड बिना उहाँलाई समाज
1: पक्राउ गर्ने विषय चाहिँ अहिले किन हो भने हुन त अब व्यक्तिको कमजोरी छन् भने प्रक्रिया पुरा गर्नुपर्छ भन्ने खालको विषय आयो।
9: पहिलो कुरा त यहाँ के बुझ्नु पर्यो भने संवैधानिक निकायको प्रमुख भइसकेको अभिभावक भएको व्यक्तिलाई राज्यले समर्थन दिएको व्यक्तिलाई अहिले सुरक्षाको थ्रेटको नाममा उहाँलाई जुन शनिबार राति चेगोमा पुर्याइयो, यो एउटा चाहिँ अलिकति कानुनी सम्मत भएन कि भन्ने छ। अहिलेको सरकारले कुनै पनि व्यक्तिलाई अथवा संस्थाको प्रमुखलाई अभिभावकलाई नियन्त्रणमा लिँदाखेरि कानुनी प्रक्रिया पुरा गर्नुपर्छ भनेर जुन संविधानले राज्यलाई जिम्मा दिएको छ, अहिलेको सरकार दुई तिहाईको सरकार हो, यो सरकारलाई हरेक नागरिकले ठुलो विश्वासका साथ हिजो जुन 35 वर्षसम्म धेरै कामहरू भएन अब गर्नुपर्छ, हिजो सुशासन भएन कानुनको पालना भएन भन्ने भन्ने कारणले गर्दा यो सरकारले दुई तिहाई जुन पाएको छ, यो सरकारले चाहिँ हामी कुनै पनि छुट छैन, सानो सानो गल्ती गरे पनि छुट छैन, यसले कानुन संविधानले दिएको कानुन दिएको अधिकार अन्तर्गत यसले काम गर्छ भन्ने नै हो। यसले के मेसेज दिइरहेको छ भन्दा अहिलेको सरकारले चाहिँ कानुन समुद्रमा काम गर्छ भन्ने जुन जनताको मतदाताको विश्वास छ, त्यो विश्वासलाई कसरी पालन गर्ने भन्ने विषयमा हामी अगाडि बढ्नुपर्छ। जहाँसम्म स्वतन्त्र शमशेर राणाको विषयमा छ, उहाँलाई कुन आधार के कसुरमा नियन्त्रणमा लियो, कुन कारणले नियन्त्रणमा लियो भन्ने विषय प्रश्न भएको छैन। जहाँसम्म मिडियामा आएको हिसाबमा सुरक्षा थ्रेट भन्ने हो भने सबैभन्दा पहिला त राज्यले के गर्नु पर्यो भन्दा स्वतन्त्र शमशेर राणाको विरुद्धमा कुन कुन अभियोग छ त्यो अध्ययन हुनुपर्थ्यो, त्यो अध्ययन भइसकेपछि मात्रै अनि कानुनी प्रक्रिया पुरा गरेर यदि उहाँलाई नियन्त्रणमा लिएको भए राज्य आज यो संसदमा न्यायपालिकाको फुल कोर्टले जजेस सोसाइटीले अनि नेपाल
1: तपाईँको आवाज अड्किएको छ कृष्णमान प्रधानजी, मलाई सुन्नुहुन्छ? तपाईँको आवाज क्लियर भएन, अलिकति आवाज क्लियर भएको ठाउँमा बस्नु पर्यो कृष्णमानजी। अलिकति कटेर आइरहेको छ, अलिक यसो बाहिर अलिक खुला ठाउँमा बोल्नु पर्यो। अनि अर्को कुरा चाहिँ के छ भने नि, जस्तो यो कानुनको प्रोभिजन छ होइन, संविधानले चाहिँ कुनै एउटा व्यक्ति चाहिँ स्वतन्त्र रूपमा बाँच्नु पाउने अधिकारको प्रत्यावधि गराएको छ, मौलिक हक अन्तर्गतका धेरै विषयहरू त छन्, तर स्वयं चोलेन्द्र शमशेर राणाले दोस्रो दिन आइतबार चाहिँ एउटा पत्र बाहिर आएको छ होइन, उहाँले चाहिँ मलाई थ्रेट नै हो, मलाई सुरक्षा चाहियो भनेर लेख्नुभयो, यो घटनाको ट्विस्ट भन्ने वा चाहिँ यसलाई कसरी बुझ्ने?
9: अब यसलाई के बुझ्नु पर्यो भन्दा फेरि अहिले पनि मैले यहाँ निवेदन गर्दै थिएँ, अहिले नेपाल सरकारले न्यायपालिकाको प्रमुखलाई पूर्व प्रमुखलाई जुन नियन्त्रणमा लियो, त्यो नियन्त्रणमा लिइसकेपछि अहिले बिना कारणमा अहिले उहाँले कुनै पनि जवाफ आधार कारण नखुलाइकन 10 घन्टा 12 घन्टा पछि उहाँलाई जुन अहिले समिति घरमै पुर्याइ भनिएको छ, त्यो एउटा बिना कारण किन समात्यो पनि जानकारीमा आएन, किन छोडियो पनि जानकारीमा आएन, यसले के अध्ययन देखाउँछ भन्दा हिजो पनि पूर्व प्रधानमन्त्री पूर्व गृहमन्त्रीलाई समातियो दुई चार दिन थुनियो तर अहिले आजको मितिसम्म कुनै कारणहरू बाहिर आउन सकिरहेको छैन. यसरी राज्यले प्रमुख व्यक्तिहरूलाई निमन्त्रण पनि दिँदाखेरि बिना कारण समातेर दुई चार दिन थुनेर फेरि छोड्ने प्रक्रिया हो भने त्यो अलिकति राज्यको परिपक्वता र विश्वसनीयता वैधताको बारेमा पनि धेरै प्रश्न उठ्ने देखिन्छ. त्यसैले म के अनुरोध गर्न चाहन्छु भन्दा अबका दिनहरूमा चाहिँ न्यायपालिका संसद र सरकारले काम गर्दाखेरि चाहिँ वैधता रूपमा कसरी काम गर्ने विश्वसनीयता कसरी काम गर्ने भनेर जानुपर्छ भन्ने मलाई लाग्छ.
1: तर अहिले चाहिँ अब नेपालको न्यायालयको विषयमा पनि धेरै प्रश्नहरू उठेका छन्. सर्वोच्च अदालतले पनि यसमा आपत्ति पनि जनाएको छ, होइन, मञ्च मनपरी गर्न मिल्दैन भन्ने खालका विषयहरू पनि आएका छन्. चुन्ने त शमशेरजीले किन यो सेक्रिफाइस गर्नुभयो होला, त्यसो भए कम्प्रोमाइज गर्नुभयो?
9: मलाई जहाँसम्म लाग्छ यो अब हामीले यो पत्र पत्रिका आएको भर मात्रै कुरा गर्नुभन्दा पनि आधिकारिक रूपमा उहाँहरूको अब यो विषयमा सायद केही दिन दिनपछि आउँछ होला. अब जहाँसम्म चोरेन्द्र शमशेरजीको हकमा जुन अब निन्त्रणमा लियो अथवा गिरफ्तारी गरियो त्यो विषयमा उहाँले आधिकारिक रूपमा बाहिरमा आइसक्नु उहाँले बोलिसक्नु भएको छैन. अहिले फुलकोटले सर्वप्रथम फुलकोटले बोलेको जज सुले बोलेको हेर्दाखेरि चाहिँ उहाँलाई निन्त्रणमा लिने कुनै पनि आधारहरू देखिएन. जब उहाँलाई नियन्त्रणमा लिएर ठेकु प्रहरीमा पुर्याइयो र उहाँलाई खाली कोठामा राखियो र कुनै पनि बाटो भएन, कुराकानी भएन, मानव अधिकार आयोगको प्रति जनहरू पनि त्यसमा भेटघाट गर्न दिएन र फेरि एक्कासी फेरि दिउँसो छोडियो भन्ने हिसाबमा चाहिँ अलिकति यो एउटा अहिले नेपाल सरकारले गरेको कामले न्यायपालिकाप्रतिको जुन जनआस्था विश्वासलाई ह्रास ल्याउनमा यो सरकारले पनि सहयोग गर्यो कि भन्ने अर्थमा अहिले सबैले बुझिरहेको लाग्छ. त्यसैले नेपाल सरकार र न्यायपालिका र संसदको एक अर्काको अन्तर सम्बन्ध गर्नलाई पनि यस्ता कुराहरूमा चाहिँ राज्य धेरै विचार गर्नुपर्छ. आगामी दिनहरूमा चाहिँ एकले अर्कालाई सम्मान गर्यो भने मात्रै यी संविधानका व्यवस्थाहरू कारण हुने, नागरिकको वैधिक स्वतन्त्रता जुन मौलिक हकको परिपालन हुने भन्ने मलाई लाग्छ. त्यसैले अब म के अनुरोध गर्छु भन्दाखेरि चाहिँ चोरेन्द्र शमशेर राणाजीलाई पनि म के अनुरोध गर्न चाहन्छु भन्दा उहाँले पनि एउटा विज्ञप्ति जारी गर्नु पऱ्यो. उहाँलाई किन निन्द्रमा लियो, किन छोडियो र अहिले आजको अवस्थामा कुन अवस्थामा छ भन्ने विषयमा चाहिँ नागरिकलाई पनि जानकारी दिन पनि म चोरेन्द्र शमशेर राणाजीलाई अनुरोध गर्न चाहन्छु.
1: अब एउटा कुरा के बताउनुहोस् भने अब चोरेन्द्र शमशेरजीले चाहिँ अलिकति फरक गतिविधिहरूमा आफू सक्रियता भएको असक्रियता देखाएको सरकारको विरुद्धमा चाहिँ अलिकति लागेको भन्ने खालका कतिपय विषयहरू चाहिँ प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए भन्ने अपुष्ट समाचारहरू पनि आयो पनि हुनसक्छ.
9: हामी कानुनको विद्यार्थी के गर्छौँ अनुमानको भरमा कुरा गर्न मिल्दैन. यदि केही हो भने चोरेन्द्र शमशेर राणाज्यूले जुन तपाईँले भनेकै भाषामा विभिन्न गतिविधिमा संलग्न हो भने त प्रहरीले त्यही रिपोर्टमा लेख्नु पर्यो नि त. अहिले राज्यलाई विभिन्न कारण थ्रेट भएको हुनाले हामी नेतृत्व लियो भनेर उहाँले जुन पक्राउ पुर्जी जरुरी पक्राउ पुर्जी लेखिनु पर्यो नि त. त्यो कुरा अहिले प्रहरीबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर, सरकारबाट पनि कुनै विज्ञप्ति आएको छैन बाहिर. त्यस कारणले यदि तपाईँको भाषा यदि सही हो अहिलेको सरकारलाई अहिलेको प्रहरी प्रशासनलाई त्यो लागेको हो भने त्यही कुरो भन्नु पऱ्यो नि त. त्यसैले भन्ने एउटा गर्ने एउटा गरौँ भन्दा पनि सही तथ्य सूचनाको आधारमा अध्ययन हुनु पर्यो र त्यो अध्ययनलाई भोलि पुष्टि हुने गरेर काम गर्नु पर्यो. राज्यले काम गर्दाखेरि सबै नागरिकले के विश्वास गर्छ भन्दा कानुनी समग्र पूर्ण काम गर्छ र राज्यले गल्ती गर्दैन, गल्ती गर्ने छुट छैन भन्ने जुन मान्यता छ त्यो मान्यतामा पनि अहिलेको प्रशासन र सरकार लाग्नुपर्छ भन्ने मेरो अनुरोध
1: हो. हस्, किसमान प्रधानजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार. कानुनका जानकार संविधान भेट कानुन समाजका महासचिव कृष्णमान प्रधान. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेमबम बिदा चाहन्छु. नमस्कार.
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053. 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन. फोन 0656 4940 4493580 र 98550 26 440.
11: It's 7 o'clock. अहिले 7 बजेको छ.
12: खबर.
11: नम्बर तपाईको समुदायको अनि तपाईको सरोकारको
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
13: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। लगातारको वर्षाले उर्लिएको नारायणी नदीको जलसतह घट्दै गएको छ। आइतबार इतिहासकै उच्च बिन्दुमा पुगेको नारायणी अहिले क्रमशः पुरानै लयमा फर्किन थालेको हो। जलमापन केन्द्र देवघाटका अनुसार आइतबार नारायणी नदीको जलसतह 11.94 मिटर पुगेको थियो। जलमापन केन्द्र स्थापना भएता मापन गरिएको यो सबैभन्दा उच्च जलसतह हो। सोमबार दिउँसो 3:30 बजे गरिएको मापनमा नारायणीको जलसतह घटेर 7.11 मिटरमा झरेको छ। उच्च बिन्दुबाट नदीको जलसतह करिब 5 मिटर घटेको हो। भरतपुर स्थित कारागार कार्यालय चितवनमा रहेका 761 बन्दी मध्ये 69 जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीड़ित भएका छन्। कारागार कार्यालयका अनुसार 69 जना उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर, एचआईभी एड्स लगायत रोगका बिरामी हुन्। कारागारमा क्यान्सरको कारण वर्षेनी बन्दीको मृत्यु हुने गरेको छ। भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरका बिरामी बन्दीलाई रिफर गरिने भएकाले अन्तिम चरणका बिरामीको मृत्यु हुने गरेको कार्यालयले जनाएको छ। विश्व पर्यटन दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर ह्याकाथन प्रतियोगिता सम्पन्न भएको छ। सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग मार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो। भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। पछिल्लो एक महिनामा मुलुकमा 2 ठूला प्राकृतिक विपदका घटना भए। भदौ 10 भुटेको सीमा आएको बाढीका कारण सम्पर्कविहीनहरूको खोजी तथा उद्धार पूरा नहुँदै असोज 8 गते देशैभर अविरल वर्षा भयो। 4 दिन भएको लगातार वर्षा आइतबार साँझबाट रोकिएको छ। एक महिनामा आएका 2 विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर 4093 जना हराइरहेका छन्। जस अनुसार भुटेको सीको बाढीका कारण 4089 जना र पछिल्लो मनसुनका कारण 4 जना सम्पर्कविहीन भएका हुन्। असोज 9 गते देखिएको अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रका विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण कुस्मा, दाना, त्रिशुली, मर्स्याङदे, सेती, मादी, कालीगण्डकी तथा समुद्र टार लगायतका क्षेत्रमा गरी कुल 1292 मेगावाट क्षमताका जलविद्युत आयोजनाहरू प्रभावित हुन पुगेका छन्। प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरको 220 केबी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना कुस्मा खण्डको टावर नम्बर 21 र 22 क्षति पुगेको छ। यसबाट 7 जलविद्युत केन्द्र 190 मेगावाट विद्युत प्रसारण अवरुद्ध हुन पुगेको छ। यस्तै नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीद्वारा प्रविधित राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट डक्ट र टर्बाइन फ्लोरमा पानी पसेकाले मरमत गरी सञ्चालनमा ल्याउन करिब 10 दिन लाग्ने देखिएको छ। भोटेकोशी र त्रिशुली नदीको बाढीले माथिल्लो त्रिशुली 320 केबी हब तथा विभिन्न आयोजनामा क्षति पुर्याउँदा 430 मेगावाट प्रणालीबाट बाहिर रहेको र त्यहाँ प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब 74 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। वितरणतर्फ वर्षा रोकिएसँगै म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा विद्युत आपूर्ति सुचारू भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा मनाङमा विद्युत सञ्चालन गर्ने गरी प्राविधिक कार्यक्षेत्रमा खटिएका छन्। बाढी पहिरोको क्षतिका बीच प्राधिकरणले आगामी हिउँदका लागि विद्युत माग र आपूर्ति सन्तुलन योजना पनि तयार गरेको छ। सुखायाममा आन्तरिक उत्पादनबाट 1218 मेगावाट उपलब्ध हुने र डल्केबर, मुजफ्फरपुर, टनकपुर, बिहारका बिन्दुहरू तथा आरटीसी मार्फत कुल 1154 मेगावाट आयात गरी कुल 2372 मेगावाट विद्युत उपलब्ध गराइनेछ, जसले 2292 मेगावटको सम्भावित उच्च मागलाई धान्नेछ। मनाङको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ बेस क्याम्पमा हिम पहिरोमा परिए सम्पर्कविहीन भएका 12 जनामध्ये थप 2 जनाको शव फेला परेको छ। योसँगै हिम पहिरोमा मृत्यु हुनेको संख्या 4 पुगेको छ। नेपाल प्रहरीका अनुसार हिमलुङ बेस क्याम्प स्थापना गर्न गएका 22 नेपाली नागरिकमध्ये 10 जना असोज 11 गते साँझ सकुशल हो गाउँमा पुगेका थिए। बाँकी 12 जना सम्पर्कविहीन भएका हुन्।
राष्ट्रिय मानवाधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। न्यायाधीश सुलेन्द्र शमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो। मेडिकल व्यवसायी दुर्ग प्रसाई सुमार भक्तपुरबाट पक्राउ परेका छन्। भक्तपुर स्थित घरबाट साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। प्रसाईमाथि विद्युतीय अपराध ऐन 2063 अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिनुभयो। प्रहरी स्रोतका अनुसार प्रसाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतेउडाको उजुरीका आधारमा पक्राउ परेका हुन्। प्रसाईले सामाजिक सञ्जाल युट्युब मार्फत खतेउडालाई लक्षित गर्दै टिप्पणी गरेका थिए। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले पूर्व प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। सोमबार सिंहदरबार स्थित संसद भवन परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिरहे सरकारले धेरै ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको हो। काप्रेजुङको सुकेटार विमानस्थलमा 3.5 महिनापछि नियमित रूपमा हवाई उडान शुरू भएको छ। मौसम खराबी लगायतका कारण देखाउँदै गत जेठ 22 गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्विन अटर जहाजले नियमित उडान शुरू गरेको हो। काठमाडौँबाट 13 यात्रु लिएर सुकेटार पुगेको जहाजले 5 यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जनाउनुभयो। अखिल नेपाल राष्ट्र स्वतन्त्र विद्यार्थी अभियान अनि राष्ट्रपति त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसवाबाडीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग गरेका छन्। त्रिभुव कुलपति प्राध्यापक डाक्टर भोला थापालाई सोमबार ज्ञापन पत्र बुझाउँदै रसवाबाडी प्रभावित विद्यार्थीलाई त्रिभुवमा अध्ययनका क्रममा लाग्ने शैक्षिक शुल्क सहुलियत प्रदान गर्न र छात्रावासको व्यवस्था गर्न माग गरिएको हो। लगातारको वर्षातका कारण पहिरो तथा रोसी नदीको कटानबाट ठाउँ ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्केट बकुण्डे बेसी खण्ड सोमबार पनि बन्द रहेको छ। अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। डिभिजन सडक कार्यालय भक्तपुरको टोली सोमबार बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा मंगलबार अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: दुवै भाचेर जस्तो छ। ल होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइ हाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
5: हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने, समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य, आफन्त, छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्रप्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
7: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: नमस्कार स्वागत छ दर्शक बहन म सन्तोष विके थापा मानिसहरु भन्दैछन् चोलेन्द्र शमशेर जबराको पक्राउ ठिक भएन कानून बमोजिम भएन प्रक्रिया मिलाएर भएन सरकार समग्र अपरिपक्व शैलीमा पुनः प्रस्तुत भयो प्रधानमन्त्री बालनले बालहट देखाए गृहमन्त्री सुदन गुरुङ सुजना बुझ सधैँ अबुझ बन्न खोजे तर शङ्कास्पद गतिविधिमा सक्रिय हरेक नागरिकलाई बोलाएर सबकुछ गर्न सक्ने अधिकार राज्यसँग सुरक्षित छ पूर्व प्रधान न्यायाधीश भएर न्याय क्षेत्रको नेतृत्व र सर्वोच्च पदमा आसीन व्यक्तिलाई यति थाहा नहुने कुरै भएन त्यसमा पनि यो शक्ति भन्ने चिज यस्तो हो आफूसँग भएपछि बढी हुन्छ नभएपछि छटपटी हुन्छ हाम्रो देशमा अदालतको निर्णय नै अन्तिम शक्ति हो राजनैतिक प्रशासनिक र आपराधिक विषय अदालतमै गएर टुङ्गिन्छन् विगतमा त्यही शक्तिको प्रयोग गरेका र श्रीमानको सम्मान थापेका चोलेन्द्र शमशेर अहिले छटपटीमा छन् तर अदालतमा आफ्नै अनुकूलका पात्र आएपछि उनलाई समानान्तर अभ्यास गर्न सजिलो भयो छुट भयो फलत अदालतबाटै सत्ता फेरबदलको गलत अभ्यास चोलेन्द्रले सुरु गरे चुनावमा पछारिएका शक्तिहरूलाई एकट्ठा गरी अनेक योजनाको मास्टर माइन्ड बन्ने प्रयास गरे फलत सरकारको निशानामा परे सरकार शासकीय सुधारका क्षेत्रमा आफ्नो रफ्तार र नयाँ सोच सहितको परिवर्तन गर्ने दृढ इच्छा शक्तिमा छ तर सबैभन्दा बढी सुधारको खाँचो कार्यपालिका व्यवस्थापिका हुँदै न्यायपालिकासम्म पनि छ फलत यी तीन क्षेत्रमा बेला बेला शक्तिको टक्राव हुन्छ कहिलेकाहीँ न्यायालयको नेतृत्व गरेका व्यक्ति पनि कार्यकारीको अभ्यास गर्ने रहर गर्न थाल्छन् कार्यपालिकासँग भागभण्डा गर्न तयार हुन्छन् अहिले गलत अभ्यासको नाम नै चोलेन्द्र बनेको छ तिनै चोलेन्द्र राजनैतिक र न्याय क्षेत्रका निर्णयहरूमा सक्रिय बन्न थालेपछि पक्राउ गर्नु पर्यो किनकि उनी गम्भीर षड्यन्त्रको प्रमुख योजनाकार मध्येका एक थिए जसको योजना सफल भएको खण्डमा बालिन सरकार नै नरहने अवस्था बन्न सक्थ्यो शक्ति र सत्तामा फेरि पुरानै पात्र फर्किन सक्थे यसका के विषय र कारण छन् जसले सरकारले चोलेन्द्रलाई पक्राउ गर्नै पर्ने गरी बाध्य बनायो माक विस्तृत रिपोर्ट
1: देशमा एउटा यस्तो गम्भीर खेल हुँदै थियो जसमा बालनलाई थाल्न सारा शक्ति एक ठाउँमा उभिएका थिए र यो षड्यन्त्रको योजनाकार थिए पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा उनैले कुरेको योजना अनुसार देउबालाई कुनै पनि मुद्दामा पक्राउ नगर्नु भन्ने आदेश आयो उनैले कुरेको योजना अनुसार उनी संसद पुनःस्थापनाको पक्षमा उभिए उनैले कुरेको योजना अनुसार प्रचण्ड आन्दोलनको आँधी बेरी ल्याउने तयारीमा जुटे उनैले कुरेको योजना अनुसार मधेसका महन्तदेखि उपेन्द्र र सिक्केसम्म आन्दोलनकै तयारीमा छन् अनि उनैले कुरेको योजना अनुसार रवि देउबालाई स्वदेश फर्काउन तयार भए कङ्ग्रेसको आधिकारिकता गगुलले होइन देउबाले पाउनुपर्छ भन्ने पक्षमा उभिए फलत यी सबै कुराको जानकारी प्रधानमन्त्री बालन शाहलाई भयो त्यसपछि चोलेन्द्र शमशेर पक्राउ परे योजना अनुसार नै अदालतबाट संसद पुनः स्थापना गर्ने देशलाई फागुन 21 को निर्वाचन अघि पुर्याउने देउबालाई आधिकारिकता दिलाएर काङ्ग्रेसलाई 88 सिटमै फर्काउने एमाले 78 सिटमा फर्किने राष्ट्रपतिलाई 21 सिटमै फर्काउने र त्यसका लागि पर्याय रविलाई प्रधानमन्त्री बनाएर जान पनि तयार हुने गरी एजेन्डा सेट भएको थियो त्यसपछि बालन शाह नेतृत्वको सरकारलाई ढाल्ने र सँगसँगै गगन थापालाई समेत सक्काउने गरी योजना बन्दै थियो जुन कुरा प्रधानमन्त्री बालन शाहसम्म पुगेपछि युनियन सभालाई सम्बोधन गरी फर्किएकी रात पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका हुन्
2: दसैँ तिहार र छठ यो तिनवटा पर्व पछाडि मधेसदेखि लिएर देशका सबै भूभागहरूमा एमाले लगायतका अन्य सबै दलहरू सम्मिलित भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ र बालन सरकार मन लाग्छ धेरै हरिबिजोग अवस्थामा त्यो आन्दोलनबाट पराजित हुने
1: तर यो पक्काउले शीर्ष राजनैतिक तह नै तरङ्गित बनेको छ अर्थात् चोलेन्द्र सजायका लागि भन्दा पनि सन्देश दिन पक्राउ गरिएका पात्र हुन् विगतमा सरकारकै समर्थनमा मिडिया हाउसको गेटमै गाडी तिर्स्याएर सञ्चार माध्यमलाई सन्देश दिए जस्तै अहिले चोलेन्द्रको पक्राउले देउबा होली प्रचण्ड र राष्ट्रपतिकै सभापति रवि लामिछानेलाई समेत प्रधानमन्त्री बालन शाहले सन्देश दिन खोजेका छन् अर्थात् तिमीहरूको योजनाबारे मलाई जानकारी छ बढी खेल्न खोजे बाँस झेल्के बनाउँछु भन्ने सन्देश थियो भन्ने कुरा पछिल्लो राजनैतिक परिवेशलाई गहिरोसँग अध्ययन गरिरहेका व्यक्तिहरू बताउँछन् फलत शीर्ष राजनैतिक तहमा यो पक्राउले डर पैदा गरेको छ प्रचण्डले बिना कारण पक्राउ गरे ठुलो मूल्य चुकाउनु पर्ने भन्दै चोलेन्द्रको पक्ष पोषण गरेका छन्
3: त्यो लाटोले पनि बुझेको छ यो बहानाबाजी हो भने सुरक्षा थ्रेट हो भने त सुरक्षा कर्मी बढाइदिनु पर्यो नि घरमा यो सरकारको लागि भारी पर्छ यो
4: प्रधानमन्त्री
3: यही तरिकाले सरकार चलाउने कोसिस दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठुलो पर्छ भन्ने म भन्न चाहन्छु र यस खालको घटना नदोहोऱ्याउन म सरकारलाई अलि गम्भीर रूपले ध्यानाकर्षण गराउने।
1: एउटै निर्वाचनबाट बनाइएका यी नेताहरू अहिले ठूलो छटपटीमा छन्। 5 वर्षसम्म देउबा ओली र प्रचण्ड सत्ता बाहिरै बस्नुपर्नेछ। संसदकै सबैभन्दा ठूलो दलको सभापति भएर पनि पालनलाई प्रधानमन्त्री बनाएर जाने सहमतिका कारण रवि समेत कुनै पदमा पुग्ने अवस्था छैन। 5 वर्षपछि रवि बालिन एउटै पार्टीमा नरहन सक्छन्। त्यसैले रविलाई समेत प्रभावमा पारी जाने योजना चुलेन्द्रले बनाए। चुलेन्द्रकै योजना अनुसार रविको जोडबलमा वरियता मिचेर सर्वोच्चमा प्रधान न्यायाधीश नियुक्ति गरिएको कानुन क्षेत्रकै व्यक्तिहरू बताउँछन्। त्यसपछि इन्टरपोलको तयार गरिएका देउबालाई कुनै पनि मुद्दामा पक्राउ नगर्नु भन्ने आदेश, सम्पत्ति शुद्धिकरणको जाँचबुझ रोक्नु भन्ने आदेश, ट्रेड युनियन खारेज रोक्नु भन्ने आदेश, विद्यार्थी संगठन खारेज नगर्नु भन्ने आदेश, सुकुम्बासी बस्तीमा डोजर नहान्नु भन्ने आदेश, ओली लेखकलाई रिहा गर्न सर्वोच्चको प्रमादेश, दीपक खड्गा लगायतका अन्य नेतालाई छोड्न आदेश, सर्वोच्चबाटै आउन सफल भएको र यो समय नभएको राजनैतिक वृत्तमा चर्चा छ। सरकारले सुरु गरेका धेरै काम अदालतको आदेशका कारण रोकिएका छन्। यसले सरकारको कार्य सम्पादन र परिणाममै असर परेको टीका टिप्पणी समेत भइरहेका छन्। तर किन काङ्ग्रेसको आधिकारिकता विवाद सर्वोच्चबाटै फेरि बल्झाउने काम भयो र समयमै टुङ्गिएन? किन चुनाव भएर सरकार बनेको 6 महिनासम्म पनि संसद पुनःस्थापनाको औचित्य अब सकियो भन्ने आदेश वा फैसला भएन र मुद्दा अल्झाएर राखियो? किन रवि लामिछानेको मुद्दा सर्वोच्चमै अट्काएर राखियो? कतै न कतै यी मुद्दाहरू राजनैतिक लाभ हानिसँग जोडिएको विश्लेषण भइरहेका छन्।
4: यो प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा अस्तिको निर्वाचन हुनुभन्दा अगावै निर्कुल हुनुपर्ने विषय हो। तत्कालीन प्रधान न्यायाधीशकै पालामा निर्कुल हुनुपर्ने विषय हो। अब अहिले त्यो मुद्दामा छलफल भएर निरूपण भए पनि त्यसको खास अर्थ हुँदैन, विषयवस्तु नै औचित्यहीन भइसक्यो। त्यसैले तत्काल यस किसिमका मुद्दाहरूमा अदालतले प्राथमिकताको आधारमा मुद्दा फर्स्युट गर्ने पोलिसी बनाउनु राम्रो।
1: यस सबैका पछाडि चोलेन्द्रको स्वार्थ के थियो त? उनले आफूलाई भावी राष्ट्रपतिकै रूपमा प्रचार गर्न थालेको र राष्ट्रपा आफ्नै पार्टी रहेको शैलीमा प्रस्तुत हुन थालेको भन्ने विषय पनि सार्वजनिक भएका छन्। तर पालिन सरकारमाथि षड्यन्त्र गर्न थाले अनेकौं आरोप र मुद्दासँग जोडिएका यिनीहरू जुनसुकै बेला पनि पक्राउ पर्न सक्ने र जेलको बास हुन सक्ने सम्भावना लगभग 50-50 छ।
0: विगतमा सत्ता र पदमा आसीन भएका कारण देश लुप्त पल्किएका, आफूले लुटेका र अरूलाई पनि लुटाएका बिचौलियाहरूलाई मालामाल बनाएका आलिशान बिजनेस बलदेखि करोडौंको घर जग्गा र सम्पत्ति आर्जन गरेका यी कसैलाई पनि बालेन चाह देशको प्रधानमन्त्री भनेको मन परेकै छैन। बालेनले जुनसुकै बेला ठोक्न सक्छन् भन्ने त्रास छ। यसै कारण बालेनलाई सत्ता विमुख गर्नु उनीहरूको उद्देश्य हो। तर 6 महिना अघि नै चुनाव भएर देश नयाँ कोर्समा गइसक्दा समेत अझै संसद पुनः स्थापना जस्तो एक्सपायर आउटडेटेड मुद्दा अघि बढाएका छन्। यदि यो समयमा आएर संसद पुनः स्थापना र राजनैतिक कोर्स करेक्सनको मुद्दा कसैले उचाल्छ र त्यो सफल हुन्छ भने देश एकपटक फेरि खरानी बन्न सक्छ। देशमा अर्को उथलपुथल भएर झन् भटकालोमा पर्न सक्ने पुग्न सक्ने अवस्था छ। यस्तो गम्भीर षड्यन्त्रमा सक्रियहरूलाई समयमै सबक सिकाउन र पहल गर्न आवश्यक छ। यस्तो बेला सरकार झन् निर्मम बन्ने हो, झन् आक्रामक भएर रफ्तारलाई तेज बनाउने हो, भ्रष्टहरूलाई जेलको बास बनाउने हो। तर चैतमा देखिएको सरकारी उत्साह र काम गर्ने जोस अहिले खोज्दा पाइँदैन। बरु सिंहदरबार फेरि बिचौलियाको अखडा बन्ने प्रयासमा छ। प्रधानमन्त्रीको वरिपरि फेरि पनि बिचौलियाहरू सलबलाउन थालेका छन्। दीपक भट्टको शक्ति केन्द्रको विगतमा रोजो थिए जसलाई यो सरकारले कारागारको बास गरायो, तर त्यो ठाउँमा चोलेन्द्रहरू सक्रिय बन्न खोज्दै छन्। यस्तो बेला सरकार निर्मम र कारण बमोजिम छानबिन वा कारवाहीमा उत्तीर्ण ढिला गर्यो भने अर्को संकट नआउला भन्न सकिन्न। यी त भए सतहमा देखिएका दृश्य। न्यायालयदेखि राजनैतिक दल र शक्ति केन्द्रसम्म प्रभाव जमाउँदै आएका पूर्व न्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार एकाएक बालिन सरकारको निशानामा परे। मध्यरातमा पक्राउ परे, मध्याहमा रिहा भए। यसको पछाडि उनले सरकार विरुद्ध रचेको गम्भीर षड्यन्त्रले भूमिका खेलेका विवरणहरू बाहिरिरहेका छन्। एनआलए अध्यक्ष केपी शर्मा ओलीदेखि राष्ट्रपा सभापति रवि लामिछाने पक्षका नेतासँगको भेटघाट, अदालतका पछिल्ला केही फैसला र न्यायिक नियुक्तिमा देखिएको विवादलाई जोडेर जबराको भूमिकामाथि प्रधानमन्त्रीको टिम असन्तुष्ट छ। केही यस्ता विवादास्पद गतिविधि जसले जबरालाई इतिहासमै पक्राउ पर्ने पहिलो पूर्व प्रधान न्यायाधीश बनायो। के छन् त्यस्ता 10 कारण? बाँकी विस्तृत हरौँ। रिपोर्ट।
5: बिचौलियाका केन्द्र बन्दै थिए चोलेन्द्र, बालेनको परे फेला त्यसपछि भयो छ। जङ्गबहादुरका सन्तान पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउका गम्भीर 10 कारण यस्ता छन्। नम्बर 1, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग केही दिन अघि मात्र चोलेन्द्रको भेटघाट भएको थियो। त्यसपछि ओली शंकास्पद लाग्ने गरी एकाएक संसद पुनर्स्थापनाको विषयलाई मुद्दा बनाएर बोल्न थाले। असोज 8 सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले समेत संसद पुनर्स्थापनालाई मुद्दा बनाएर जाने एजेन्डा पास गरेको छ। यसमा चोलेन्द्रकै सल्लाहमा ओली बोल्न थालेको, अदालत भित्रै चलखेल शुरू भएको र सरकार विरोधी काम गर्न थालेको अर्थमा प्रधानमन्त्री बालेन शाह टिमसम्म रिपोर्टिङ भएको थियो। नम्बर 2, प्रधानमन्त्री बालेन शाह वरियता क्रमकै आधारमा न्यायाधीश सपना प्रधान मल्ललाई समेत प्रधान न्यायाधीशमा सिफारिस गर्न सकिने योजनामै थिए, तर मल्ल निकटहरूले रासोपा सभापति रवि लामिछानेसँग लबिङ गरेको विषय बालेन टिमसम्म पुग्यो। बालेन झस्किए, अर्को पात्रकै खोजी चलिरहेका बेला रवि लामिछाने समूहकै जोडबलमा 4 वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश बनाइयो। यसमा बालेन समूहको साथ रह्यो, तर रवि समूह चोलेन्द्रकै सल्लाह अनुसार चलेको कुरा बालेनको जानकारीमा पुग्यो। नम्बर 3, मनोज शर्मा प्रधान न्यायाधीश बनेपछि चोलेन्द्र निकै उत्साहित बनेको र राजनैतिक तथा न्यायिक निर्णयमा सक्रियता देखाउन थालेको फेला पर्यो, किनकि प्रधान न्यायाधीश शर्मालाई चोलेन्द्रले सर्वोच्चको न्यायाधीश बनाएका हुन्। पछिल्लो समय कतिपय फैसलामा चोलेन्द्रले शक्ति केन्द्रकै रूपमा प्रभाव जमाएको र आफूलाई भेट्न पुग्नेहरूलाई अप्ठ्यारो परे आफूलाई भन्नु मुद्दा मिलाइदिन्छु भन्ने गरी विषय समेत भेटियो। फलत प्रधानमन्त्रीको टिम उनलाई पक्राउ गर्ने निष्कर्षमा पुग्यो। सरकारले जाँच बुझ आयोग नै बनाएर सम्पत्ति छानबिन गरेको विषय अदालतको आदेशका कारण रोकिएपछि प्रधानमन्त्री शाहको आशंका झनै बलियो हुँदै गएको थियो। नम्बर 4, साउन 21 गते नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला पुनरावलोकन गर्ने आदेश दियो। प्रधान न्यायाधीश शर्मा सहित नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासले आदेश दिएको थियो। यो आदेश आउनुभन्दा 2-3 दिन अघि मात्र कङ्ग्रेस सभापति देउबा पक्षका नेताहरूले चोलेन्द्रसँग तीव्र भेटघाट गरेको विषय प्रधानमन्त्रीको टिमले नोटिसमा राखेको थियो, किनकि रासोपा नेतृत्वकै रुचिमा काङ्ग्रेस फुटाउने र देउबाकै पक्षमा आधिकारिकता दिलाउने भन्दै चोलेन्द्र सक्रिय बनेका थिए। चोलेन्द्र र एमाले अध्यक्ष ओलीसँग कुरा भएपछि नै देउबा स्वदेश फर्किन तयार भएको विश्वस्त स्रोतले बतायो, किनकि देउबालाई कुनै पनि मुद्दामा पक्राउ नगर्नु भन्ने आदेश पनि त्यसको केही समय अघि मात्र सर्वोच्चबाट आएको थियो। त्योभन्दा अघि अदालतमा सेटिङ मिलाउने जिम्मा दीपक खड्काले पाएको भन्दै सार्वजनिक चासोको विषय बनेको थियो। नम्बर 5, चोलेन्द्रकै निवास बाँसबारीमा पुगेर रासोपाकै नेता र केही सांसदले निरन्तर भेटघाट गरेको विषय पनि प्रधानमन्त्रीको टिमले थाहा पाएको छ। त्यसमा पनि अधिकांश सभापति रवि लामिछाने पक्षका छन्। फलत चोलेन्द्रको घरमा के पाक्दैछ भन्ने कुरालाई समेत प्रधानमन्त्रीको टिमले निकै रहस्यपूर्ण र गम्भीर ढंगले हेरेको थियो। त्यसमा पनि रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धीको अन्तिम निर्णय सर्वोच्चमै छ। एमालेको आवश्यकता अनुसार संसद पुनर्स्थापनाको मुद्दा पनि सर्वोच्चमै छ। काङ्ग्रेसको आधिकारिकता विवाद सर्वोच्चमै छ अनि सबैको केन्द्र चोलेन्द्र बन्न थालेपछि उनलाई पक्राउ गरी प्रधानमन्त्री बालेनले एकै पटक सबैलाई सन्देश दिन चाहेको प्रश्न छ। नम्बर 6, 2078 फागुन 1 प्रधान न्यायाधीश रहेकै बेला चोलेन्द्र विरुद्ध महाभियोग दर्ता भएको थियो। त्यसपछि उनी निलम्बित बने। संसद अधिवेशन नै सकिएपछि महाभियोग समेत औचित्यहीन भएको पत्र संसदका महासचिवले लेखे, तर महासचिवको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो। प्रधान न्यायाधीश मनोज शर्मा नेतृत्वकै संवैधानिक इजलासले महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै भदौ 24 गते मात्र रिट खारिज गर्ने फैसला गर्यो। रोकिएको पेन्सन पट्टादेखि सबै सेवा सुविधा पाउने बाटो खुल्यो। यसलाई पनि अदालतभित्र चोलेन्द्रको प्रभावका रूपमा हेरियो। नम्बर 7, पछिल्लो समय सरकारका अधिकांश निर्णय अदालतले उल्ट्याउने काम गरेको छ। सरकारको रफ्तारमा भाँजो हाल्ने गिरोह नै सक्रिय भएको बुझाइ प्रधानमन्त्री बालेन टिमको छ र त्यसमा चोलेन्द्रको समेत भूमिका रहेको निष्कर्ष निकालिएको छ। नम्बर 8, असार 32 गते मात्र उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई न्याय परिषदले विशेष अदालतको अध्यक्ष बनायो। रविलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीश पनि यिनै हुन्। यहाँ पनि रवि समूह र चोलेन्द्रकै प्रभावले काम गरेको बुझाइ बालेन टिममा थियो। भदौ 29 विशेष अदालतको अध्यक्ष बन्ने बित्तिकै यिनै आचार्य सहितको इजलासले अर्कैकी छोरीलाई आफ्नो भनी नागरिकता दिलाएको आरोपमा अख्तियारले मुद्दा दायर गरेका वीरगंजका मेयर राजेश सिंहलाई सफाई दियो। यो फैसला समेत विवादमा परेको छ। गलत मानिसलाई सर्वोच्चको नेतृत्वमा ल्याइयो भन्ने बुझाइ बालेन टिमलाई परेको छ, किनकि कास्की जिल्ला अदालतबाट रवि लामिछानेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा संशोधन गर्न आदेश दिने न्यायाधीश हिमलाल बेलवासीलाई समेत उच्च अदालतको न्यायाधीशमा बढुवा गरिएको थियो। त्यो पनि मात्र 4 दिनका लागि। सबैलाई पाखा लगाउँदै उनलाई 13 नम्बरको वरियताबाट बढुवा गरिएको थियो। नम्बर 9 विशेष अदालतका न्यायाधीश नारायण पौडेल, उमेश कोइराला र विदुर कोइरालाले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र सर्वोच्चका केही न्यायाधीशलाई भेटी काम गर्नै नसक्ने वातावरण भयो भन्ने गुनासो गरेका थिए। अर्थात् उनीहरूको गुनासो बिचौलिया र शक्ति केन्द्र हाबी भएर दबाब दिँदा काम गर्ने वातावरण पटक्कै नभएको भन्ने थियो। त्यो सूचना प्रधानमन्त्री पालिन शाहको टिमलाई पुग्यो, फलत चोलेन्द्र नै त्यसको पहिलो टार्गेटमा पुग्यो। नम्बर 10 यिनै चोलेन्द्र हुन् 2078 असोजमा देउबा नेतृत्वको सरकारमा भागबण्डा लिएर जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाएका थिए। चौतर्फी विरोध भएपछि हमालले 40 घण्टामै राजीनामा दिएका थिए। 2077 सालमा तत्कालीन प्रधानमन्त्री ओलीसँग मिलेर 52 संवैधानिक आयोगका पदाधिकारीमा भागबण्डा गरिएको थियो। तर त अहिले पनि राजनैतिक र न्यायिक शक्तिको चलखेल गर्न थालेपछि बालेन सरकारले उनलाई सबक सिकाएको छ।
0: सुनेन्द्र शमशेर जबरालाई लिएर उठाइएका यी विषयहरूमा धेरै जसो दाबी राजनैतिक वृत्तमा चलेका आरोप भेटघाट र अदालतका फैसलासँग जोडिएर गरेका विश्लेषणहरू हुन्। पदमा बहाल हुँदा होस् वा अवकाशपछि जबराको नाम पटक पटक विवादमा आउने गरेको छ। अहिले प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकारलाई नै अप्ठ्यारोमा पार्ने उनको भूमिकालाई लिएर यत्र तत्र प्रश्न उठिरहेका छन्। यी आरोप र दाबी यदि सत्य ठहरिएको खण्डमा उनलाई कानुनी दायरामा ल्याउन आवश्यक छ। तर यो पक्राउ केवल नाङ्लो ठुटाएर हात्ती तर्साउने प्रयास मात्रै हो भने यसले सरकारको विश्वसनीयतामाथि फेरि प्रश्न उठाउनेछ।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
7: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
7: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
10: सादर आमन्त्रणा। हाम्रा प्रात स्मरणीय परिवार सदस्य माडी पास नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य, आफन्त, छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पास नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ। छोराहरू इन्द्र प्रसाद अधिकारी, गोपाल अधिकारी, बुहारीहरू सुमित्रा अधिकारी, दुर्गा अधिकारी, राधा अधिकारी, लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पास नयाँ पिपरिया।
7: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
11: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
7: घडेरीका विशेषताहरू:
11: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
12: जग्गा धनी सिधा सम्पर्क 98-172-254 र 98-456-90-042।

0: तपाईं सुनिरहनु भएको छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: अमरेश कुमार सिंह जी, स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: सरकार तर्सेको कि तर्साएको?
2: खै त्यो त मलाई थाहा भएन।
1: सरकारले अहिले धमाधम धरपकड गरिरहेछ व्यक्तिहरूलाई।
2: होइन, सरकार या जोसुकै होस्, कानुन र संविधानभन्दा कोही माथि छैन। कानुनी राज्यको मान्यता हुन्छ। कसैलाई अकराउ पुजी नदिकन समात्न गैर कानुनी हो, गैर लोकतान्त्रिक हो, गैर संवैधानिक हो। यति म भन्न चाहन्छु।
1: विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले सरकारले तर्साएको कि तर्सेको भन्नुभएको थियो। अहिले बालेन सरकारले तर्साउँदैछ?
2: अब जुन केही दिनको घटना जुन देखिराखेको छौँ, त्यसले अब तर्सेको कि तर्साएको हो त्यो समय क्रममा खुल्दै जान्छ। अहिले मानौ न, हिजैको जुन घटना पूर्व प्रधान न्यायाधीशलाई के कारणले राति उठाएर ल्यायो, के कारणले छोड्यो, किन बिना बिना पक्राउ पुर्जीको गर्यो, किन एउटा कागजको खोस्टो बाहिर देखाउनलाई ला छोप्नलाई के सुरक्षा मागेको हो, यो सबै कुरा आफैमा हो। जस्तै दुर्गा प्रसादकी अरेस्टिङको कुरा हुन्छ, त्यो गिनीजी बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ज गराए जस्तै मलाई लाग्दैन। किनकि कानुनको आफ्नो एउटा तरिका हुन्छ। हामी हुक्मी शासनको लागि यो संविधान एलाउ गर्दैनौँ। यो संविधानको मर्यादा छ र संविधानको मर्यादाभित्र सबैले रहनुपर्छ। किनकि पहिला थियो कि संविधानभन्दा माथि राजा हुन्थ्यो, दरबार हुन्थ्यो, तर अहिले संविधानभन्दा माथि न राष्ट्रपति छ, न प्रधानमन्त्री छ, न मन्त्री छ, न सांसद छन्, न आम नागरिक छन्। सबै संविधान भित्र छ र कानुनी राज्यको भित्र कानुनभन्दा माथिको नि सर्वोपरि कानुन र संविधान छ। कानुनभन्दा माथि संविधान छ, संविधानभन्दा तल कानुन छ। कानुनभित्र हरेक नेपाली आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरियो, मध्याहमा छोडियो,
2: यसको जवाब राज्यले दिनुपर्छ जनतालाई। किनकि के कारणले पक्रियो र के कारणले छोडियो,
1: कहाँनिर मिलिरहेको छैन कुरो, बालेन्द्र भर्सेस चोलेन्द्र?
2: होइन, यो बालेन्द्र भर्सेस चोलेन्द्र म देख्दिनँ। म राजनीति यति मात्र भन्न सक्छु, एउटा नेपालीमा उखान छ, छोरी कुटेर बुहारी तर्साउने। चलेन्द्रजीलाई समातेर अरू राजनीतिक प्लेयरलाई तर्साउने काम भइरहेछ। त राजनीतिमा के बुझ्नुपर्छ भने, राजनीति गर्ने मान्छेले सबै आफ्नो दृढताको साथ आएको हुन्छ। उसमा कमिटमेन्ट हुन्छ, आफ्नो देशभक्ति हुन्छ, आफ्नो आइडियोलोजी हुन्छ। त्यस कारण नाङ्गलो तर्सा ठठाएर हात्ती तर्सिँदैन। यो चलेन्जीलाई तर्साएको होइन, त्यो बाँकी राजनीतिक दलको नेता या आफ्नै पार्टीभित्र

0: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई तर्साउन खोज्नु भएको हो?
1: एउटा कुरा, रविजी या अमरेश सिंह किन तर्सिन्छ त्यसलाई बताउनु न, कारण के? हामी जनताबाट निर्वाचित हो, प्रधानमन्त्री पनि हाम्रै पार्टीको सरकार छ, हामी उहाँ जसरी जनताबाट निर्वाचित भइरहेछ, हाम्रो पार्टी सभापति रवि लामिछानेजी पनि जनताबाटै निर्वाचित भइरहेछ, म अमरेश सिंह पनि जनताबाटै निर्वाचित आएका छौँ, कोही टिका लगाएर आएको छैन र कसैको कृपाले आएको होइन,
0: तथा
1: हामी नेपाली जनताको कृपाले आएको
0: हो, घन्टी त बजाउनु भयो नि, होइन
1: होइन।
0: प्रधानमन्त्री बालेन्द्र शाह
1: एउटा कुरा के भने,
0: मन्त्री सुदन गुरुङ
1: होइन, एउटा ड्यु कोर्समा के हुन्छ राजनीतिमा, यसलाई भन्छ राइटनिङ अफ द सिचुएसन। यो जुन तर्साउने खेल छ त्यो सरकारको लागि प्रतिपादक हुन्छ, काउन्टर प्रोडक्टिभ हुन्छ। सरकारले जनताको सुशासनमा ध्यान केन्द्रित गर्नुपर्छ, कानुनी राज्यको मान्यतालाई अवलम्बन गर्न सुदृढ ध्यान केन्द्रित गर्नुपर्छ। त्यस कारणले यो तर्साउने खेल हिजोको दिनमा राजाले पनि गरेका थिए, पञ्चायत पनि देख्यो, बहुदल पनि, किनकि हाम्रो एउटै गल्ती के छ भने हामी पञ्चायत पनि देखेको, बहुदल पनि देखेको, माओवादी जनित पनि देखेको, गणतन्त्र पनि देखेको, दुई तिहाईको ओलीजीको शासन पनि देखेको हो, प्रचण्डजीको सुरुमा जुन 64 सालको धङधङी पनि देखेको, 65 देखेको। त्यस कारणले हामी धेरै आरोह अवरोह पार गरेको र जहाँसम्म पार्टी सभापति कुरा हो, उहाँले पनि धेरै आरोह अवरोह पार गरेरै यहाँसम्म आउनुभएको छ। त्यस कारणले यदि उहाँ लक्षित, यदि तपाईँको भनाइअनुसार उहाँ लक्षित या मेरो लक्षित या अन्य राजनीतिक कर्मी लक्षित यदि छ भने कोही राजनीतिक कर्मी डराउँदैन।
0: डाक्टर सिंह, बालेन सरकारलाई सनक चढ्यो, रिस उठ्यो या पारा तात्यो भने चाहिँ सिधै पक्राउ हो नि त उहाँहरूको रणनीति भने कि डे वानदेखि सरकार बनेको छ महिना पुरा भयो,
1: पुलिसलाई नास।
0: यस बिचमा हेर्दाखेरि
1: एउटा कुरा के भने, पुलिस कानुनले चल्ने, मैले एकचोटि धेरै पहिला राजव्यवस्था समितिमा भनेको थिएँ, पुलिस आदेशले चल्ने हो कि कानुनले चल्ने हो? यदि आदेशले चल्छ भने त प्रहरी नियमावली किन चाहियो, विभिन्न अपराध संहिता किन चाहियो? एउटा कुरा के भने, जबसम्म कुनै सिभियर क्राइम छैन भने, कुनै ग्रस भायोलेसन अफ ल गरेको छैन भने, राति 12 बजे उठाउन कुनै पनि नागरिकलाई पाइँदैन, एउटा गाउँको गरिबलाई पनि उठाउन पाइँदैन, यो हाम्रो संविधानले ग्यारेन्टी गरेको छ। कसैलाई समात्न पहिले पक्राउ पुर्जी दिनु पर्यो, पक्राउ पुर्जी नदिकन समात्ने जुन छ नि, पुलिस पनि आफ्नो मर्यादा लागिरहेछ, यो पुलिसको लागि राम्रो हुँदैन, नेपाल प्रहरीको लागि यो आउँदो दिनमा काउन्टर प्रोडक्ट।
0: यसको सशक्त विरोध र प्रतिवाद त फेरि विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेकै हो, राष्ट्रपति सभापति रवि लामिछानेलाई 10 बजे पक्राउ गर्दाखेरि उहाँहरू त उर्लिनु भएकै,
1: हाम्रो पार्टीको मान्यता आजको पनि त्यही छ कि राति कसैले समात्न पाइँदैन। हिजोको दिनमा हाम्रो सभापतिलाई रवि लामिछानेलाई समात्दा पनि गल्ती भएको, आज पनि चरण शमशेरलाई पक्रा राति 12:30-1 बजे समात्दाखेरि त्यो पनि गल्ती भएको, त्यो सही भएको हामी त भनेको छैन नि
0: कि हाम्रो शर्मा ओली र रमेश लेखकलाई बिहान झिसमिसैमा समात्नु भयो।
1: मैले भने नि कि एउटा कुरा के भने, अदालतको पक्राउ पुर्जीको बिना हुकुमी शासनको भरमा आदेशको भरमा कसैले समात्न पाइँदैन।
0: तत्पश्चात अहिले चोलेन्द्र शमशेर जवरा अनि दुर्गा प्रसाईसम्म
1: होइन, मैले भने नि कि अब यो के हुन्छ भने, हामी बच्चामा आँख मिचोली खेल खेल्थ्यौँ, दुर्गा प्रसाई र सरकारको के खेल भइरहेछ, यो सरकारलाई थाहा होला या दुर्गा प्रसाई, मलाई थाहा छैन, म आश्चर्यजनक छु, मलाई आश्चर्य लाग्छ कि हाम्रो संविधानले, हाम्रो कानुनले, हाम्रो फौजदारी संहिताले, दिवानी संहिताले या अपराध संहिता भन्छौँ, त्यसले यस्तो प्रवृत्ति दिँदैन, कहीँ हाम्रो प्रहरी कुनै व्यक्तिको हातको टुल त बन्न रहेछ नि? हामी नेपाल प्रहरीको परिकल्पना गरेका छौँ, ऐनले पनि नेपाल प्रहरीको परिकल्पना गरेका
0: छौँ। पक्राउ प्रकरणमा तपाईँ सरकारलाई बढी दोषी देख्नुहुन्छ कि प्रहरीलाई? हुन त सरकारकै संयन्त्र हो प्रहरी,
1: सरकारको संयन्त्र भयो भने प्रहरी कानुनले चल्ने हो, ऐनले चल्ने हो कि आदेशले चल्ने हो? त्यसो भए तपाईँ म यहाँ अन्तर्वार्ता दिइरहेछु, कसैले आदेश दियो भने कि त हामी दुइटालाई लगेर थुनामा राखिदिइहाल्ने? पहिला त क्राइम के गरेछु, अपराध के गरेछु, अपराधको टुङ्गो नलाइकन, अपराधमा संलग्नता नदेखिकन, र त्यो पनि अहिले प्रहरीको हुकुमी शैलीलाई रोक्नलाई पनि के गरेको छ, अदालतबाट पक्राउ पुर्जी हुनुपर्छ।

0: पहिला आफू पक्राउ पुर्जी पनि जारी गर्ने अधिकार छैन, कसले गर्छ? अदालतले। त्यो जबसम्म अदालतबाट पक्राउको पुर्जी जारी हुँदैन तबसम्म कसैले कुनै पनि नागरिक,
1: डाक्टर सिंह यो तादात्म्य त मिलिरहेको छैन चाहिँ कहाँ? तपाईँ त सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद, प्रतिनिधि सभा सदस्य, शक्तिशाली सरकार छ अहिले, राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुई तिहाइ छ, तपाईँसँग त सबै सूचना हुन्छ, विगतमा भविष्यवाणी पनि गर्नुहुन्थ्यो, ठ्याक्की ठ्याक मिलाउनुहुन्थ्यो।
0: होइन, एउटा कुरा के भने, जे भइरहेछ मुलुकमा राम्रो भइरहेछ नि यति मात्र भन्न सक्छु, किनकि हामी मूल उद्देश्यबाट कहीँ भट्किरहेको त छैन। मूल उद्देश्य जनताको समृद्धि थियो, सुशासन थियो, किनकि जेएनजी आन्दोलनको मेन अभ्याय थियो कि भ्रष्टाचारलाई निर्मूल पार्ने, सुशासनको जगमा देशले समृद्धि हासिल गर्ने र कानुनको नजरमा सबैको बराबर हुनुपर्ने, कानुनभन्दा माथि कोही छैन। किनकि पहिला के थियो भने, मैले नि तपाईँकै स्टुडियोमा आएर जनता जान्न चाहन कार्यक्रममा भनेको थियो कि त्यो बेला पार्टीहरू के भएको थियो, पारिवारिकरण भएको थियो, व्यापारीकरण भएको थियो, भ्रष्टीकरण भएको थियो, अनि पहुँचको आधारमा न्याय पाउँथ्यो, पहुँचको आधारमा कानुन लाई काम छ। अब त्यही परम्परा अहिले कायम हुनु, पहिलाको सरकार अहिलेको सरकारमा अन्तर के हुन्छ त्यो मलाई छुट्याइदिउँ न। त्यस कारणले
1: तपाईँले पनि अन्तर पाउनु भएको छैन, हिजोको केपी शर्मा ओली नेतृत्वको सरकार, शेरबहादुर देउवा नेतृत्वको सरकार, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र अहिले बालेन्द्र शाह नेतृत्वको सरकारमा तपाईँले कुनै पनि भिन्नता पाउनु भएको छैन।
0: हिजो पनि के हुन्थ्यो, जो बोल्थ्यो त्यसको विरुद्धमा सुराकी लगाउँथ्यो, आज पनि जो बोलिरहेछ त्यसको विरुद्धमा सुराकी छ, चाहे अमरेश सिंह छ, चाहे रवि लामिछाने छ, चाहे प्रचण्ड जो बोल्छ त्यसलाई सुराकी लगाएको छ। त राज्यको सम्बन्ध सूचनाको सम्बन्ध कुनै आपराधिक गतिविधिको विरुद्धमा हुनुपर्ने हो। मैले जहाँसम्म जानकारी छ, मेरो मात्र नै सभापतिलाई पनि छ, रवि लामिछानेलाई पनि छ, किनभने तपाईँले देशमा अपराध कन्ट्रोल गर्नलाई त्यो सुराकीलाई प्रयोग गर्नु सट्टा नेता नेताको घरको अगाडि सुराकी गराउनु लाग्यो भने पाउँदै के? राजनीतिक गतिविधि गर्ने मान्छेले, अब म राजनीतिज्ञ हो, म नेता नभेट्ने त कसलाई भेट्ने? त्यहाँ म आफ्नो सभापतिलाई भेट्छु, पार्टीको नेतालाई भेट्छु, या अरू पार्टीको नेतालाई भेट्छु?
1: आफ्नै पार्टीको सभापति र सांसदसँग सरकार चाहिँ किन डराएको होला?
0: त्यो त यसको जवाब त सरकारको प्रवक्ता संशोधन, म सरकारको होइन, म जनताको प्रवक्ता, म बार बार भन्छु, म जनताको प्रतिनिधि हो, मेरो पार्टीको सरकार छ, म सरकारलाई सहयोग गर्छु, मेरो चाहना हुन्छ कि सरकार सफल होस्, त सरकार आफ्नै कारणले असफल हुन्छ त त्यसमा त म केही गर्न सक्दिनँ नि। सफा सरकारको सफलतामा देशको सफलता हो, सरकारलाई असफल हुने छुट छैन यो सरकारले खास गरी, किन दुई तिहाईको सरकार हो, जब जब दुई तिहाई सरकार असफल भएछ देश दुर्घटनामा गएको छ। त्यस कारणले म बडा प्रष्टताको साथ भन्न चाहन्छु, यो सरकारलाई असफल हुने छुट छैन, यदि सरकार असफल भयो भने देश दुर्घटनामा जान्छ। त्यस कारणले सरकारले अहिले पनि यदि बाटो बिराउन खोजिरहेको छ भने सही बाटोमा जाउँ, यो मेरो शुभकामना हो।
1: डाक्टर सिंह, तपाईँको मनमा पनि चसक्क कता कता बिजे जस्तो हुन्छ, म पनि पक्राउ पर्ने पो हो कि डाक्टर अमरेश कुमार सिंहलाई,
0: एउटा कुरा
1: पक्राउ गर्दैछन् कि त्यही भएर फायर खोलिनु भएको छ?
0: छैन छैन, एउटा कुरा के भने, राजनीति गर्ने मान्छेले पक्राउ पुर्जीबाट डराउँदैन। एउटा कुरा, हिजोको दिनमा राजाको शासनमा पनि हामी पक्राउ परेकै हो, छैन भने दुई नम्बर गर्ने महाराजको बिरालोमा चाहिँ गएर सोध्नुहोस्, हामी 47 दिन बसिरहेकै हो, 46मा पनि थुनामा गएकै हो। त्यो थुनामा जाने जेल जानेबाट गरायो भने राजनीति गर्न सक्दैन, जनता कुरा उठाउन सक्दैन,
1: किन भन्दा सुराकी त गरिसक्यो, तपाईँ के भाषामा भन्दाखेरि होइन, पक्राउ गर्न के बेर
0: गऱ्यो भने किन डरायो भने के देश छोडेर हामी भाग्छु तपाईँलाई लाग्छ? हामी जनताको अधिकारको लागि, जनताको विकासको हिजोको दिनमा पनि अडेको थियो, आजको दिनमा अडेको, भोलिको दिन पनि गर्छु, परिणाम जे हुन्छ त्यो त्यो भोग्न हामी तयार छौँ।
1: सरकार छिर्केदाउ हेरेर बसिरहेको छ,
0: हजुर,
1: उसले चाहेको बेलामा रवि लामिछानेदेखि डाक्टर अमरेश कुमार सिंहसम्मलाई निशाना बनाउन सक्छ, पक्राउ गर्न सक्छ,
0: हामी त्यसको लागि तयार छौँ।
1: पक्राउ पर्दाखेरि आपत्ति छैन
0: मलाई लाग्दैन, तर त्यस्तो गऱ्यो भने हामी त्यसको लागि तयार छौँ, हामी जुनसुकै परिस्थितिको लागि, तर हामी देशको संविधानप्रति समर्पित छौँ, देशको लोकतन्त्रप्रति समर्पित छौँ, देशको जनताको समृद्धि र विकासप्रति समर्पित छौँ। हामी कुनै पनि हुकुमी शासनको सागिर्द बढ्दैन, हामी त्यसको आई विटनेस बन्दैन, साक्षी किनारा हामी बस्नको लागि जनताबाट निर्वाचित भएर आएको
1: भनेपछि
0: जनताको अधिकारप्रति, देशको लोकतन्त्रप्रति, संविधानप्रति, किनकि संविधानको एउटा हामी हस्ताक्षरकर्ता पनि हो, यो संविधानमा यदि छेडछाड गर्यो भने देश गिरिदुमा जान्छ।
1: बालेन सरकारले रवि लामिछाने र डाक्टर अमरेश कुमार सिंहलाई पक्राउ गर्न सक्छ। तपाईं मानसिकता बनाएर बसिरहनु भएको छ।
0: तपाईंले बताउँछु, यो तपाईंको सूचना हो, मलाई त्यस्तो सूचना छैन। तर त्यस्तो भए पनि जसरी चलेन शमशेरलाई पनि त सूचना थियो नि कि राति उठाएर लग्छ। यदि त्यस्तो भए पनि त्यसको लागि पनि हामीलाई कुनै फरक पर्दैन। तर हामी जनताको अधिकार, देशको विकास, देशको संविधान, देशको एकता अखण्डतामा कुनै आँच आउन दिन्न, यो हाम्रो कमिटमेन्ट हो। म माटो र झन्डा लिएर कसम खाएर देशको राजनीति गरिरहेछु। म देशमा कुनै पनि किसिमको ब्याटल फिल्ड बन्न दिन चाहदिनँ। यो देश लडाइँ झगडा बाट्नुहोस् न जातको नाउँमा, न धर्मको नाउँमा, न पार्टीको नाउँमा, न मधेस पहाडको नाउँमा, न विभिन्न उच्च निचको नाउँमा देश लडाइनुहोस्।
1: सरकार एउटा व्यक्तिको पछाडि त दौडिरहेछ, दोहोरी खेलिरहेछ दुर्गा प्रसाईसँग। उहाँलाई नटवरलाल चार्ल्स स्वराजले गरेको अपराध जस्तो सोचेर बोलेको भरमा पक्राउ गरिरहेछ क्या, पटक पटक। यो लज्जास्पद विषय होइन?
0: यो संविधानमा बोलेको भरमा कसैलाई थुन्न पाइँदैन, त्यो ग्यारेन्टी गरेछ। किनकि तपाईँले संविधानको फन्डामेन्टल राइटमा जानुहोस्, त्यो फन्डामेन्टल मौलिक अधिकारमा छ। कुनै पनि नेपाली मेचीदेखि महाकाली निर्वाध रूपले जान पनि सक्छ, बोल्न पनि सक्छ, बस्न पनि सक्छ, कुनै आपराधिक गतिविधि गर्न पाइँदैन। तर देशभित्र एउटा भूभागको नेपाली, एउटा जातको नेपाली, एउटा धर्मको नेपाली अर्को भूभागमा जान पाउँछ र उसले आफ्नो लागेको कुरा बोल्न पाउँछ। किनकि फ्रिडम अफ प्रेस, जसरी प्रेस पनि स्वतन्त्र हुनुपर्छ, फ्रिडम अफ स्पिच, ह्युमन राइट्स, रुल अफ ल, यो सबै संविधानले ग्यारेन्टी गरेको, मेरो संविधानले, मैले नि बनाएको संविधानले ग्यारेन्टी गरेको कुरा मलाई कसले भ्यालिड गर्छ? गएर पनि देखा जाएगा।
1: दुर्गा प्रसाईलाई त चार्ल्स स्वराज र नटवरलाललाई जस्तो व्यवहार गरिएको छ, चोलेन्द्र शमशेर जबरालाई चाहिँ सत्ता र शक्तिको दुरुपयोग गर्न खोजेको अथवा उपयोग गर्न खोजेको अथवा पावरको एक्सर्साइज गर्न खोजेको भनेर पक्राउ गरेको एउटा संदिग्ध व्यक्तिहरू अथवा नेताहरूसँगको उठबसका कारणले।
0: होइन, एउटा कुरा के भने भोलि त यो पनि हुन्छ कि ऋषि थपलियासँग अमरेशजी इन्टरभ्यू दिएछ, त्यस कारण अमरेशजीलाई थुन्नुपर्छ किन ऋषि थपलियाले इन्टरभ्यू दियो। त्यस कारण एउटा कुरा के भने नेपाली नेपालीसँग उठबस नगर्ने त कहाँ, जापानीसँग गएर उठबस गर्ने, अमेरिकनसँग गएर, चाइनिजसँग गएर, इन्डियनसँग गएर उठबस गर्ने? नेपाली आखिर हामी समाज त नेपाली, आखिर यही समाजको कुनै पार्टीको नेता पनि होला, यही समाजको न्यायाधीश पनि होला, उठबस गर्न नपाउने? त्यसो भए अनि सरकारको मान्छे पनि त कसैसँग उठबस गर्नु हुँदैन नि, एक मन्त्री अर्को मन्त्रीसँग किन उठबस गर्छ? एउटा कुरा होइन, आफू जे गरे पनि ठिक, अरूले जे गरे पनि त्यसको नियत खराब छ। त्यो एउटा कुरा, पूर्व प्रधान न्यायाधीश अहिले पनि 8-10 जना बाँचेको हुनुहुन्छ, चाहे कल्याण श्रेष्ठ हुन्, चाहे भने ओम प्रकाश मिश्र हुन्, चाहे खिल्ला रेग्मीजी हुन्, चाहे चलन्स मिश्र हुन्, चाहे धेरै दामोदर शर्मा हुन्, अनि सुशीला कार्की हुन्, चाहे राम प्रसाद श्रेष्ठजी हुन्, चाहे दीपक कार्की हुन्, चाहे हरेकृष्ण कार्की हुन्, सबै नै हामीलाई कन्ठे छ कि उहाँहरू आफ स्वतन्त्र रूपले निर्वाध रूपले बाँच्न नपाउने, के भए रिटायर भए पनि कसै कोही एक अर्को घरमा चिया खान नपाउने? सरकारले त्यसलाई कानुन लाओस् कि कुनै नेपाली आइन्दादेखि अर्को नेपालीको घरमा चिया खान पाइँदैन।
1: केपी शर्मा ओली शेरबहादुर देउबासँग उठबस भयो, वार्ता हुन थाल्यो,
0: केपी शर्मा ओली शेरबहादुर देउबा के अछुत हो? के संविधानले उसलाई अधिकार दिएको छैन? देशमा पाँच छैन कि देशमा उसलाई राजनीति गर्न अधिकार दिएको छैन? छ त संविधानले रोकेको छ भने तपाईँ संविधानको त्यो दफा धारा देखाइदिनुहोस्, म तपाईँप्रति अनुग्रहित हुन्छु।
1: लो न, सरकारलाई बुझाइदिनु पर्यो तपाईँले,
0: यो तपाईँले बुझाउनु नि। म त आफ्नो कुरा बुझाइराखेको छु, म लोकतन्त्रको पक्षमा छु, जनताको अधिकारप्रति म एकदम सजग छु र संविधानप्रति सजग छु।
1: डाक्टर सिंहले म राष्ट्रपतिबाट निर्वाचित सांसद हुँ भनेर विवेक नगुमाइकन बोलेको विषय हो यो। फेरि
0: म राष्ट्रपति हुँ नि,
1: तपाईँ त विवेक बन्धक राख्ने व्यक्ति त होइन।
0: होइन, सांसद एउटा कुरा के भने
1: नैतिकतामा सम्झौता गर्ने व्यक्ति त होइन तपाईँ।
0: न हिजोको दिनमा गएको छु, न आजको दिनमा गर्छु, न भोलिको दिनमा गर्छु। म आफ्नो लोकतान्त्रिक बाटोमा अघि बढिरहन्छु। लोकतन्त्रको रक्षा, जनताको अधिकारको रक्षा, जनताको विकास र सुशासनको कुरामा अडिग बढ्छु। आफ्नो देशको राष्ट्रिय एकता, अखण्डता, राष्ट्रको समृद्धि, यो मेरो मूल मन्त्र।
1: राष्ट्रको एकता, अखण्डता अनि संविधान माथि नै प्रहार हुन खोज्दैछ, तपाईँले त्यस्तै सङ्केत गर्नुभएको थियो नि अघि।
0: एउटा कुरा के भने संविधानलाई छेडछाड गर्न खोजिरहेछ, त्यो दुर्भाग्यपूर्ण हुन्छ। यदि यो संविधानलाई कुनै किसिमलाई चलाउन खोज्यो भने त्यो चलाउनु भनेको देश गृहको बाटोमा जाने हो, किनकि यो संविधान एउटा सम्झौताको दस्तावेज हो। यो संविधान कसको कसको बिचमा सम्झौता छन्, नेपाली नागरिकको बिचको सम्झौता हो, विभिन्न आन्दोलनको बिचको सम्झौता हो। यो 62-को जनआन्दोलनको एउटा सम्झौताको दस्तावेज हो, माओवादी जनित 10 वर्ष जनितको सम्झौता हो, यो मधेस आन्दोलनको दस्तावेज, यो थारू आन्दोलनको सम्झौताको दस्तावेज। ठिक छ, सबैले आफ्नो आफ्नो सको नपाए होला, तर कम्प्रोमाइज भएर यहाँसम्म त आएछ नि। यो संविधानको तहत मधेसी दल पनि चुनाव लडेर आए, थारू समुदाय पनि आए, माओवादी पनि जितेर संविधान मानिरहेछ नि। अब त्यो संविधानलाई कसैले बिथोल्न खोज्यो भने या चात्न खोज्यो भने त्यो व्यक्तिको लागि पनि दुर्भाग्यपूर्ण छ नि, फाइदा देख्ला। र देश र जनताको प्रति त ठुलो घात हुन्छ।
1: डाक्टर सिंह, यसलाई सरकार कहिलेसम्म यसरी अघि बढिरहन्छ?
0: त्यो त कुनै ज्योतिषलाई सोध्नु, तपाईँ त राजनीति ज्योतिषको यहाँ इन्टरभ्यू लिइराख्नुहुन्छ। म यति मात्र भन्छु,
1: तपाईँ त भविष्यवाणीमा नि काबिल व्यक्ति हो।
0: हामी बालन सरकारलाई 5 वर्षको लागि बनाएकै हो, द्वितीयको सरकार हो, हामी उहाँलाई संसद दलको नेता बनाएर प्रधानमन्त्री बनाएकै हो, हाम्रो उहाँको उहाँलाई सफल पार्ने हाम्रो साथ सहयोग
1: विगतमा बनाउनु भयो। तपाईँले आफ्नो बोली पनि पुरा गर्नुभयो,
0: हजुर,
1: बालन शाह प्रधानमन्त्री बन्नु भएन भने आत्मदाह गर्छु भनेर जनकपुरको सभामा घोषणा गर्नुभएको थियो।
0: यदि
1: म पनि चुनाव जित्छु भनेर घोषणा गर्नुभएको थियो,
0: होइन तपाईँले
1: बालन शाहलाई प्रधानमन्त्री पनि बनाउनु भयो, तपाईँ आफै पनि चुनाव जित्नुभयो, त्यो पनि काङ्ग्रेस सभापति गगन कुमार थापालाई हराएर।
0: एउटा कुरा के भने, हामी सरकारको सफलता चाहन्छौँ, सरकार सफल हो त सरकारले आफ्नै गतिविधि कारण असफल हुन्छ भने हामी के गर्छौँ?
1: तर अहिले सरकार विरुद्ध विष्मावन्त गर्न थाल्नु भयो नि तपाईँहरूले।
0: के सरकार? म जनताको पक्षमा
1: बोलेको छु, होइन
0: कहिले पनि सरकार विरुद्धमा बोलेको छैन, म जनताको पक्षमा बोलेको छु। त्यो बबिता पासवानको बाटोमा बच्चा पा कि म जनता त्यो बबिता पासवानको पक्षमा म नबोल्न पाउने? दोस्रो कुरा, तपाईँले यदि काठमाडौँको महानगरको टिमले यदि सरकार चलाइरहेछ, त्यो काठमाडौँ महानगर देश होइन नि। के थियो भने, काठमाडौँ नगर महानगर देशको सबभन्दा धनी नगरपालिका महानगरपालिका हो, जहाँ पैसा खर्च गर्न पाउँदैन, 2400 अरब बजेट हुन्छ, 5-6 अरब 10 अरबभन्दा बढी कुनै मेयर आसम्म खर्च गर्न पाएको छैन। र प्रधानमन्त्री हुँदाखेरि सबभन्दा देशको गरिब पाउँथ्यो प्रधानमन्त्री, काठमाडौँ महानगरपालिकाको मेयरलाई भू राजनीति केही छुँदैन, उसलाई कुनै जनताले ग्यास पायो कि पाएन, पानी पायो कि पाएन, तेल पायो कि पाएन, पेट्रोलियम पायो कि पाएन, अथवा रोजगारी पायो कि पाएन, देशको विकासको लागि खर्च केही जोगो गर्नु पर्दैन। तर देशको प्रधानमन्त्री सबभन्दा गरिब देश मुलुकको प्रधानमन्त्री देशको समृद्धिको लागि भू राजनीतिक सन्तुलन कायम गर्नुपर्छ, देशलाई अनुदानदेखि लिएर ऋण लाएर पनि देश विकासको बाटोमा ल्याउनुपर्छ, देशको युवाको इम्प्लोइमेन्टको जिम्मा प्रधानमन्त्रीले लिएको हुन्छ, सरकारले लिएको हुन्छ, सरकारको मुखिया प्रधानमन्त्री हो, प्रधानमन्त्री बनाएको छ, सरकारले लिएको हुन्छ, देशमा सुशासनको जिम्मा मेयरले लिएको हुँदैन, तर सरकारले केन्द्र सरकारले सङ्घीय सरकारले लिएको हुन्छ। एउटा कुरा तपाईँलाई बताउँछु, सुशासन समृद्धि र भू राजनीतिक सन्तुलनको जिम्मा सङ्घीय सरकारको हुन्छ।
1: किनकि डाक्टर अमरेश कुमार सिंहको टिप्पणी अथवा ठहर, बालेन्द्र शाहले अहिले पनि म मेयर हुँ भन्ने कुरा बिर्सिनु भएन, प्रधानमन्त्री बनेको
0: त्यो त उहाँसँग सोध्नु पर्ने, कुरा भयो,
1: महानगर चलाएपछि नै चलाइरहनु भएको छ सरकार अहिले,
0: होइन। एउटा कुरा के भने, आजको उहाँको जति नजिकको मन्त्री छन् त्यो महानगरकै सल्लाहकारको टिम हो नि, त्यही सचिवालयको टिम हो नि, बाहिरको हो, तपाईँ आफै हुनु, त्यो त म जे देख्छु त्यो भनिदिने हो, अरूले नभन्ने हो, मैले भन्ने हो, फरक यति मात्र हो।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस्, तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
1: हस्, नमस्कार।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ, आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: बदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरुमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरु रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरु पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542।
9: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्नी।
10: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर।
11: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
12: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
11: प्रोप्राइटर नरेश महतो गीता महतो
13: सम्पर्क 9756073089 9804646182 र 9841595225।
11: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
14: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
11: घडेरीका विशेषताहरू
14: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
15: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9845902042।

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोट बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656-493-440, 493-580 र 98550-26440।
9: It's 8 o'clock. अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। दुई तिहाई नजिकको बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले शक्तिशाली एकल सरकार गठन गरेको 6 महिना पूरा भएको छ। उच्च जनअपेक्षा बीच राष्ट्रपाका वरिष्ठ नेता बालिन्द्र सात्य र चैत 2082 प्रधानमन्त्री नियुक्त भएर कार्यभार सम्हाल्नु भएको थियो। उहाँसँगै सबै मन्त्री परिषद नै विस्तार भएको थियो। सरकार गठन भएसँगै सयबुद्धि शासकीय सुधार कार्यसूची समेत ल्याइएको थियो। उक्त कार्यसूची अनुसार केही केही शासकीय निर्णय मार्फत प्रशंसा समेत भयो भने केही कानूनी जटिलता हटाउनका लागि नीतिगत निर्णय पनि भए। सरकारको पहिलो मन्त्री परिषद बैठकले सय बुधे शासकीय सुधार र कार्यसूची स्वीकृत गर्दै प्रशासनिक तथा शासकीय सुधारलाई पहिलो प्राथमिकतामा राख्यो। मन्त्रालयको संख्या 25 बाट 17 जाने निर्णय गर्दै प्रशासनिक खर्च कटौती र पुनर्संरचनाको सन्देश दिएको थियो। सुशासन र प्रशासनिक सुधारमा सरकार सक्रिय देखिए पनि आर्थिक क्षेत्रमा भने अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। बैंकिङ क्षेत्रमा तरलता सहज भए पनि निजी क्षेत्रको मनोबल बढाउन, लगानी विस्तार गर्न र नयाँ रोजगारी सिर्जना गर्न सरकार असफल रहेको अर्थविदहरूको टिप्पणी छ। भारतबाट ग्यास बोकेको बुलेट काठमाडौँ आउन शुरू गरेका छन्। अविरल वर्षाका कारण विगत 4 दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आइसकेकै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति पुनः सहज हुने भएको छ। गत असोज 8 गते रातिदेखि मौसम प्रतिकूलता र बाटो अवरोधका कारण ठप्प भएको ग्यास आपूर्ति आजबाट काठमाडौँ आउन थालेको छ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू पृथ्वी राजमार्ग हुँदै भित्रिने गर्दछन्। उक्त मुख्य राजमार्ग नै 4 दिनसम्म निरन्तर बन्द भएपछि काठमाडौँतर्फ ग्यासका बुलेटहरू आउन सकेका थिए। पृथ्वी राजमार्ग सुचारू भएसँगै रोकिएका ग्यास बुलेटहरू आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार बाटो खुलेसँगै आज मात्रै 105 भन्दा बढी ग्यास बुलेटहरू काठमाडौँतर्फ आउने क्रममा रहेका छन्। साँझसम्ममा यो संख्या अझै बढ्ने र बाँकी रहेका सबै बुलेटहरू भित्रिने निगमले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार बाटोबाट भित्रेका ग्यास बुलेटहरूबाट भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ गर्ने काम तीव्र रूपमा अघि बढाइनेछ। ग्यास सिलिण्डरहरू सर्वसाधारण र बजारसम्म पुर्याएर सुचारू रूपमा वितरण हुनेछ। मुख्य राजमार्ग खुलेर ग्यासका बुलेटहरू निरन्तर आउन थालेपछि अब बजारमा ग्यासको अभाव हट्दै जाने अपेक्षा गरिएको छ। चामल उद्योगीहरूले 14 दिन पहिले नै सरकार समक्ष चामलको मूल्य घटाउने प्रतिबद्धता गरे पनि उपभोक्ताले अहिलेसम्म घटेको मूल्यमा किन्न पाएका छैनन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाह र चामल उद्योगी बीच गत बदलको अन्तिम साता भएको छलफलमा प्रतिबद्धता चामल 200 रुपियाँसम्म घटाउन उद्योगी सहमत भएका थिए। उद्योगीले आफूहरूले गरेको प्रतिबद्धता अनुसार चामलको मूल्य नघटाएकाले उपभोक्ताले घटेको मूल्यमा चामल किन्न नपाएका हुन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अघिल्लो साता विभागका पदाधिकारी र नेपाल चामल तेल दाल उद्योग संघ बीच भएको छलफलमा चामलको मूल्य घटाउन सहमति भएको थियो। विभागका निर्देशक अनिल किरातीले मन्त्रालय र विभागमा उद्योगीसँग छुट्टा छुट्टै भएको छलफलमा उद्योगी र व्यापारी मूल्य घटाउन सहमत भए पनि अनुगमनमा घटेको नपाइएको जानकारी दिएका छन्। नेपाल खुद्रा व्यापार संघले गएको 3 महिनादेखि लगातार बढेको चामल अहिलेसम्म नघटेको जनाएको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यले चामलको भाव कुरामा घट्यो तर व्यवहारमा अहिलेसम्म नदेखिएको टिप्पणी गरेका छन्। प्रतिबद्धता अनुसार मूल्य नघटेपछि नियमनकारी निकायले अनुगमन गरेर कार्यवाही गर्न सक्नुपर्नेमा त्यो पनि नभएको गुनासो समेत गरिएको छ। उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हाले पनि जुन ठाउँमा अनुगमन गर्दा चामल लगायतका अन्य वस्तुको मूल्य नियन्त्रण हुन्छ त्यहाँ नगरेर औपचारिकतामा मात्र सीमित हुने गरेको आरोप लगाएका छन्। थोक विक्रेताले भने यातायातको असहजताले गर्दा मूल्य घटाउन नसकेको जनाएका छन्। बाटो मर्मत वा वैकल्पिक मार्ग सञ्चालनमा आएसँगै ढुवानीमा लाग्ने खर्चमा कटौती हुने उनीहरूको भनाइ छ। सरकारले आगामी मंगसिर 1 देखि उपत्यकामा पशु बधशाला र मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने भएको छ। लामो समयदेखि निष्प्रभावी बनेको पशु बधशाला र मासु जाँच ऐन 2055 पहिलो चरणमा उपत्यकामा 3 जिल्लाका स्थानीय तहबाट कार्यान्वयनमा आउन लागेको हो। मंगसिर 1 देखि काठमाडौँ भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तह मार्फत ऐन कार्यान्वयन गर्न लागि हो। काठमाडौँ उपत्यकामा कार्यान्वयनमा आएपछि 1 माघदेखि उपत्यका बाहिरका महानगरपालिका उपमहानगरपालिका र नगरपालिकामा कार्यान्वयनमा आउने कृषि वन तथा
पर्यावरण मन्त्रालयले जनाएको छ। आगामी वर्षको साउन एकदेखि देशभर अनिवार्य रूपमा लागू गरिने मन्त्रालयले जनाएको छ। यसै सन्दर्भमा कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका सम्बन्धमा समेत सरकारले छलफल शुरू गरेको छ। छलफलमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नागरिकले अस्वस्थ र दूषित मासु खानुपर्ने बाध्यताको अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन गर्न लागि समेत जानकारी दिएकी छन्। गुणस्तरीय वस्तु र सेवा पाउने उपभोक्ताको मौलिक हकलाई रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै ऐन संशोधन गरी परम्परागत रूपमा मासु व्यवसाय गर्दै आएका साना तथा मझौला व्यवसायीलाई विस्थापित नगरी पेसाको संरक्षण गरिने समेत बताइएको छ। धनकुटामा पछिल्लो समय दूध उत्पादन निरन्तर घट्न थालेको छ। आर्थिक वर्ष 2080-81 यताका दुई वर्षमा धनकुटामा दूधको उत्पादन निरन्तर ओह्रालो लागेको हो। आर्थिक वर्ष 2080-81 जिल्लामा 17,113 मेट्रिक टन दूध उत्पादन भएकोमा आर्थिक वर्ष 2081-82 13,303 र गत आर्थिक वर्षमा 1,459 मेट्रिक टन दूध उत्पादन भएको भेटिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाले जनाएको छ। कृषकले पाउने दूधको भुक्तानी नियमित नहुँदा उत्पादन घट्दै गएको भेटिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाले जनाएको छ। त्यस्तै आर्थिक वर्ष 2080-81 नै डीडीसीले भुक्तानी नियमित दिन छाडेको हो। त्यसपछिका आर्थिक वर्षमा जिल्लामा निरन्तर दूध उत्पादन घट्न थालेको छ। बाढी पहिरोका कारण जल विद्युत आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि आगामी हुँदोमा विद्युत आपूर्ति व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणले करिब 1,155 मेगावाट विद्युत भारतबाट आयात गर्ने योजना सार्वजनिक गरेको छ। भुटेकोशी त्रिशुली बाढी र हालैको वर्षा तथा बाढीबाट क्षतिग्रस्त जल विद्युत परियोजनाबाट आउने विद्युत कटाएर हाल 3,739.4 मेगावाट विद्युत उत्पादन क्षमता कायम रहेको प्राधिकरणले जनाएको छ। मङ्सिरसम्म करिब 321 मेगावाट थपिने अनुमान छ। तर हिउँदोमा उत्पादन क्षमताको 30% मात्र उत्पादन हुने भएकाले यो हिउँदमा 1,218 मेगावाट मात्र विद्युत स्वदेशमा उपलब्ध हुने प्राधिकरणको अनुमान छ। बाढी पहिरोको विनाशपछि कायम स्वदेशी उत्पादन क्षमता 3,739.4 मेगावाट छ भने हिउँदमा स्वदेशी उत्पादन 1,218 मेगावाट हाराहारीमा झर्दा पिक माग 2,290 मेगावाट पुग्ने समेत प्रक्षेपण गरिएको छ। जनवरीदेखि मे 2027 द्विपक्षीय सम्झौताको आरटीसी माध्यमबाट थप 150 मेगावाट विद्युत आयात गर्ने तयारी समेत गरिएको छ। बीमा प्राधिकरणले कार्यविधि जारी गरेर रसुवा बाढीबाट प्रभावित बीमितहरूको दावी भुक्तानीमा सहजीकरण गरेको छ। बाढी गएको एक महिनापछि प्राधिकरणले बीमा कम्पनीहरूसँगको छलफलपछि कार्यविधि जारी गरेको हो। जीवन बीमा तर्फ दावी भुक्तानीका लागि 12 वर्षको व्यवस्थाले पारेको अप्ठ्यारो र निर्जीवन बीमातर्फ पनि कागजात नहुँदाको जटिलता अब हट्ने भएको छ। प्राधिकरणले रसुवा बाढी दावी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि 2083 सोमबार जारी गरेको हो। असोज 8 गतेदेखि 4 दिनसम्म लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबारसम्म मुलुकका धेरै राजमार्ग अवरुद्ध बनेका थिए। सरकारले सोमबारसम्म केही राजमार्ग सुचारू गराए पनि अझै दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध छन्। सड़क विभागका अनुसार अवरुद्ध भएका यी सड़कमध्ये केही सड़कलाई सवारी चलाउने बनाउन कम्तीमा 3 दिन लाग्ने देखिएको छ। केही राजमार्ग एकाध दिनमा पनि सञ्चालनमा आउनेछन् भने मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन केही दिन लाग्ने भएको हो। वर्षाले सबैभन्दा बढी प्रभाव यही करिडोरमा पारेको थियो। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंक अनुसार अमेरिकी डलर 1 को खरिद दर 153.28 रुपियाँ र बिक्री दर 153.88 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै अस्ट्रेलियन डलर 1 को खरिद दर 107.50 रुपियाँ र बिक्री दर 107.52 रुपियाँ तोकिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सक्यो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
5: वार्षिक साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
2: यस कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित उनको 26 वार्षिक साधारण सभा तथा इकाइ भेला आयोजना भएकोले सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ। 5 इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज, असोज 13 गते बिहान 11 बजे।
6: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी 2 भैरवपुर चितवन।

0: खुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
2: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
3: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
4: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइन का कुखुरा का खोर निर्माण गर्न पनि हामीलाई सम्झनु होस्।
7: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98555854, 98651549998।

0: हिसाबले मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडी पाँच नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडी पाँच नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ छोराहरू इन्द्र प्रसाद अधिकारी गोपाल अधिकारी बुहारीहरू सुमित्रा अधिकारी दुर्गा अधिकारी राधा अधिकारी लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडी पाँच नयाँ पिपरिया
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
6: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
7: तपाईँ उत्कृष्ट तपाईँको विचार तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था
6: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855-83852 9453-72852 र 9605-68852
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तलाई हेरम
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
5: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 9852-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरुद्ध सडक खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलङ्काका विदेश मन्त्री हेरात बीच भेटवार्ता। स्पेस एक्सको स्टारसिप पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलङ्का सेमी फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। सडक विभागले पछिल्लो बाढी पहिरोबाट अवरुद्ध सडक खुलाउन काम तीव्र पारेको जनाएको छ। रोसी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोसी गाउँपालिका क्षेत्रमा रोसी खोलाले सडक कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरुद्ध छ। राजमार्गको चौकी डाँडा, घुमाउनी, गिम्दी बेसी, 400 बेसी लगायतका ठाउँमा रोसी खोलाको कटान तथा पहिरोका कारण सडकमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाडी धुलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरुद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपाल तथा काठमाडौँतर्फ छुट्ने गाडी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टिका भैरव 4 गरी सडक खण्डको पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसेमा पहिरो पन्छ्याएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सडक विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौँडा भैँसे भीमफेदी फाखेल काठमाडौँ सडक खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ मुगलिन सडक खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाडी चलिरहेका छन्। यस्तै त्रिभुवन राजपथ सडक खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरुद्ध भएका हुन्। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सडक सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालडुङ्गा मेनी जोमसोम कोरला सडक खण्डमा धेरै क्षति भएको छ। यो सडक खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सडकमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाडी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल 8 तथा बुर्तिबाङ पातिहाल्ने खण्डमा पहिरो तथा सडक कटानका कारण यातायात ठप्प छ। यो सडक सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला, राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरुद्ध विभिन्न सडक खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठुलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाडी 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। 1 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिँदा 2 जना 55 वर्षीय दिलबहादुर पुन र उहाँकी सासू म्याग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षीय
नर्माया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामा एकजनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा चारजना र निसी खोला गाउँपालिकामा पाँचजनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा एकजना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानुनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोटको बैठक हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अङ्ग भएकोले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाडौँ महाराजगञ्जमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चारबन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सिट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेन्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता डिजिटल रूपान्तरण कानुनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार सुशासन प्रवर्धन भ्रष्टाचार नियन्त्रण कानुनी सुधार सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटेकोसीको बाढी हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन पुनर्निर्माण पुनर्स्थापना तथा अहिले चाडपर्वको मुखैमा बढेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन सत्ता पक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या भोटेकोसी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाइ बजार भाव नियन्त्रण सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्ता पक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्युयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। राष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बिजिथा हेराथबीज आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलङ्काका समकक्षी हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलङ्का द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित प्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारसिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षमा पुगेको छ। नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टारलिङ्क उपग्रह प्रक्षेपण गरिएको थियो। यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शन सम्बन्धी बढीभन्दा बढी तथ्याङ्क सङ्कलन गर्नु रहेको छ। स्टारसिपको परीक्षण उडानको क्रममा 26 नयाँ प्रविधिका स्टारलिङ्क सेटेलाइट समेत अन्तरिक्षमा पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। हिजो टेक्सासको स्टारबेसबाट प्रक्षेपण गरिएको चालकविहीन स्टारसिपको यो 14 परीक्षण उडान हो। मिसन झन्डै 10 घण्टा चल्ने तालिका रहे पनि इन्जिनमा समस्या आएपछि अवधि घटाइएको थियो। स्टारसिपको 3 मुख्य इन्जिनमध्ये एउटा इन्जिन समय अघि नै बन्द भएको हो। त्यसपछि मिसन असफल हुने आशंका भए पनि स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टारसिपलाई कक्षमा पुर्याउन सफल भएका खबरमा उल्लेख छ। यो उडानमा पहिलो पटक स्टारलिङ्कका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो। स्टारसिपसँगै प्रक्षेपण गरिएको सुपर हेभी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाडीमा नियन्त्रित रूपमा अवतरण गरिएको थियो। यद्यपि अवतरणको क्रममा बुस्टरका केही इन्जिनले काम गर्न छाडेको स्पेस एक्सले जनाएको छ। स्पेस एक्सले स्टारसिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यानका रूपमा विकास गरिरहेको छ। कम्पनीले यसलाई नियमित सेवामा प्रयोग गर्ने लक्ष्य राखेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलङ्का बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नायोगाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलङ्का बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो। खेल नभई उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियमअनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। टी20 विश्व वरियतामा श्रीलङ्का 9 र नेपाल 14 स्थानमा छ। त्यसअनुसार श्रीलङ्का सेमिफाइनल पुग्यो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भए। यसअघि सन् 2010 2014 र 2022 एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अवरुद्ध सड़क खुलाउन काम तीव्र, बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी, बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जवहरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह, बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको छ महिना पूरा, परराष्ट्र मन्त्री खनाल र श्रीलङ्काका विदेश मन्त्री हेरात बीच भेटवार्ता, स्पेस एक्सको स्टारसिप पहिलो पटक पृथ्वीको कक्षमा, 14 प्रयासमा 26 स्टारलिङ्क उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल, र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलङ्का

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छन्स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 056-493-74, 98-510-61-356।
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98-042-21-343 र 98-184-29-230।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने

0: महाकाली का अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीस घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
4: सादर आमन्त्रणा हाम्रा प्रातस्मरणीय परिवार सदस्य माडीपास नयाँ पिपरिया निवासी खगीमाया अधिकारीको यही असोज 1 गते 79 वर्षको उमेरमा भएको दुखद निधनमा सागर जानुहुने समवेदना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार सदस्य आफन्त छरछिमेक एवं शुभचिन्तकहरूमा यही असोज 13 गते मंगलबार परेको 13 दिनको पुण्यतिथिमा गहुत ग्रहणका लागि माडीपास नयाँ पिपरिया स्थित हाम्रो निवासमा सादर आमन्त्रणा गर्दछौ छोराहरू इन्द्रप्रसाद अधिकारी गोपाल अधिकारी बुहारीहरू सुमित्रा अधिकारी दुर्गा अधिकारी राधा अधिकारी लक्ष्मी अधिकारी एवं समस्त अधिकारी परिवार माडीपास नयाँ पिपरिया
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
6: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
7: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
8: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
8: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
8: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
9: नेपालीपनको आभास नेपाली मनको आवाज
10: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागलक बेसी सारा सुन
9: स्वदेश एफएम 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी सञ्चालनमा आएका हुन्। गण्डकी प्रदेशमा पनि पहिरोका कारण सड़क सञ्चाल अस्त व्यस्त बनेको छ। मनाङको चामेबेसी शहर बागलुङको काली गण्डकी करिडोर म्याग्दीको बेनी जोमसुम र बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा बन्द छन्। मुस्ताङको जोमसुम कोरोला पर्वतको मालडुङ्गा बेनी नवलपरासी पूर्वको काली गण्डकी करिडोर लमजुङको मध्यपारी लोकमार्ग र तनहुँको पृथ्वी राजमार्ग घाँसे कुवामा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। त्यसै गरी लुम्बिनी प्रदेशको गुल्मी स्थित काली गण्डकी करिडोर तथा कडाली प्रदेशको कालीकोट स्थित कडाली राजमार्ग गगने खोला र मुगुको नागम गमगढ़ी सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी तथा स्थानीय प्रशासनले अवरूद्ध सड़कहरू खुलाउने प्रयास गरिरहेका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क स्थितिबारे जानकारी लिन प्रहरीले सबैमा अनुरोध गरेको छ। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खुल्ने प्रयास अझै सफल हुन सकेको छैन। मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको छैन। ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी गरिए पनि त्यो तत्कालका लागि सम्भव नभएपछि दुईवटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको बताइएको छ। अविरल वर्षापछि स्थानीय घट्टे खोलामा आएको लेदो सहितको ढुङ्गा गिटी बालुवा थुप्रेर चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको नदी थुनिएर बनेको तालबाट आंशिक रूपमा पानी बग्न थालेको छ। पौडेलका अनुसार अझै पनि 400 मिटर लम्बाइ र 80 मिटर चौडाइसम्म पानीको ताल बनेको छ। नदी थुनिएर बनेको ताल करिब 20 फिट गहिरोसम्म हुन सक्ने समेत बताइएको छ। 4 दिनको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत टेलिफोन र सड़क सञ्जाल अवरुद्ध छन्। बागलुङमा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो 3 दिन यता बागलुङका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। ताराखोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर पुरिँदा 55 वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिएका छन्। पहिरोमा परि पुनका श्रीमती 2 छोरा र बुहारी सामान्य घाइते भएको बताइएको छ। त्यस्तै जिल्लामा अविरल वर्षापछि आएको विपत्मा परि मृत्यु हुनेको संख्या 12 पुगेको छ भने विपत्मा परि 1 जना बेपत्ता भएका छन्। शनिबार तारा खोलामा 1 जनाको मृत्यु भएको थियो भने आइतबार बागलुङको तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु, 1 बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। नेपाली काँग्रेसको 15 महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका मुलुकभर हालै आएको अविरल वर्षा बाढ़ी र पहिरोको कारण केही दिन पर सार्ने तयारी भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न भाग प्रभावित भएको र कतिपय क्षेत्रमा क्षेत्रीय तथा जिल्ला अधिवेशनहरू सम्पन्न हुन बाँकी रहेकाले महाधिवेशनको मिति संशोधन गर्न आज शीर्ष नेताहरूको बैठक बस्दैछ। उक्त बैठकले प्रभावित कार्यतालिकालाई कति दिन पर लैजाने भन्नेबारे अन्तिम निर्णय गर्नेछ। केन्द्रीय महाधिवेशन निर्धारित मिति असोज 16 देखि 19 गते भन्दा 3 दिनदेखि 1 हप्तासम्म धकेलिन सक्ने नेताहरू बताएका छन्। हाल देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन दर्ता सर्वसमितिको प्रयास र निर्वाचनका प्रक्रियाहरू चलिरहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मोती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। धनकुटाको 24 गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले 12 जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट नगद 2,36,250 रुपियाँ तथा 21 बुक तास समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान 24 गाउँपालिका वडा नम्बर 2 डाँडा गाउँ स्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजा रानीबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले उक्त घरमा पुगेर तास खेलिरहेका 6 जना र खेल हेरिरहेका 6 जना गरी 12 जनालाई नियन्त्रणमा उनीहरूले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको समेत बताइएको छ। कर्णाली प्रदेशमा प्राकृतिक विपदका घटनाले जनधनमा क्षति पुगेको छ। प्रदेशका 10 जिल्लामा साउनेता मात्रै 175 विपदका घटना भएका छन्। ती घटनामा 10 जनाको मृत्यु 31 जना घाइते र 2 जना बेपत्ता भएका छन्। विपदका कारण 152 घरधुरी विस्थापित भएका छन् भने 21 उद्योगमा क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरीको तथ्याङ्क अनुसार साउनेता पहिरोका घटना सबैभन्दा धेरै भएका छन्। यस अवधिमा 118 पहिरोका घटना भएका छन्। त्यस्तै बाढीका 42 आगलागीका 17 अविरल वर्षाका 54 तथा चट्याङ हावाहुरी 7-7 घटना भएका छन्। वर्षायाममा लगातार पानी पर्दा पहाड़ी जिल्लाका सड़क तथा ग्रामीण बस्तीमा पहिरो जाने क्रम बढेको समेत प्रहरीले जनाएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै कतिपय बस्तीमा दैनिक उपभोग्य वस्तुको आपूर्ति समेत प्रभावित हुने गरेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: साधारण सभामा निमन्त्रणा सम्बन्धी कृषक उपकार साकोषको जरुरी सूचना।
1: यस कृषक उपकार बच्च तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भएर परिचित वनको 26 औं वार्षिक साधारण सभा तथा इकाइ भेला आयोजना भएकोले सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। 5 औं इकाइ भेला तथा समापन समारोह माडी 3 बसन्तपुर होटल प्याराडाइज असोज 13 गते बिहान 11 बजे।
2: अध्यक्ष देवेन्द्र पौडेल, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड माडी दुई भैरवपुर चितवन।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184293।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
9: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
10: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625-73899, 98074-46182 र 98491-95225।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
1: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
2: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
5: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
6: के डियर,
5: आजै गएर कहाँ बस्ने हो र?
6: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
8: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।
9: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
10: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
9: घडेरीका विशेषताहरू,
10: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
11: जग्गा धनी सिधा सम्पर्क 98171-88254 र 98456-90042।
12: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर,
13: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
14: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
9: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
15: हेलो
16: हेलो बुढी, के छ खबर?
15: ठिकै छ, चलेकै छ।
16: ल भिडियो अन गर् त, तलाई हेरौँ।
15: भिडियो अनै छ त, देख्नु भएन र?
16: खै देखिन त मैले, त नेट स्लो भयो क्या हो?
15: माडीको नेट यस्तै त हो नि।
16: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
9: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
10: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98452-0280, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
17: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरोमा परेर हराइरहेकाहरूको खोजी कार्य जटिल बनेको छ। 4 जनाको शव भेटिएको हिमपहिरोमा अझै 12 जना हराइरहेका छन्। नार्फा भूमि गाउँपालिका 5 हिमलुङ क्षेत्र करिब 5200 मिटर उचाइमा आइतबार हिमपहिरोमा परेर 4 जनाको मृत्यु भएको थियो। हिमपहिरोपछि अझै 12 जना बेपत्ता रहेका मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। उनीहरू हिमपहिरोमा पुरिएको आशंका गरिएको छ। उच्च हिमाली क्षेत्रमा ठूलो हिमपहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको पौडेल हिमपहिरोपछि खोज तलासको क्रममा आइतबार 2 र सोमबार 2 जनाको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ। हिमपहिरोमा परेर ज्यान गुमाउने वीरेन्द्र गुरुङ, गणश्याम राई, छेभी भोटे र पासाङ भोटेको शव भेटिएको हो। हिजो 2 जनाको शव घटनास्थलबाट खनेर निकालिएको पनि बताइएको छ। हिमपहिरोमा बेपत्ताहरूको उद्धार र खोजकर्ता कम्पनी आफैले गरिरहेको छ भने यहाँ अहिले स्थानीय प्रशासनले केही गर्न सक्ने अवस्था छैन। हामीले समन्वय गर्ने मात्रै हो। घिमिरेले भने उच्च हिमालमा खोजी गर्न सक्ने उद्धारकर्ताले हिजो र अस्ति बेपत्ताको खोजी गरेका हुन्। त्यहाँ अहिले हाम्रा सुरक्षाकर्मी जान सक्ने अवस्था नै छैन। हेलीमा सुरक्षाकर्मी गएर अहिले केही काम पनि भएको छैन। तालिम प्राप्त जनशक्तिले नै खोज्ने हो, उहाँहरू नै नसकिने भयो भन्दै हुनुहुन्छ पौडेलले भनेका छन्। काठमाडौँका 2 टुरिस्ट कम्पनीबाट त्यहाँ बेस क्याम्प निर्माणका लागि गएका 27 जना नेपाली कामदार हिमपहिरोमा परेका छन्। त्यसमध्ये हिमपहिरोपछि 11 जना सकुशल फर्किएका छन् भने बाँकी 12 जनाको अवस्था भने अझै अज्ञात छ। नेपाली कांग्रेसले 15 महाधिवेशनको नयाँ मिति आज टुङ्गो लगाउने तयारी गरेको छ। केन्द्रीय कार्यालयको टिमको आजको अनौपचारिक बैठक बसेर नयाँ मिति टुङ्गो लगाउने जनाइएको छ। पदाधिकारीका अनुसार आज बिहानै महाधिवेशनको नयाँ मितिबारे सल्लाह गर्नका लागि केन्द्रीय कार्यालयको टिम बसेर बैठक बस्ने जनाइएको छ भने कांग्रेसले 15 महाधिवेशनको मिति यसअघि असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने निर्णय गरेको थियो। त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत निम्तो पठाइसकिएको बताइएको छ। तर असोज 8 गतेदेखि 11 गतेसम्मको अविरल वर्षासँगै बाढी पहिरोले तल्लो तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिनपछि सार्ने तयारी गरिएको बताइएको छ। दशैं तिहार छड जस्ता ठूला चाडपर्वहरू नजिकिसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुङ्गो लाग्ने समेत कांग्रेस संस्थापन पक्षका नेताहरूले बताएका छन्। संस्थापन इतरको शेरबहादुर देउवा समूहले पनि आगामी मंगिरमा छुट्टै 15 महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ। नुवाकोटको विदुर नगरपालिका 31 बजारमा बाढीले पुरेको घरमा सुनचाँदी र नगद भेटिएको छ। सशस्त्र प्रहरीले भेटिएको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई बुझाएको छ। गएको भदौ 10 रसुवाको बटीको सिउँदै त्रिशुली नदीमा आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले स्थानीय बासिन्दा अनुज जोशीको घरमा सुन चाँदी र नगद भेट्टाएको। बाढीमा पुरिएको घरभित्र झण्डै 15 तोला सुन, 6 तोला चाँदी र नगद 4 लाख रुपियाँ फेला परेको थियो। घरको भग्नावशेष खन्दा फेला पारेको नगद सुन तथा चाँदी सम्बन्धित घरधनी जोशीलाई स्थानीय बासिन्दाको रहबरमा हिजो सोमबार हस्तान्तरण गरिएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सड़क विभागले पछिल्लो बाढ़ी पहिरोबाट अवरुद्ध सड़क खुलाउन काम तीव्र पारेको जनाएको छ। रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सड़क कटान गर्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरुद्ध छ। राजमार्गको चौकी डाँडा गुमाउने गिम्दी बेसी 400 बेसी लगायतका ठाउँमा रोशी खोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाडी दोलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरुद्ध हुँदा काभ्रे उदय पूर्वी नेपाल तथा काठमाडौँ तर्फ छुट्ने गाडी र यात्रु समेत प्रभावित भएका छन्। धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभेर र 40 सेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा समेत रोक लगाइएको छ। कृष्णभेर खण्ड पूर्ण रूपमा दुईतर्फी खुलाउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। मकवानपुरको एटौडा वैश्य भीमफेदी फाखेल काठमाडौँ सड़क खण्ड पहिरोले रूपमा ठप्प छ। नारायणगढ मुगलिन सड़क खण्डको धारापानी र सिमताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाडी चलिरहेका छन्। त्यस्तै त्रिभुवन राजपथ सड़क खण्डको जार फेडामा खसेको पहिरो हटाई एकतर्फी सञ्चालन गरिएको छ। दुईतर्फी खुलाउने काम पनि भइरहेको जनाइएको छ। त्यस्तै चिनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकाले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। अमेरिका र चीनले करिब 30 अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। अमेरिका र चीनबीच व्यापारिक तनाव कम गर्ने प्रयास स्वरूप यस्तो निर्णय गरिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ वाशिङटनमा भेटवार्ता भएको केही दिनपछि नयाँ सूची सार्वजनिक गरिएको हो। चीनले अमेरिकाबाट आयात गर्ने कृषि उपज, चिकित्सा उपकरण, काठ र कोइला लगायत 1,619 प्रकारका वस्तुमा भन्सार घटाउनेछ। अमेरिकाले चीनबाट आयात गर्ने 77 वर्गका वस्तु जसमा अतिशबाजी, भान्साका सामान, काठ तथा सिसाका सजावटी सामान र फुटबल लगायतमा भन्सार कटौती गर्नेछ। यो नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग बढाउन सहयोग पुग्ने चिनिया वाणिज्य मन्त्रालयले जनाएको छ। अमेरिकी अधिकारीहरूले पनि यसबाट अमेरिकी किसान, उत्पादक र व्यवसायीलाई चिनिया बजारमा थप पहुँच पुग्ने बताएका छन्। तर चिप, विद्युतीय गाडी र ब्याट्री जस्ता रणनीतिक महत्व का क्षेत्र भने नयाँ भन्सार कटौतीमा समेटिएका छैनन्। विशेषज्ञहरूले भन्सार घटेपछि दुई देशबीच व्यापार बढ्न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने समेत जनाएका छन्। र दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल र पुरुष भलिबल प्रतियोगिता 2083 अन्तर्गत आज 4 खेल हुँदैछ। बुटबलको बीआईसीसी सम्मेलन केन्द्रमा जारी प्रतियोगितामा पहिलो खेलमा खैरा भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै दोस्रो खेलमा गलकोट भलिबल क्लब र भारतको गुजरात क्लब, तेस्रो खेलमा श्रीलंका पुलिस क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तथा चौथो खेलमा सभा पोखरी भलिबल क्लब र नेपाल एपीएफ खेल्नेछन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुटोलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लवली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नै आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: नेपालीपनको आभास, नेपाली मनको आवाज।
4: सुन हिउँ चुली पहाड पहरा, सुन मेरो पागल एक बेसी सारा सुन।
3: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढी पहिरोले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुलाई शास्ति। अबको तीन दिनमा सबैजसो सडक सञ्चालन गर्ने गरी काम भइरहेको सडक विभागको भनाई। बाढी पहिरोमा परि चार दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रुपियाँ भन्दा धेरै राजस्व सङ्कलन। इन्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। बाढी पहिरोले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुले शास्ति पाएका छन्। सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाडी चल्न सकिरहेका छैनन्। देशका अरू सडक खण्ड पनि अवरुद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भइरहेको छ, तर धेरै ठाउँमा ठुलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, मलेखु नजिकैको परेवाभिर र गजुरी नजिकैको 40 मा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ। धादिङ बेसी चल्ने वैकल्पिक सडकमा हिजोदेखि गाडी चले पनि पृथ्वी राजमार्गमा गाडी सञ्चालन भइ नसकेको धादिङ प्रहरीको भनाइ छ। प्रहरीका अनुसार भरे या भोलिसम्ममा गाडी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम चलिरहेको छ। काठमाडौँ जोड्ने अर्को मुख्य सडक बिपी राजमार्गमा पनि गाडी सञ्चालन भइसकेको छैन। पहिरो पन्छाउने काम भइरहे पनि सडक कहिलेदेखि खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। नारायणगढ मुगलिन सडक खण्ड हुँदै पोखरातर्फ चल्ने गाडी भने चलिरहेका छन्। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाकेल सडक अझै सञ्चालनमा आउन सकेको छैन। सडक विभागले अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सडक 5 दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूलाई निकै शास्ति भएको छ। अबको 3 दिनमा सबैजसो सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक विभागले जनाएको छ। बाढी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङमा गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। सिद्धार्थ राजमार्गको कुस्मा मागलुङ मालडुङ्गा खण्डमा काली गण्डकीको बाढीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सडक सञ्जालबाट बाहिर पुगेका हुन्। बाढीले पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुल पनि भत्काएको छ। पहिरोले बेनी जोमसोम कोरला सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सडक सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरबाङसँग पुग्ने सडक समेत अवरुद्ध छ। बागलुङमा मध्यपहाडी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालडुङ्गा बेनी जोमसोम कोरला खण्ड पनि अवरुद्ध छ। यी सडक खुलाउन भने अझै केही दिन लाग्ने भएको छ। गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठुलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो 4 दिनको अवधिमा पहिरोका 304 वटा र बाढीका 87 वटा घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरुष र 9 महिला तथा बाढी र ठुलो वर्षाबाट 4 पुरुष र 3 जना महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 जनाको अवस्था थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ। 10 वटा पुल, 31 वटा गोठ र 114 पशु चौपाया क्षति भएका प्राधिकरणको विवरण छ। बाढी पहिरो प्रभावित क्षेत्रका झन्डै 2000 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। त्यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 वटा शव भेटिएका छन्। हराइरहेका 12 जनाको खोजी कार्य भइरहेको छ, तर उच्च हिमाली क्षेत्रमा ठुलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य निकै जटिल बनेको छ। शरद ऋतुमा 18 वटा हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा हालका विभिन्न हिमाल आरोहणका लागि 68 वटा टोलीका 337 जना आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले र हिमालयारोहणका लागि 474 पुरुष र 163 महिला आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,00,000 7,797 रुपियाँ रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति लिएका हिमाल मध्ये छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। यसै अघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको हो। यस्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज विश्व मुटु दिवस, जीवनशैलीमा सुधार, खानपान र व्यायाममा ध्यान दिन डाक्टरको सल्लाह, सुनको भाव आज तोलामा 3,800 रुपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढी पहिरोले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुलाई शास्ति, पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 1082 परिवार प्रभावित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारिकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेतना जगाउने तर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धुमपान तथा सुर्तिजन्य पदार्थको सेवन, शारीरिक गतिविधिका कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटुरोगको जोखिम बढ्दै गएको डाक्टरहरू बताउँछन्। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटुरोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13-45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटुरोग जीवनशैलीसँग प्रत्यक्ष जोडिएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटुरोगको जोखिम धेरै घटाउन सकिने मुटुरोग विशेषज्ञले बताएका छन्। आज सुन चाँदीको भाउ घटेको छ। सुनको भाउ तोलामा 3,800 र चाँदी 115 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रुपियाँमा कारोबार भइरहेको छ। यससँगै हिजो सुनको भाउ तोलाको 2,94,300 र चाँदी 4,510 रुपियाँ रहेको थियो। अब विदेशको खबर। इन्डोनेसियाको पपुआ क्षेत्रमा रहेको सुदीर्मान पर्वत श्रृङ्खलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबका 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेका बीबीसीले जनाएको छ। पुन्काका जया क्षेत्रमा 1900 शताब्दीमा झन्डै 1,900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झन्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 को दशकको सुरुदेखि 2025 सम्ममा हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ता बताएका छन्। विज्ञका अनुसार बढ्दो तापक्रम र हिमपातको सट्टा वर्षा हुने क्रम बढ्नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एल्निनो जस्ता मौसमी घटनाले पनि यसको गति बढाउन सक्ने उनीहरूको भनाइ छ। पपुवाका यी हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्त्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीयसँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा आजका 2 खेल रद्द भएका छन्। नेपाल र श्रीलङ्का बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बङ्गलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। यो सँगै नेपाल र मलेसिया क्वार्टर फाइनल चरणबाटै बाहिरिएका छन्। श्रीलङ्का र बङ्गलादेश सेमी फाइनलमा पुगेका छन्। यससँगै हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बङ्गलादेश तथा भारत र श्रीलङ्का फाइनलमा पुग्न खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढी पहिरोले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुलाई शास्ति, अबको 3 दिनमा सबैजसो सडक सञ्चालन गर्ने गरी काम भइरहेको सडक विभागको भनाई। पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमालारोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रुपियाँ भन्दा धेरै राजस्व सङ्कलन। इन्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडकको अवस्थाबारे जानकारी लिने गरौँ।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नै आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452028840 साथै 24 घन्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: भाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4 93 4 40 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

0: नेपाली रेडियो नेटवर्कको एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। यसै गरी प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जनाउने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अजोरसी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्छालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। असोज 8 देखि 11 गतिसम्म परेको अविरल वर्षाका कारण देशभर 27 जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परी उनीहरूको मृत्यु भएको हो। उक्त 4 दिनको अवधिमा रेकर्ड भएका 542 घटनामा 4 जना बेपत्ता भएका छन्। बाढी तथा पहिरोमा परी 8 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 8 देखि 11 गतिको भारी वर्षाको स्थिति प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनमा उक्त अवधिमा 304 पहिरो, 87 बाढी र 151 भारी वर्षाका घटना रेकर्ड भएको जनाइएको छ। पहिरोका घटनामा 20, बाढीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। अविरल वर्षाले 1082 परिवार प्रभावित भएका छन्। बाढी तथा पहिरोले 142 घरमा आंशिक र 227 घरमा पूर्ण क्षति गरेको छ। बाढी र पहिरोका कारण 10 पुल प्रभावित भएका छन्। बाढी तथा पहिरोले 31 गोठमा क्षति पुर्याउँदा 114 चौपायाको मृत्यु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ। आज कोशी मधेश बागमती र राजधानी प्रदेश र सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ। प्रचार विभागका अनुसार भोलि गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई सम्बोधन गर्नुहुनेछ। र प्रधानमन्त्री दैविक पर्वको उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले आग्रह गर्नुभएको छ। राज्यसभा प्रवक्ता तथा सांसद जगदीश खरेलले प्रधानमन्त्री विपद राहत कोष भनेर कोषको नामकरण गर्न आग्रह गर्नुभएको हो। यसको जवाब प्रधानमन्त्रीले दिनुपर्ने पनि खरेलको धारणा छ। उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व फेर्न समेत माग गर्नुभएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिलेै डोली चढिहालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण करने कंपाउंडिंग करने तथा कुखुरा को आधुनिक खोर बनाने सेवा संगे जमीन बाटो निर्माण होने रिंग पोल पिलर रेलिंग भेन्टिलेशन सीमाना पिलर कंपाउंड पिलर आदि सुपथ मूल्य में ग्यारेन्टी के साथ होम डिलीवरी को सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चंद्र चापागाई 9854175518 र 9807275518
4: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
5: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
6: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
7: हेलो
8: हेलो बुढी के छ खबर
7: ठिकै छ चलेकै हो
8: ल भिडियो अन गर्दा तलाई हेरम
7: भिडियो अनै छ त देख्नु भएन र
8: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
7: माडीको नेट यस्तै त हो नि
8: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
9: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त उजाउन त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 7353 98 550 7761 र 98 550 7753
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ.
4: नेपाली रेडियो नेटवर्कको 2 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार. प्रधानमन्त्री बालेन शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग विदाई भेट गर्नुभएको छ. प्रधानमन्त्री शाहले केही बेर अघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा राजदूत श्रीवास्तवसँग विदाई भेट गर्नुभएको हो. भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई व्यक्त गर्नुभयो. पछिल्लो पटक रसुवा बाढी लगायतका विपदमा भारतले देखाएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले धन्यवाद ज्ञापन गर्नुभयो. साथै नेपाल भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तव तपले भूमिका खेलेको प्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहनताले मध्य प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनु परेको बताउनु भएको छ. प्रतिनिधि सभामा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक 2083 उठेका प्रश्नको जवाब दिँदै उहाँले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हकलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा छुट्टै विधेयक ल्याइएको बताउनुभयो. उहाँले को धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्नुभयो. संविधानको धारा 51 पनि जनस्वास्थ्यमा लगानी वृद्धि गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समान पहुँच तथा स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको संख्या बढाउँदै लैजानुपर्ने व्यवस्था गरेको उहाँले को भनाइ छ. नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा गर्ने भएको छ. काङ्ग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार वडा गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्. अहिले प्रदेश तथा क्षेत्रीय अधिवेशन प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्. देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको विज्ञप्तिमा उल्लेख छ. निर्वाचन समिति तथा पार्टीका तहगत कार्य समितिबाट प्राप्त जानकारीका अनुसार यस्तो अवस्था रहे पनि उद्घाटन समारोह भने निर्धारित मितिमै गर्ने काङ्ग्रेसले जनाएको छ. यसअघि असोज 16 गते महाधिवेशनको उद्घाटन गर्ने तयारी थियो. आज हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला. कोशी ब्यारेजमा घट्यो पानीको बहाव. सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ. कोशी ब्यारेजमा आज दिउँसो पानीको बहाव 1,22,855 क्युसेक मापन गरिएको छ. कोशी ब्यारेज स्थित मापन केन्द्रका अनुसार पानीको बहाव स्थिर रहेको छ भने ब्यारेजको अवस्था सामान्य रहेको छ. ब्यारेजका 56 मध्ये 15 ढोका खुल्ला राखिएको छ. पछिल्लो समय पानीको बहाव घट्दै गएपछि कोशी नदी आसपासका तटीय क्षेत्रमा बाढीको जोखिम समेत तुलनात्मक रूपमा कम भएको छ. यद्यपि वर्षा पुनः भएमा नदीको जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ. रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित बेलटारपुरमा सञ्चालन भइरहेको सांस्कृतिक महोत्सवमा प्रस्तुत दिन आउनुभएकी गायिका रचना रिमाल आकस्मिक बिरामी भएपछि उहाँको हेलिकप्टर मार्फत उद्धार गरिएको छ. उहाँलाई उपचारका लागि चौरा जहारी अस्पताल लगिएको र त्यहाँबाट पनि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ. उहाँलाई एपेन्डिसाइट भएको चौरजहारी अस्पतालले जनाएको छ. आजै सुर्खेतबाट काठमाडौँ लगेर थप उपचार गर्ने तयारी भएको छ. र 20 वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ घर भएका 60 वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो। व्यक्ति हत्याको कसुरमा उनलाई 20 वर्षको सजाय सुनाइएको थियो। कैद भुक्तान गरिरहेका बेला जेन्जी आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट फरार भएका थिए। पक्राउ परेका उनलाई कारागार पठाइएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जवहराले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउली वास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: फुल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656188353, 5189353।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीबी राजमार्गमा एकतर्फी साना गाडी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। काङ्ग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने। संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडेल सार्वजनिक नगर्ने। सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ीहरू एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा डाइभर्सन र पहिरो पन्साएपछि गाड़ी एकतर्फी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकेपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाडीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर, परेवाभिर र बाङ्गेमोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान सुरु गरेका छन्। काठमाडौँको कलंकी, बल्फो, भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन 2 दिन पर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेदेखि शुरू हुने, देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको काँग्रेसले जनाएको छ। काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नुभएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउवा पक्ष असोज 15 गते ओडा अधिवेशन, आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। काँग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छन्। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीहरूलाई सचेत समेत गराएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यान पावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नु भएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फतकै नेपालयन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दै उता श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटुकोशी बाढीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। अहिले सञ्चालनमा रहेका केन्द्रमा 462 बालबालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भटेकोशी करिडोरमा आएको बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सिजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भटेकोशी क्षेत्रमा विपदा आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 खेलको एक दिवसीय श्रृङ्खला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 खेलमा हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इङ्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलङ्का 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इङ्ल्याण्डले 3 खेलको एक दिवसीय श्रृङ्खलामा श्रीलङ्कालाई 2-1 हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष, त्यसै गरी न्युजिल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाडी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो दूरीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने, सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरितामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।

0: काली नदी को सिर,
1: मणिचूड को काख,
0: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
1: शांति र आनंद को अनुभूति,
0: भीड़भाड़ बाट टाढा,
1: शहर बाट नजिकै
0: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181, वेबसाइट झुले.com.nt।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242, 44 28 242।
6: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
7: सर्वसुलभ आवास कर्जा,
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू, रु 3 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा सामुदायिक विद्यालयको कक्षा 9 अध्ययनरत 400 जना छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ। छात्राहरूलाई हिंसा बुझ्न सक्ने बनाएर हिंसामा परेका बेला आफूलाई घटनाबाट बचाउन सक्ने बनाउनु तालिमको उद्देश्य रहेको विभागले जनाएको छ। यो तालिम 2 दिनको हुनेछ। परीक्षा तथा कार्यक्रम महाशाखाका प्रमुख सुशील सुवेदीका अनुसार शिवपुरी जनकल्याण रत्न राज्य विश्व निकेतन ज्ञानोदय जनपथ जनजागृति ज्ञान रश्मि तरुण कन्या र पद्मकन्या विद्वाश्रम मावि गरी 10 वटा विद्यालयमा यो तालिम सञ्चालन हुनेछ। काठमाडौँको राष्ट्रिय गृहमा समयक महादान मूल समारोह समितिको सचिवालय स्थापना भएको छ। आउँदो माघ 1 गते हुने महादान कार्यक्रम आयोजना गर्न आवश्यक सबै प्रकारका प्रशासनिक प्रक्रिया तथा तयारी गर्ने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका काम गर्ने, सरकारवाला र साझेदारसँग समन्वय गर्ने काम सचिवालयले गर्नेछ। समयक महादान सञ्चालन तथा व्यवस्थापन लगायतका कामका नीतिगत काम गर्न गएको असोज 8 गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगलको प्रमुख संयोजकत्वमा 301 सदस्य मूल समारोह समिति घोषणा भइसकेको छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका 8 का 45 वर्षीय खरबा तामाङ र धादिङको नेत्रावती डमजोङ गाउँपालिका 5 का 31 वर्षीय ईश्वर खतिवडा रहेका छन्। खरबाले जापान पठाइदिने भन्दै 1 जनाबाट 9 लाख तथा ईश्वरले स्लोभेनिया र मालदिव्स पठाइदिने भन्दै 25 जनाबाट 85 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए। पीड़ितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको टोलीले खरबालाई काठमाडौँको सेनामंगल र ईश्वर राजलाई काठमाडौँ महानगरपालिका 26 पक्राउ गरेको छ। उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। र प्रहरीले चन्द्रगिरी नगरपालिका 9 मच्छे गाउँबाट धेरै परिमाणमा घरेलु रक्सी र रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ सहित 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको पथरी शनिश्चरे नगरपालिका 4 घर भई चन्द्रगिरी बस्दै आएका मदन तामाङ र समीर तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मच्छे गाउँमा जस्ताको टहरमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु रक्सी उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी वृत्त थानकोट अन्तर्ग्रास कार्यालय कलंकीबाट खटिएको संयुक्त टोलीले 650 लिटर तयारी रक्सी र रक्सी बनाउन प्रयोग गरिने 4000 लिटर झोल पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरपालिकाले 400 छात्रलाई आत्मरक्षा तालिम दिने, हिंसा बुझ्न सक्ने र प्रतिरोध गरेर आफूलाई बचाउन सक्ने बनाउने उद्देश्य। बाहिरी जिल्लालाई काठमाडौँ उपत्यकासँग जोड्ने सड़कहरू विस्तारै खुल्ने क्रममा लामो दूरको यात्रा गर्दा जोखिम कायमै। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठैक गरेको आरोपमा 2 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

Někoho. र आज शेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ. बजार बन्द हुँदा नेप्से परिसूचक 9.62 अङ्कले घटेर 2603.71 बिन्दुमा बन्द भएको छ. कारोबार अवधिभर बजारमा उतार चढाव देखिएको थियो. सुरुवाती चरणमा केही समय बढेको बजारपछि ओह्रालो लाग्दै 2590 बिन्दुको आसपास पुगेको थियो भने अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार रात तम्मे पैबन्द भयो. आज अधिकांश उपसूचकहरूमा गिरावट आएको छ. ब्याङ्किङ विकास ब्याङ्क, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो पावर, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स र म्यानुफ्याक्चरिङ एन्ड द प्रोसेसिङ र माइक्रो फाइनान्स समूहका सूचकहरू घटेका छन्. दिनभरको कारोबारमा 69 कम्पनीको सेयर मूल्य बढेको छ भने 199 कम्पनीको सेयर मूल्य घटेको छ. साथै 10 कम्पनीको मूल्य स्थिर रहेको छ. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको

अब बाँकी खबरहरू। भूमिहीन र अव्यवस्थित बसोबासी समेत 28,000 व्यक्तिले लाल पूर्जा प्राप्तिका लागि आवेदन दिएका छन्। भूमि समस्या समाधान समिति महोत्तरीले समितिको हालसम्मको कामबारे जानकारी दिँदै जिल्लामा 28,435 आवेदन प्राप्त भएको जनाएको छ। प्राप्त आवेदन मध्ये 28,227 प्रणाली तोकिएको ढाँचामा फाइल खडा गर्नेमा प्रविष्ट भइसकेका र 208 प्रविष्ट गर्न बाँकी रहेको समितिले स्पष्ट पारेको छ। प्रणालीमा प्रविष्ट आवेदन मध्ये सबैभन्दा बढी भूमिहीन परिवारका 16,239 आवेदन छन्, जसमध्ये 8,418 भूमिहीन दलितका र 7,821 भूमिहीन सुकुम्बासीका रहेका। समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। अव्यवस्थित बसोबासीका 11,691 आवेदन प्राप्त भएका समितिले जनाएको छ। समितिले 217 आवेदन प्रणालीमा सामेल नगर्ने गरी अस्वीकृत गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो। र आज शेयर बजार परिसूचकमा सामान्य गिरावट आएको छ। बजार बन्द हुँदा नेप्से परिसूचक 9.62 अङ्कले घटेर 26.03.71 बिन्दुमा बन्द भएको छ। कारोबार अवधिभर बजारमा उताप चढाव देखियो। सुरुवाती चरणमा केही समय चढेको बढेको बजार पछि ओह्रालो लाग्दै 25.90 बिन्दुको आसपास पुगेको थियो भने अन्तिम समयमा केही सम्हालिने प्रयास गरे पनि बजार रातम्य भई बन्द भयो। आज अधिकांश उपसूचकहरूमा गिरावट आएको छ। ब्याङ्किङ, विकास ब्याङ्क, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रो पावर, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स, म्यानुफ्याक्चरिङ एन्ड द प्रोसेसिङ र माइक्रो फाइनेन्स समूहका सूचकहरू घटेका छन्। दिनभरको कारोबारमा 69 कम्पनीको सेयर मूल्य बढेको छ भने 179 कम्पनीको सेयर मूल्य घटेको छ। साथै 10 कम्पनीको मूल्य स्थिर रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184293।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-95-510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चिता उजाउन त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
8: नेपालीपनको आभास, नेपाली मनको आवाज।
9: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
8: स्वदेश FM 93.2 मेगाहर्ज।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग र कान्ति लोकफा आजदेखि सञ्चालनमा। बाढी पहिरोले अवरुद्ध अन्य सड़क तीन दिनभित्र खुलाउने तयारी। दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी।
2: दशैंमा म सबैजनालाई के आश्वस्त गराउन चाहन्छु भने ढुक्कसँग पोहोर दशरी पर दशरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन, बाटोहरू हाम्रो स्मुथै हुन्छन्।
0: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति। पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर।
1: चाड पर्वको मुखमा चीन तर्फका तीनवटै नाका बन्द हुँदा बजारमा महगी बढ्ने चिन्ता। कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारको पहल।
0: सुरक्षा चेतावनीका बावजुद मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो। हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त।
1: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको केप भर्डेका गोलकिपरको गुनासो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग आजदेखि खुलेको छ। बाढीले सड़क तथा अस्थायी डाइभर्सन भएका ठाउँमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएपछि गाडी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 को चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जी तथा 400 बेसी, वडा नम्बर 8 को गिम्ती बेसी र वडा नम्बर 11 को मान्ती क्षेत्रमा सड़क अवरुद्ध भएको थियो। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न काभ्रे प्रहरीले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको गजरी नजिकै 40 मा सड़क अवरोध कायमै छ। अरणीको राजमार्गको धुलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन्। काठमाडौँ हेटौँडा जोड्ने मुख्य सड़क कान्ति लोकपथ पनि आजदेखि खुलेको छ। सड़क अवरुद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू क्रमशः गन्तव्यतर्फ जान सुरु गरेका छन्। काठमाडौँको कलंकी, बल्खो, भक्तपुरको सूर्य विनायक लगायतका ठाउँमा गाडीको चाप बढेको छ।
1: यसैबीच काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बन्द छ। देशका धेरै जसो ठाउँमा अरू सड़क खण्ड पनि अवरुद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भने भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको हो। पछिल्लो समयमा बाढी पहिरोले अवरुद्ध सड़क अझै पूर्ण रूपमा खुल्न नसक्दा लामो समयदेखि कामले सड़क यात्रा गर्नेहरूमा चिन्ता बढ्न थालेको छ। सड़क खुल्न नसक्दा नजिकै यसपालिको दशैंमा घर जाने र बसको टिकट काट्ने चिन्ता पनि बढ्न थालेको छ। यसपालिको दशैंमा घर जान मुख्य राजमार्ग लगायतका सड़क खुलाउनका लागि भइरहेको प्रयासबारे साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेसँग कुरा गर्नुभएको छ।
2: यो सिजनमा एक्सपेक्टेड भन्दा अलिक बढी नै क्षति भएको छ, विशेष गरी चाहिँ हाम्रो गण्डकीको क्याचमेन्टमा, काली गण्डकी कोरिडोर, मर्सिङ्गी कोरिडोर लगायतमा अलिकति बढी क्षति भएको छ। बिपी हाइवेमा पनि अलिकति क्षति भएको छ, पृथ्वी हाइवे पनि क्षति भएको छ। तर अब यति यो किसिमको पानी पर्दाखेरि अरू बाटोहरूमा एक्सपेक्टेडै हो भने काली गण्डकी कोरिडोर र मर्सिङ्गी कोरिडोर मनाङ र पुस्तकगण्डी बाटोमा चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी क्षति भएको।
9: एक ठाउँबाट अर्को ठाउँमा जोडिनको लागि यो सडकहरू मर्मत सम्हार गर्नको लागि कति समय जति कुर्नु पर्ने देखिन्छ यसपालि?
2: अहिले काठमाडौँ जोड्ने सडकहरू वान वे रूपमा सबै सञ्चालनमा आइसकेका छन्, पृथ्वी हाइवे, बिपी हाइवे लगायतका। अहिले हामी मेन नेटवर्कमा कनेक्टेड छौँ। अब हाम्रो मेन कनेक्टिभिटी बाँकी भनेको काली गण्डकी कोरिडोर र मर्सिङ्गी कोरिडोरै हो, मनाङ र मुस्ताङ जोड्ने। तिन दिनभित्र चाहिँ मुस्ताङसम्म हामी काम गर्छौँ, मनाङको हामी हेर्दैछौँ, त्यो पनि हामी सकेसम्म छिटो खोल्छौँ। दसैँ अगाडि हामी सबै नेटवर्कहरूलाई चाहिँ स्मुथली फङ्सन हुने गरी काम गर्नको लागि हामी त्यही अनुसार वर्कआउट गर्दछौँ।
9: के आधारहरू छन् जसले गर्दाखेरि चाहिँ वास्तवमै यसपालि दशैंमा घर जान सम्भव होला, सुरक्षित होला भन्ने चाहिँ?
2: होइन, आधार भन्दा पनि कस्तो छ भने यो हाम्रो बर्खा अनएक्सपेक्टेड बर्खा हो, तर त्यसलाई हामीले तयारी अवस्थामा पनि थियौँ। यहाँ पानी आउन सक्छ, यहाँ बाटो ब्लक हुन्छ भनेर हामीले मिसिनहरू सबै ठाउँमा डिप्लोय गरेका थियौँ। त्यही अनुसार चाहिँ हामीले एज फास्ट एज पोसिबल हामीले त्यसलाई चाहिँ ऊ पनि गर्न सक्यो, खोल्न पनि सकियो। त्यही भएर चाहिँ हामीसँग चाहिँ विभिन्न ठाउँमा 240 मिसिनहरू स्ट्यान्ड बाई छन्। यो पानी परिहाल्यो, पहिरो गइहाल्यो भने त्यसलाई खोल्नको लागि चाहिँ हामीसँग स्ट्यान्ड बाई पनि छन्। हाम्रो टिमहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ। हामीसँग चाहिँ यो अनलाइन मेकानिजम पनि छ, कन्ट्रोल मेकानिजम पनि छ। विभागदेखि हाम्रो सङ्घीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय, डिभिजन सडक कार्यालयहरू दसैँको लागि बाटो खोलाउनको लागि चाहिँ सबै स्ट्यान्ड बाई पोजिसनमा विथ मेसिन, विथ म्यान पावर, विथ फुल रिसोर्सेस। हामीसँग अहिले बजेटको कमी पनि छैन, आवश्यक पऱ्यो भने जति पनि खर्च गर्न सक्ने गरी चाहिँ हामीलाई रोड बोर्डले चाहिँ इमर्जेन्सीको बजेट पनि विनियोजन गरेको छ। त्यो सन्दर्भमा फुल्ली सञ्चालनमा आउँछन्, त्यसमा सबैजना ढुक्क हुन्छ। चारवटा सङ्घीय सडक सुपरिवेक्षण अनुगमन कार्यालयहरू फिल्ड फिल्डमा छन्, एउटा दमकमा, एउटा काठमाडौँमा, एउटा पोखरामा, एउटा सुर्खेतमा। त्यहाँ चाहिँ सहसचिव लेभलकै सुपरटेन्डिङ इन्जिनियरले चाहिँ नेतृत्व गर्नुहुन्छ। उहाँहरू चाहिँ अहिले पनि फिल्डमा हुनुहुन्छ, जहाँ जहाँ रोडहरू ड्यामेज छन् त्यसलाई अनुगमन गरिराख्नु भएको हुन्छ। डिभिजन प्रमुखहरू हुनुहुन्छ, सबैजनाले चाहिँ रेगुलर रुटिन मोनिटरिङ अब्जर्भेसन गरिराख्नुहुन्छ। हामीले विभागबाट पनि हाम्रो लेभलमा सबै डाटाहरू इन्फर्मेसनहरू कलेक्सन गर्ने, 2-2 घन्टामा अपडेटहरू लिने र त्यसलाई चाहिँ कहीँ केही समस्या छ भने प्रम डिसिजन मेकिङ छ हाम्रो विभागीय हिसाबमा हुनुपर्ने। निर्णय पनि तुरन्त हुन्छ, फिल्ड लेभलको निर्णयहरू पनि तुरन्त हुन्छ। हामीले चाहिँ अनुगमनको पार्टलाई एकदम कन्टिन्युसली रेगुलर मोनिटरिङ गरिरहेछौँ। लगभग 3 दिनभित्र सबै सञ्जालहरू खुल्छन्, हाइवेको सञ्जालहरू। यस्तो छ, दसैँमा सबैजना ढुक्कले घर जान सकिन्छ, समस्या छैन। जुन हाम्रो रेगुलर मर्मत कामहरू पनि गरिरहेछौँ विभिन्न हाइवेमा, विशेष गरी अहिले क्षति भएको बाटोहरूमा बिपी हाइवे स्मुथली सञ्चालन आउँछ। बिपी हाइवे स्मुथली सञ्चालन आउने बित्तिकै पूर्वको नेटवर्कमा समस्या भएन, पृथ्वी हाइवे सञ्चालनमा आउँछ। त्यो भइसकेपछि पश्चिमबाट चाहिँ चितवन हुँदै पश्चिम जोड्ने पनि समस्या भएन। अरू बाटोहरू पनि हामीले रिकरेन्ट मेन्टेनेन्स, रुटिन मेन्टेनेन्सहरू कन्टिन्युसली गरिरहेछौँ। त्यो हुँदाखेरि खाल्टाफुल्टी पुर्ने कामहरू पनि हाम्रो कन्टिन्युस भएको हुनाले ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन। इनकेस काहीँ केही पहिरो आइहाल्यो, केही समस्या परिहाल्यो भने पनि तुरन्त खोलेर हाम्रो बाटोहरू सञ्चालन गर्छौँ।
1: वहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपाने। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना निकाल्दै असोज 17 गतेदेखि ठूलो वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपूछ गरिरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र पछिल्लो मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको स्पष्ट पारेको छ। भीषण वर्षा सम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल मार्फत नफैलाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ। साथै मौसम सम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित सूचना लिन विभागले आग्रह गरेको छ।
0: लगातारको वर्षापछि गएको आइतबार घट्टे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडीले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सकाभेटर लगायतका उपकरण प्रयोग गरेर केही मात्रामा काम शुरू गरेको जिल्ला प्रशासन कार्यालयको भनाई छ।
1: गएको असोज 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 र बाढीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज निकालेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरुष र 9 महिला तथा बाढी र ठूलो वर्षाबाट 4 पुरुष र 3 महिलाले ज्यान गुमाएका छन्। यस्तै 4 जनाको अवस्था अझै थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू, रु 3 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चार दिनदेखि अवरुद्ध बिपी राजमार्ग र कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी, असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर, भ्रामक रहेको मौसम विभागको भनाई, 3 दिनको अवधिमा विपत्न परि 27 जनाले ज्यान गुमाए लगायत खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न भनेका 3 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यस्तो स्वीकृति दिएको हो। यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.07 करोड अमेरिकी डलर अर्थात झण्डै 3.17 करोड रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमल्ला ढल्केबर पथलैया सड़क खण्ड, गर्जाङ खोला र बलेफी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न समेत मन्त्री परिषदले स्वीकृति दिएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दावी जिकिर गर्नु भएको छ। परिवारकै तर्फबाट सुरक्षा माग भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको प्रवक्ता पोखरेलले बताउनु भएको छ। यता उपत्यका आपत अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले आज बयान लिएको छ। पुल्चोकमा रहेको आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगले जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको हो।
0: नेपाली काँग्रेसले 15 महाधिवेशन 2 दिनपछि सारेको छ। यसअघि 16 गतदेखि सुरु गर्ने भनेको महाधिवेशन बाढी पहिरोको कारण असोज 18 गतदेखि गर्ने गरी कार्यसूची सार्वजनिक गरेको हो। काँग्रेसले असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशन उद्घाटन गर्ने र 19 र 20 गते बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। असोज 21 र 22 गते पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन गर्ने तयारी छ। झण्डै 7,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुल्ला मञ्चमै गर्ने तयारी छ। प्रतिनिधिहरूको नाम दर्ता भने असोज 16 गतदेखि नै शुरू गर्ने काँग्रेसले जनाएको छ। 15-17 सात प्रदेशका छुट्टा छुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल गराउने तयारी छ। यसैबीच काँग्रेसभित्र संस्थापन समूहले महाधिवेशनको तयारी अघि बढाइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देवापक्षीले पनि छुट्टै र समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। देवापक्षीले असोज 15 गते पर्सिदेखि ओडा अधिवेशन शुरू गर्ने तथा आउँदो मङ्सिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै काङ्ग्रेसभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशनका गतिविधि अघि बढाएका छन्। यसैबीच गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ अर्थात दीपक मनाङ्गे काङ्ग्रेसको देउवा पक्षमा प्रवेश गरेका छन्।
1: अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खोलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट आज सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मनसुनजन्य विपदबाट क्षतिग्रस्त सड़क तथा पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन, जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्न र विपद व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
0: हिमालमा जलवायु परिवर्तन तथा भटेको क्षतिशली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। यो सँगै उहाँ यो विशेष समितिको सभापति बन्ने पक्का भएको छ। संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो 2 बजे चुनाव हुँदैछ। उहाँलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्।
1: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका तीनवटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा फूलमा भएको क्षतिका कारण तातो पानी, रसुवागढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको छ। तीनवटै नाका एकपछि अर्को हुँदै बन्द भएपछि दशैंका लागि चीनबाट ल्याएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा पुरानो तातो पानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटोकोसीमा आएको बाढीले र सुवागढी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प छ। तातोपानी र सुवागढी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढीका कारण सम्पर्कबाट विच्छेद भएको छ। यता व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्रै आइपुगेको छ। यसले गर्दा चाडपर्वको मुखमा महँगी बढ्ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखेका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोडिएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको समेत जनाएको छ।
0: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 9.62 अङ्कले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निर्जीवन बिमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.87% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.38 अर्ब रुपियाँ कारोबार भएकोमा आज 363 वटा कम्पनीका 1.10 करोड किता सेयर 4.65 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: शरद ऋतुमा 18 वटा हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 वटा टोलीको 637 जना आरोहीले अनुमति लिएका हुन्। विभागका अनुसार अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 774 पुरुष र 163 महिलाले आरोहण अनुमति लिएका जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रुपियाँ राजस्व संकलन गरेको छ। यसैबीच होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सिजन अघि नै भारत चीन लगायत का प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
13: कृषि मन्त्र नार्कसँग
14: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐनको दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन समेत म्यान पावर कम्पनीहरूलाई सचेत गराएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यान पावर व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: लमजुङको राईनास नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखर नाथ नेउपाने सहित 10 विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रुपियाँ हिनामिना तथा दुरूपयोग गरेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आर्थिक वर्ष 2076-77 प्राप्त सशर्त अनुदान कार्यक्रम सञ्चालन नगरी पेशीका रूपमा लिएर विभिन्न व्यक्तिको खातामा जम्मा गरेको र रकम फर्सेट नगरेको अख्तियारको दावी छ। यस्तै तत्कालीन रोजगार संयोजक नेउपानेले कार्यालयबाट बुझेको ल्यापटप, प्रिन्टर र क्यामेरा सहित 1,67,000 रुपियाँ भन्दा बढी मूल्यका सामग्री समेत बर बुझारत नगरेको अख्तियारले जनाएको छ।
4: बाँकीमा निर्माणाधीन सेक्टर सिंचाई आयोजनाले नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले पश्चिम मूल नहरबाट थप क्षेत्रमा पानी पुर्याउन गुरुवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ। बाँकेका खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। जिल्लाको खजुरा गाउँपालिकाका वडा नम्बर 1, 2, 5, 8 र 9 तथा बैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 अन्तर्गत पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहण गरिनेछ। आयोजनाका अनुसार अधिग्रहण हुने जग्गामा घर गोठ पर्खाल तथा रुख बिरुवा भएमा त्यसको विवरण समेत निवेदनमा खुलाउनुपर्नेछ। यस्ता संरचना तथा रुख बिरुवा बढीमा 1 महिनाभित्र हटाएर जग्गा खाली गर्नुपर्ने सूचनामा भनिएको छ।
3: नेपाल राष्ट्रिय शिक्षक संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरेको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई विभेद नगर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष हंसबहादुर साई र महासचिव प्रकाश खनालले विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक कर्मचारीको एउटै विद्यालय कक्षा कोठा र समान शिक्षक शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायसित नहुने उल्लेख गरेको छ। संगठनले राहत करार साबिक उच्च माध्यमिक तथा प्राविधिक धार संघीय शिक्षण सिकाई अनुदान बाल विकास विद्यालय कर्मचारी लेखा सहायक विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदान लगायतका शिक्षक कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको हो।
4: विपदका कारण प्रभावित बाल बालिकाहरूको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेड क्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भोडेकोसी बाढीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएका हुन्। अहिलेसम्म स्थापना गरेका केन्द्रबाट 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। हाल सञ्चालनमा रहेका केन्द्रमा 462 बालबालिकाले आश्रय पाएका छन्।
3: नेपाल दर्पणमा अब विदेशी खबर. मलेसियाले झण्डै 1500 जना रोहिङ्ग्या शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ. मलेसियाले रोहिङ्ग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसंघ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्. यो म्यानमारमा 5000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ. मानव अधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्. म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाई छ. आज प्रहरी सुरक्षा सहित दर्जनौं बस लुमुटमा रहेको एक रंगशालामा पुगेका थिए. त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताएको छ. पहिलो समूहमा कति रोहिङ्ग्या छन् भन्ने बारेमा मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्. संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका झण्डै 190,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झण्डै 2/3 रोहिङ्ग्या छन्.
4: नेपाल दर्पणमा अब केही खेल खबर. यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका के बर्डेका गोलकिपर भोजिनाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेकै जस्तो जीवनमै फर्कन चाहेको बताएका छन्. विश्वकप अघि 40 वर्षीय भोजिना खासै परिचित थिएनन्, तर स्पेनसँगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमायो. यो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो. यो खेलपछि इन्स्टाग्राममा भोजिनाका फलोअर्सको संख्या झण्डै 50,000 बढेर 2,84,00,000 पुगेको थियो. साथै उनी पोर्चुगलको क्लब चाभेसबाट चिलीको शीर्ष डिभिजनको क्लब कोलो कोलोमा आबद्ध भएका छन्. उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेका छन्. तर भोजिना आफ्नो नयाँ नयाँ चर्चाले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था पनि ल्याएको बताउँछन्. मैले मेरो शान्ति र चयन गुमाएको छु, उनले द अब्जर्भरसँग भनेका छन्. भोजिनाले आफ्नो लोकप्रियताले आमा बुबालाई पनि असर पारेको गुनासो गरेका छन्. यही कारण सीमाहरू तोक्न सिक्नुपर्ने अवस्था आएको उनको भनाइ छ.
3: जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ. भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका हुन्. प्रतियोगिताको चारवटै क्वार्टर फाइनलका खेल वर्षा कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्. प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच हुने खेल तालिका थियो. तर निश्चिन्तमा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो. प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार करोगी स्पोर्ट्स पार्कमा हुनेछ. पहिलो खेलमा बिहान पाउने 6 बजे पाकिस्तान र बंगलादेश तथा दोस्रो खेलमा बिहान पाउने 11 बजे भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ. प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि निश्चिन्तमै खेलस्थलमा रहने हुनेछ. पर्सि पनि वर्षाको सम्भावना कायम छ तर मौसममा सुधार आउने पूर्वानुमान छ. बाँकी खेलहरूमध्ये कुनैमा बराबरीको नतिजा आएमा सुपर ओभर मार्फत विजेताको टुङ्गो लाग्नेछ. सेमी फाइनलमा यदि मौसमको कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरियताको टोली फाइनलमा प्रवेश गर्नेछ. आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरियतामा रहेका छन्. फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्त रूपमा स्वर्ण पदक पाउनेछन्. खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
4: चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग र कान्ति लोकबाजारदेखि सञ्चालनमा. बाढ़ी पहिरोले अवरुद्ध अन्य सड़क पनि 3 दिनभित्र खुलाउने तयारी. दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी.
3: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति. पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर.
4: चाडपर्वको मुखमा चीन तर्फका 3 नाका बन्द हुँदा बजारमा महँगी बढ्ने चिन्ता. कोदारी तातोपानी नाका सञ्चालनमा सरकारको पहल.
3: सुरक्षा चेतावनीका बावजुद मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो. हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त.
4: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भर्डेका गोलकिपरको गुनासो.
3: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ. उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं. नमस्कार.
5: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना. माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।
6: मुङ्गुर बाल्ने घाटै लाल त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
7: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12200 छ।
8: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
5: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
5: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल
13: बालिका तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
13: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

किन्नर बरवाटल विकास संस्था र हरियाली महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 1,06,755 रुपियाँ सहयोग चितवनको देवघाटमा बाघ संरक्षण केन्द्र स्थापना गरिने अमेरिकी संस्थासँग सम्झौता नीति र अनुशासन विपरीत बोल्नेलाई कडा कारवाही गर्ने ओलीको चेतावनी राप्रपा बागमती अध्यक्षमा 3 आकांक्षी 40 माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूर्ण कार्यान्वयन गर्न सर्वोच्चको परमादेश चियामा कृत्रिम रङ मिसावट बजारबाट फिर्ता गर्न खाद्य प्रविधि विभागको निर्देशन र पहिरोले लामबगरका 4 घर र 2 गोठ पुरी 1 घाइते बाढी पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन संचार मन्त्रीको निर्देशन बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा बाढी नगरपालिका वडा नम्बर 3 इनारबर रटोल विकास संस्था र हरियाली महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 1,06,755 रुपियाँ सहयोग गरेको छ समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो 2083 असोज 7 गते अनलाइन मार्फत उक्त रकम हस्तान्तरण गरेको बैंकको भुक्तान विवरणमा उल्लेख गरिएको छ विपदका बेला प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरेको जनाइएको छ बाट विभिन्न संघ संस्था तथा समुदायले राहतका लागि सहयोग जुटाइरहेका बेला इनारबर टोल विकास संस्था र हरियाली महिला समूहको योगदानले सामाजिक उत्तरदायित्व र विपदका बेला सामूहिक सहयोगको सकारात्मक सन्देश दिएको छ चितवन जिल्लामा 5 वर्ष मुनिका बालबालिकामा शीघ्र श्वास प्रश्वास संक्रमणको दर बढेको छ आर्थिक वर्ष 2081-82 को तुलनामा आर्थिक वर्ष 2082-83 यो संख्या बढेको हो जनसंख्या कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रति हजार बालबालिकामा 431 जनामा यो समस्या देखिएको थियो उहाँका अनुसार आर्थिक वर्ष 2081-82 यो संख्या 396 रहेको थियो हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्यमा गर्न अनुरोध गर्नुभयो नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवनमा सम्पन्न क्षेत्र नम्बर 2 अधिवेशनबाट सभापतिमा युवा नेता मनोज राणाभाट निर्वाचित हुनुभएको छ सोमबार सम्पन्न महाधिवेशनबाट राणाभाट 344 मतका साथ सभापतिमा निर्वाचित हुनुभएको हो उहाँको प्रतिद्वन्दी केशव महर्जनले 233 मत प्राप्त गर्नुभयो यस्तै विकास पौडेलले 218 प्रहलाद उप्रेतीले 96 र चित्रबहादुर भण्डारीले 56 मत प्राप्त गर्नुभयो यस्तै क्षेत्रीय सचिवमा प्रदीप लामिछाने निर्वाचित हुनुभएको छ मानव बाघ द्वन्द समाधान गर्दै दीर्घकालीन सहअस्तित्व प्रबन्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच अमेरिकामा सम्झौता भएको हो सम्झौतामा कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल र द वाइल्ड एनिमल सेन्चुरीका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गर्नुभएको छ सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ मंगलबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने स्वीकृत प्रदान गरेको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह सकिएको दावी समेत गर्नुभएको छ मंगलबार कोशी मधेश बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो नेपाली काङ्ग्रेसले आफ्नो 15 महाधिवेशन 2 दिन पर सारेको छ यसअघि असोज 16 गतेदेखि सुरु गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुने भएको हो महाधिवेशन 18 गतेसम्म चल्नेछ देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेको काङ्ग्रेसले जनाएको छ
नेपाल-चीन सीमानाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवाजाहतमा देखिएका अवरोधहरूलाई हटाउन दुवै पक्षबीच सम्वाद शुरू भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभाववारे चिनिया टोलीलाई जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजे खड्काले चिनिया दूतावासका प्रतिनिधिहरूसँगको संवादमा उक्त समस्यालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बागमती प्रदेश अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। बागमती प्रदेश अध्यक्षका लागि प्रकाश रिमाल, जनकराज पाठक र रविन्द्र प्रताप शाह आकांक्षी देखिएका हुन्। रिमाल काठमाडौँका हुन् भने शाह भक्तपुरका, यस्तै पाठक नुवाकोटका हुन्। राप्रपाका एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षबाट प्रकाश रिमाल र लिङ्गदेन इतर पक्षबाट जनकराज पाठक र रविन्द्र प्रताप शाह आकांक्षी रहेका हुन्। लिङ्गदेन इतर पक्षबाट भने एकजना मात्र उम्मेद्वार बनाउने गरी सहमतिको प्रयास भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङको मिसावट पाएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमूना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको जनाएको छ। गुणस्तरहीन पाइएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले 40 माइक्रोनभन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा ल्याइएका प्रतिबन्धलाई देशभर कडाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठ समेतले दायर गरेको रिट निवेदनमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भोटेकोशी त्रिशुली विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएका छन्। सभापतिमा उम्मेद्वारी दिनका लागि तोकिएको मंगलबार अपरान्न 4 बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेद्वारी परेको हो। सर्वोच्च अदालतको पूर्ण इजलासले शैक्षिक संस्था तथा परीक्षा बोर्डको दर्ता वैधानिकता वा अस्तित्वमा पछि विवाद उत्पन्न भएकै आधारमा त्यहाँ नियमित अध्ययन गरी प्रमाणपत्र लिएका विद्यार्थीलाई स्वत नक्कली प्रमाण पत्रधारी वा भ्रष्टाचारी ठहर गर्न नमिल्ने महत्वपूर्ण कानूनी सिद्धान्त प्रतिपादन गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश त्रय सपना प्रधान मल्ल, सारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले विशेष अदालतको फैसला केही उल्टो गर्दै नेपाल खानेपानी संस्थानका सहायक प्रशासन अधिकृत इन्द्रेश झालाई भ्रष्टाचारको कसुरबाट पूर्ण सफाई दिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमिल्सनाले बाढ़ी तथा पहिरोका कारण अवरोध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाड़ी लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर थिमिल्सनाले बाढ़ी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेका क्षति अवरोध दूरसञ्चार सेवा हालसम्मको पुनर्स्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी दिनुभएको हो। र म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा मंगलबार पहिरो जाँदा 4 घर 2 गोठ पुरिएका छन् भने 1 घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापीको अवस्थामा

विकास संस्था रहरियाली महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 106,755 रुपियाँ सहयोग चितवनको देवघाटमा बाघ संरक्षण केन्द्र स्थापना गरिने अमेरिकी संस्थासँग सम्झौता। नीति र अनुशासन विपरीत बोल्नेलाई कडा कारवाही गर्ने ओलीको चेतावनी। राप्रपा बागमती प्रदेश अध्यक्षमा 3 आकांक्षी। 40 माइक्रोन भन्दा पातलो प्लास्टिक प्रतिबन्ध पूरा कार्यान्वयन गर्न सर्वसको प्रमादेश। चियामा कृत्रिम रङ मिसावट बजारबाट फिर्ता गर्न खाद्य प्रविधि विभागको निर्देशन। र पहिरोले लामबगरका 4 घर 2 गोठ पुरी 1 घाइते। बाढी पहिरोबाट अवरुद्ध एनटिसीको सेवा शीघ्र सञ्चालनमा ल्याउन संचार मन्त्रीको निर्देशन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
2: इस समय सूचक का साथ
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 98 5570 7053।
4: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4394 5880 98 5570 2640।
5: It's 7 o'clock। अहिले 7 बजे को छ।
6: यो रेडियो नेपाल हो। साँझ 7 बजे को समाचार में स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संघीय निजामती विधेयक सहित 3 विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय UNHCRमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी। र श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरियो।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। आजको मन्त्री परिषद बैठकले पशु बच्छाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केबर पथलैया सडक, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्माहरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई राजपत्र विशिष्ट श्रेणीको पदमा बढुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्दै तथा डाक्टर जगदीश्वर कर्माचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगेको बताउनुभयो। सञ्चारकर्मीको एक प्रश्नमा मन्त्री पोखरेलले अपरिचित समूहबाट टेक्स्ट मार्फत थ्रेट आएपछि रेस्क्यू गरेको स्पष्ट पार्नुभयो।
2: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
1: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेन्जी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन विधेयक आवश्यक रहेको बताउनु भयो। मन्त्री गौतमले यो सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीति यसको मुख्य कार्यक्षेत्र रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेषता विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिस समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नु पर्ने सुझाव दिनुभयो। विश्वविद्यालयको मुख्य मेरुदण्ड ज्ञान र अनुसन्धान हुनुपर्नेमा जोड दिँदै सांसदहरूले यसलाई प्राज्ञिक स्वतन्त्रताको थलो बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। यसै गरी प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य, शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य, शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मध्य प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मध्य प्रदेशका नागरिकलाई काठमाडौँ आउन नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण काली गण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ्ने बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सडकमा मानिसको चाप थप बढ्ने भएकाले जीर्ण सडकहरूको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पनि लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। यसै गरी आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनु भएको थियो। उहाँले हालै बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको हो। दरबान घोषणा तथा कार्ययोजनाको 25 वार्षिक उत्सवका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। अविरल वर्षाका कारण यही असोज 8 देखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। सञ्चार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अरियाल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभएको थियो। छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुननिर्माणका लागि 7 प्रदेशका मुख्यमन्त्रीसँग सहयोगको अनुरोध गरेको बताउनुभयो। भोटेकोसी प्रभावित क्षेत्रका भौतिक संरचना ध्वस्त भएको भन्दै उहाँले हजारौंको संख्यामा मृत्यु भएको बताउनुभयो। अविरल वर्षाका कारण बाढी पहिरोले 4 अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी तथा विभिन्न खण्डका पहिरो पन्छाएसँगै बिहानदेखि यातायात सञ्चालन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। रोशी क्षेत्रको चौकी डाँडामा खोलाको बहाव उच्च रहेकाले किनारमा तत्काल डाइभर्सन बनाउन नसकिएपछि खानेपानी पम्प हाउस भएको भित्री ट्र्याक खोलेर सवारी आवागमन सुरु गरिएको डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिनुभयो। यही असोज 8 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढीले नदी किनारका बस्ती धार्मिक तथा शैक्षिक संरचना र सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको रिपोर्ट।
3: 4 लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। 3 जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेती बेडीमा बाढीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि बजार क्षेत्रका करिब 50 घर जुबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीयको घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ ने उपाने
4: बाढी घटिसकेका थियो। 10 बाढी चौकीबाट हल्ला भयो, हेर्दाखेरि त बाढी अकस्मात आयो, मान्छेमा क्षति भएन, भाग्न सफल भयो।
3: बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै 2 जिल्ला बीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत जुबानमा परेको छ। रामदीको संस्कृत गुरुकुलम र उत्तर वाहिनी स्थित गुरुकुलमा समेत बाढीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यस पटकको कालीगण्डकीको बाढी 2018 सालपछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासनको आग्रहपछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम सुरु भए पनि सडकमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
1: कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुक्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। बाढीको पीडाबाट प्रभावित परिवार सुरक्षित स्थानको खोजीमा रहेका बेला पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा आज बिहान सुक्खा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन्। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका 7 लामा बगरमा आज पहिरो जाँदा 4 घर 2 गोठ पुरिएका छन् भने 1 मानिस घाइते भएका छन्। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 काठमाडौँमा हुने भएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज एक विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16-19 महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा दुई दिन पछि सारिएको मुख्य सचिव दुलालले जानकारी दिनुभयो। कंग्रेसको 15 महाधिवेशन उद्घाटन समारोह यही असोज 18 दिउँसो 2 काठमाडौँको खुल्ला मञ्चमा हुने नेपाली कंग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताउनु भएको छ। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासन विपरीत जाने र अराजकता फैलाउनेमाथि कडा कारवाही हुने बताउनुभयो। एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठक यही असोज 5-8 ललितपुरमा भएको थियो। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा 2 चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने जनाएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि 2 चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा 2 चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले बताउनुभयो। नियम विपरीत 1 मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गरिने उहाँको भनाइ छ। जापानिज इन्सेफ्लाइटिस जेई विरुद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनालाई खोप लगाइएको छ। झापामा चालु आर्थिक वर्षमा 13 जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुखले बताउनु भएको छ। ती मध्ये 7 मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 आर्थिक हिनामिना गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त 16,72,000 रकम हिनामिना गरेको आयोगले जनाएको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय UNHCR पर्याप्त बजेट अभावका कारण विश्वघर भरका करिब 83,00,000 शरणार्थी तथा अन्य जबरजस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। UNHCR अनुसार निरन्तर बढिरहेको आर्थिक संकटका कारण शरणार्थी आन्तरिक रूपमा विस्थापित व्यक्ति र राज्यविहीन मानिसलाई उपलब्ध गराउँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर बन्दै गएको छ। संस्थाले यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8.5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ। तर जुलाईको अन्त्यसम्म 2.7 अर्ब डलर अर्थात् आवश्यक रकमको 32% मात्र प्राप्त भएको छ। UNHCR अनुसार सन् 2024 संस्थासँग उपलब्ध बजेट 5.2 अर्ब डलर रहेकोमा 2025 घटेर 3.9 अर्ब डलर सीमित भएको थियो। पश्चिम म्यानमारमा हिजो भएको सैन्य हवाई आक्रमणमा मृत्यु हुनेको संख्या 50 पुगेको घटनास्थलमा तैनात सहायता कर्मीले बताएका छन्। सेनाले राखाइन राज्यको क्याउटाउ सहरको नदी किनारमा अवस्थित व्यापारिक केन्द्रमा आज पनि बम प्रहार गरेको थियो। हालसम्म मृतकको संख्या 50 पुगेको छ भने 58 घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै 21 अर्ब रुपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार असोज 12 विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा 2,180 दावी मार्फत 20,98,87,00,000 रुपियाँ बराबरको प्रारम्भिक दावी परेको छ। कम्पनीहरूमा परेको दावी तथ्याङ्कलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणका प्रवक्ता पूजन ढुङ्गेल अधिकारीले जानकारी दिनुभयो। बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना सवारी साधन र जल विद्युत आयोजनामा क्षति पुगेपछि परेको दावी मध्ये हालसम्म बिमकहरूले अग्रिम पेस्की समेत गरी जम्मा 67,48,000 रुपियाँ मात्र भुक्तानी पाएका छन्। बिमा लेखको प्रकार अनुसार रकमका आधारमा सबैभन्दा धेरै दावी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमा तर्फ 518 दावी मार्फत 9,41,58,00,000 रुपियाँ बराबरको क्षतिको माग दावी गरिएको छ। त्यसमा हालसम्म 38,14,000 रुपियाँ भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा तर्फ 165 दावीबाट 4,41,45,00,000 रुपियाँ बराबरको क्षति मूल्याङ्कन भएको छ। दावी संख्याका आधारमा भने मोटर बिमा सबैभन्दा अगाडि देखिएको छ। बाढीले सवारी साधन बगाएको र क्षति पुर्याएको भन्दै 1,066 मोटर बिमाको दावी परेको छ, जसको रकम 3,07,93,00,000 रुपियाँ बराबरको छ। मोटर बिमा तर्फ 24,10,000 रुपियाँ दावी भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। स्वास्थ्य बिमा तर्फ 28 दावीबाट 22,52,00,000 रुपियाँ बराबरको दावी परेको छ। विशेष आर्थिक क्षेत्रमा स्थापित भई मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कारवाही गर्न लागेको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यका निर्देशक डाक्टर दिवाकर लुइटेलले भैरवा विशेष आर्थिक क्षेत्रमा रहेको पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि कारवाही गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने व्यवस्था तोकेको छ। विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई कर्म सहुलियत उपलब्ध गराइएको छ। आन्तरिक राजस्व विभागले सुनचाँदीका गर गहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। आर्थिक ऐन 2083 दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा गर गहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ।
1: अब खेल समाचार अझ बमबाट।
7: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाडी विजय बाजी र आशिष राणा मगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार यहागी गावा क्विनिङ स्लम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय 202.06 समय सहित 15 र आशिष 211.86 समय सहित 16 स्थानमा रहे। शीर्ष 18 खेलाडी सेमिफाइनल पुग्ने नियम अनुसार दुवै सेमिफाइनलका लागि छानिएका हुन्। सेमिफाइनल चरणको प्रतिस्पर्धा बुधबार यहागीगावा क्विनिङ स्लम कोर्समै हुनेछ। त्यस्तै नेपालको एथलेटिक यात्रा मुकेश बहादुर पालको व्यक्तिगत समय सुधार सँगै सकिएको छ। पुरुष 5,000 मिटरको फाइनलमा मुकेशले 14:03.61 को समय निकाल्दै 9 स्थान हासिल गरे। 14:25.54 मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो, त्यसमा उनले उल्लेखनीय सुधार गरे। नोएगामा यसपालि एथलेटिक्समा 6 खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खड्क बहादुर खड्काको म्याराथन, राजन रोकायाले 10,000 मिटर, मुकेशले 5,000 र 1,500 मिटर, सोमबहादुर कुमारले 800 मिटर, सन्तोषी श्रेष्ठले 5,000 र 10,000 मिटर तथा पूर्ण लक्ष्मी नेपालले 1,500 र 5,000 मिटरमा चुनौती प्रस्तुत गरेका थिए। सबै प्रतिस्पर्धामा नेपालको चुनौती दयनीय रह्यो। यसबीच सोमबहादुरले आइतबार 800 मिटरमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै 1:48.95 समय निकालेका थिए। आफ्नो हिटमा 5 तथा समग्रमा 8 भएका उनी फाइनल पुग्न भने सकेका थिएनन्। श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरिएको छ। नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसकेको अवस्थामा टी20 वरियतामा माथि रहेको टोली सेमिफाइनल पुग्ने नियम अनुसार श्रीलंका अघि बढेको हो। टी20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलंका 9 तथा नेपाल 14 स्थानमा छ। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण शनिबार नेपाल र जापान बीचको सोमो चरणको खेल पनि प्रभावित भएको थियो।
1: अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.7, न्यूनतम 19.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.6, न्यूनतम 18 डिग्री सेल्सियस, पोखराको अधिकतम 31, न्यूनतम 19.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32.4, न्यूनतम 20 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33.4, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय निजामती विधेयक सहित तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि सुरु हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय UNHCRमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी र श्रीलङ्कासँगको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरियो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।

0: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसै
1: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौ, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63172 र 9852 12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र।
5: मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820352012।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति। पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ, पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी।
1: उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
0: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने, अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन। काङ्ग्रेसको 15 महाधिवेशन 2 दिन पर धकेलियो।
2: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह 83 असोज 18 गते।
0: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन अवरुद्ध, बीपी राजमार्गमा पनि साना गाडी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौँ।
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित, वरियताका आधारमा श्रीलङ्का सेमी फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोडौँ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले जबरालाई प्रहरीले रेस्क्यु गरेको बताउनुभयो। मन्त्री पोखरेलले सुरुमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
1: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यु गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
3: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौँ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्गमा साना गाडी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्च्याएपछि गाडी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका छको चौकी डाँडा, रोसी गाउँपालिका सातको कटुन्जे तथा 400 बेसी, वडा नम्बर 8 को गिम्दी बेसी र वडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरुद्ध भएको थियो। चौकी डाँडामा रोसी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाडी सञ्चालन गरिएको छ। काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि सुरु हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। काङ्ग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा गर्ने जनाएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनसँग बताउनुभयो,
2: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च कन्डिसनमा हुन्छ। यो दुइटालाई हामीले चाहिँ 8 गतदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौँ।
5: काङ्ग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको 3रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस, बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
6: सदनभित्र अहिले जुन अदालतभित्र चालु रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो त्यो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौँ। र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरुद्ध दसैँ तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौँ।
5: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेसन सिस्टममा सूचीकृत 275 वटा मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै FWSMS को वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोडिएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 को अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक FAO प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरुण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ्न सकेन। श्रीलंका र नेपाल बीच बिहान 6:00 हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
0: सन्तोषी रावल सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
7: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
9: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
8: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
9: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
8: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
9: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
10: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
9: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन द्वारा जनहितमा जारी।
12: क्यास फिर्ता लिनुभयो त?

0: हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिकाको मार्फत चाहिँ सम्बन्धित ठाउँमा रात पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौँ। त्यो हुन्छ नै 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीभेरी जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाइकुण्डका केही वडाहरू र उत्तर गएको 2-3 वडाहरू गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार रात चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो रात चाहिँ अब पुर्याउनु नै पर्छ।
1: रसुवाका सिडिओ कमल प्रसाद पाण्डे बन्द रहेका सडक खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन सुरु गरिसकेको छ। बाढीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
2: तपाईँको बच्चाहरू स्कुल नखोलिन्छसम्म कहीं पनि नपठाउने, घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्न बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराएँ। यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन्। 26 गतिदेखि स्कुल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई नि स्कुल खोलेको जानकारी गराएँ र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौँ, काउन्सिलिङ गरौँ, यसरी आफन्त परे आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइ स्कुलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छौँ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो, वितरणको अवस्थामा पनि विभिन्न सङ्घ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
1: कक्षा कोठाको पढाइ नियमित भइरहेको अनि बालबालिकाको इच्छा अनुसार नाच्ने, गाउने, खेल्ने, खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
4: त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ, विशेष सरकारी संयन्त्रहरू मार्फत, र तयारीको कामहरू पनि भइरहेको छ, विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने मिल्छ।
3: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सर सल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
9: तीन महीने महिना तिर्नुहोस् सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस्।

0: भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
1: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
3: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
2: बाढी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने? दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्? नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने? खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौँ।
6: ठुलो सङ्ख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छ नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि सङ्क्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू, जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तै कि अब घाइते भइसके पछाडि कहिले कहिले सङ्क्रमणहरू हुनसक्छ त्यसको लागि केही एन्टिबायोटिक, जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू, विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू, यस्ता खालका औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सरहरू होइन, अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ यो परजीवीजन्य एन्थेलमेन्टिक भन्छौँ हामी, त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियौँ। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, बाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठुलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको, एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फतै प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
1: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन त, कहाँबाट कहाँ पुऱ्याएको छ, कस्तो छ भन्ने पनि थाहा छैन होइन। उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो,
6: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठुलो सङ्ख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठुलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ सुरक्षित ठाउँमा।
1: यस्तो पनि भयो अब केही देखियो पनि, जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएको भएदेखि अन्त ठाउँ पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
6: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठुलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा गरे जस्तै बाचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो.
1: घाइतेको उपचार भइरहेको छ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो.
6: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग त्यसको केही सङ्क्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो सङ्क्रमण देखेर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पछि भ्याक्सिन समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइड स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ. अहिले सुरु भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ.
1: अब त्यो सँगसँगै लम्पे स्किन देखा परिसक्यो भन्नुभयो लम्पे स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन. अब त्यो सँगसँगै अरू रोग पनि यहाँले अघि नाम लिँदै हुन्थ्यो खोरेतको नाम लिँदै हुनुहुन्थ्यो होइन अनि अरू रोगहरू पनि अब सङ्क्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
6: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरुन्त भन्दा अब 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त
1: अनि
6: त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ. त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ. त्यो स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने प्रयोग शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ. अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो. तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणै थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो. त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नामहरू चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पऱ्यो नि त. त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ. त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छौँ. अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ. त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन हुन्छ त्यो मोडालिटीबाट गर्ने हो. त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ. विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने मैले.
1: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा जहाँ बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ?
6: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त. जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ. सायद यो वर्षको भइसकेको पनि हुनसक्छ. अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो जुन हाम्रो प्रशासनिक निकायहरू आउँछन् त्यसमा ध्यान दिने अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशु स्वास्थ्यका पशुका शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनको लागि चाहिँ सजिलो हुन्छ.
2: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौँ. नमस्कार.
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ. असोज 17 गतेदेखि 3 भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ. अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण 4 अवरुद्ध बिपी राजमार्गमा साना गाडी एकतर्फी रूपमा चल्न थालेका छन्. काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 सरेको छ. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ. र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलङ्का बीचको 3 क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुङ्गिएको छ. अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
3: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन द्वारा जनहितमा जारी।

0: सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोसी बाढी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
3: धन्यवाद। यो महत्त्वपूर्ण रेडियो टिभीमा यो महत्त्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
2: अहिले के छ, लगभग दुई हप्ताभन्दा बढी समय बित्यो भोटेकोसी बाढी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेका छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
3: धन्यवाद लिलजी, यो एकदमै महत्त्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोसीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान् बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाया पशु सबै छैनन्।
2: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
3: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा दिमागमा, घर खेत गाडी सडक गाईबस्तु आफन्त सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइरहेको अवस्था छ, कतिले चाहिँ बोल्न थालेका छन्, खुल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ, जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने बिलौना गर्ने चरणमै हुनुहुन्छ।
2: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौँ व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ विभिन्न 3-4 यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि, जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलि फरक प्रकारको हुन्छ मानसिक असर।
3: यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्। अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन् बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको म अस्ति मात्रै हो हाम्रो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको अनि सायद त्यो भान्जी या को छन् त्यहाँ तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्था भेटिनु भएको थियो कि त्यहाँ को संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेका थिएन पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्यसरी अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा त्यहीँ उपचार गराइराख्नु भएको छ
2: भनेको चोट चोट अनुसारको प्रभाव कम बेसी
3: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो
2: भनेको झन् थप्ने
3: निको लगाए पनि झन् बल्झिने भयो कि अब झन् दोहोरिने भयो अब किनभने यो त असह्य आघात हो नि त ठुलो साइकोलोजिकल ट्रमा हो त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ
2: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो यो खिच्न किन आएको भन्ने जस्तो त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ
3: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूसँग पनि हामी म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा होइन अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि शान्तसँग बसिदिने उसैसँग रहने उसलाई जानकारी चाहिए ठिक्क जानकारी दिने र कम्ती उसले खाए खाएर याद गरिदिने बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन् कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लियर गरेको छैन डिएनए टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भाटामा अरूलाई अन्तर्वार्ता दिइराख्ने अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधे प्रश्नै बिर्सिन्छ हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त मेरो त घर थियो खेत थियो के थियो मान्छे थियो त्यहाँ केही पनि छैन यो नै हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार्नै अप्ठ्यारो यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि स्वीकार गर्ने कि होइन यो भएकै होइन अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन्छ किनभने वो भन्ने बित्तिकै त केही पनि छैन नि त अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने उसलाई पानी चाहिन्छ दिने उसलाई टोयलेट जान लायो भने बेलुकाको अवस्था छ भने लाइटहरू कस्तो छ हेरिदिने अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि
2: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै सङ्ख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन् त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलिक बढी देखिन थाल्यो होइन त्यसो भए के गर्नु पर्यो त अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नु भयो मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ
3: अब यस्तो हो तपाईँ मिडियाकर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन् पहिला त उसको कन्सेन्ट भन्छ नि इन्फर्म्ड कन्सेन्ट भन्छौँ सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो अनुमति दिनु पर्यो त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने म यो कुराबारे बोल्दिनँ है भन्ने पनि दबाब दिनु भएन होइन किनभने उसलाई गाह्रो हुन्छ यो कुरा म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि त्यसलाई त्यो
2: टार्न खोजिराखेको
3: टार्न साक्षात्कारै गर्न चाहँदैन कि अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर उनीहरूलाई त्यो चाहियो होइन नि त बाहिरको पब्लिक सिम्प्याथी चाहियो होइन उनीहरूलाई जे जे चाहियो हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको
2: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ
3: तपाईँले बहुत अरू प्रश्न गर्नु एक्चुअली मिडियाकर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो उनीहरूलाई त्यो घटनाबारे सोध्नु जरुरी भएन कि उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ तपाईँ कस्तो हुनुहुन्छ म यहाँ छु तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने यो एउटा खालको जस्तो छि एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने त्यस्तो सपोर्ट चाहियो अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो म यस्तो मान्छे हो अब हाम्रो भाषामा यसलाई यसो हुन्छ तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोग हो तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु यो मैले अन्त काहीँ भन्दिनँ तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्नु भन्छु तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि छ अलि बारपछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर मलाई बहुत गाह्रो भयो भन्ला छटपटी भयो भन्ला अब त्यो गाह्रो र छटपटी देखेपछि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्छ त्यहाँ. किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा, धेरैले आफ्नो सम्हाल्न थाल्नु भएको छ. अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलरै नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ. हेर्नुहोस्
2: के त्यसको कारण चाहिँ,
3: त्यसो कारण
2: काउन्सिलरको काम त त्यसले मनको घाउ पीडामा मलम लगाउँछ भन्ने सामान्य बुझाइ
3: त झन् दुःख हो नि. त्यो उहाँले के गर्नु भने, ए तपाईँ यत्रो बाढी भोगिया मान्छे, तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त. उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ, तपाईँलाई हेल्प गर्न हामी छौँ है. तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ. अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्न सक्नुहुन्छ. त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन. अब त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त. अनि म अहिले कस्तो हुनुहुन्छ, तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ. उसले बोल्न थाल्छ नि, बोल्ने बोलेको बेला सुनिदिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ, अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि. यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन. उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँलाई जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ. तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौँ. अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले, गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्रै सोधे त पुग्यो नि.
2: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्. काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने सम्वादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि सम्वाद हो. यो तिनवटै सम्वादमा के कुरा फरक छ, ताकि हामी अहिले काउन्सिलिङकै सम्वाद खोजिरहेका छौँ.
3: यस्तो हो, अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो. अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने, उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने, त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन. काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव, व्यवहार, भावना, इमोसन, अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ. हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक भन्दा तपाईँलाई कति गाह्रो भएको छ, हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ, पानी खानुहुन्छ, त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए, अहिले छैनन्. हामीले त्यतिखेर यति मात्र भन्दै भने उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लागेको छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि, हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ. अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु, र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो. त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा. अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसेपिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन. हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ. त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्, उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि
2: बालबालिकाको.
3: बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन, अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा. हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ. हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि, तपाईँको उपस्थितिमा भ्यालिडेट हो, म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त. अनि तपाईँ साथी हुनुहुन्छ, तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ, अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो. ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि, अनि अहिले कस्तो हुनुहुन्छ नि अहिले त मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि. हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई.
2: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन,
3: पर्छ एकदमै पर्छ. उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बाल रेन नै चाहिँ सिफ्ट भइरहन्छ. त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू अनि एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि, उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन, तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ. त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ. त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
2: भनेको अहिले यो जब भोटेकुसी बारी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइरहन सक्छ मस्तिष्कमा.
3: अब यस्तो बालबालिका त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाउ आमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि.
2: सरकारले पछिल्लो विवरण चाहिँ 100 बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जानेवाला
3: बढ्दै जान्छन्. अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन. बाउ आमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीले के भन्छ छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ.
2: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन्छ.
3: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ. अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि.
2: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ.
3: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि. हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ. अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ.
2: बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
3: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो भने चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्। अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे सरी उसो लासै भेटिसकेको छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ। हामी पनि आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो। अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि। अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि। यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला, डिप्रेस्ड होला। हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन आमा पनि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने नि अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
2: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो,
3: पनि आउनु सक्छ। इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउ आमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि। त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ। उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किने कोसिस गर्छ। तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउआमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ। त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस्, अरूको पनि देखोस्। अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको वशमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो वशमा छैन। अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन् कि।
2: यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
3: उनीहरूलाई त्यो अभिभावक
2: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि
3: त्यो अभिभावक नभएको मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो। अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथित्व बन्ला। त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ। तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नु पर्यो। जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ, हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु, सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन। त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो है।
2: अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने,
3: फरक हुन्छ। छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने, यस्ता खालका घटना त सुनिएको छ नि।
2: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिका कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमामध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौँ देख्यौँ होइन। अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुईमध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
3: एउटा कुरा चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगाएर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो एसओएस अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
2: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ।
3: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्त्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तिनवटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। कर्णाली महत्त्व जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परे भेट्यो होइन। त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन र त्यो ठाउँका मान्छेको लागि त त्यो त्यो त्यो बयानै गर्न नसकिने पीडा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब यही अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने हो, यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनुभयो, धेरै धेरै धन्यवाद।
2: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेको सी बाँधेपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम खेल्न सक्ने भूमिकाको बारेमा सिएमसी नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोवैद्य डाक्टर पशुपति महतसँग कुराकानी गर्यौँ। अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
4: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
7: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास।
8: ओइ ए दाई, किन डोला हौ गेबिट बाल्यो?
9: मुङ्गुर बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
8: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
10: बाछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
11: बाढी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200 छ।
10: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
12: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। हैन भोक लागेको छैन तिमीहरुलाई?
13: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमै चित्त उजाउन त होला नि।
14: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाउ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745231963। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
15: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
16: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
15: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अंग तथा रोग देख्न सकिने,
16: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
15: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
16: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564397738। मोबाइल 9855088002।
11: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
11: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
11: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
10: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
11: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
10: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
11: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
10: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
11: भेन्टिलेटर सेवा,
10: होल बॉडी चेकअप जाँचको सुविधा
11: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189353।
17: हेलो आयन, के छ
18: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
17: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
18: भिडियो अन गर न यार।
17: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
18: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010040 र 9855098240। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
19: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई
11: 93.2 स्वदेश FM।

0: पहिले आजका प्रमुख विश्व समाचार
1: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। आफ्नो घरबाट भाग्न बाध्य भएको एक परिवारको फिर्तीलाई वञ्चित गर्दै इजरायली बस्ती बसाउने 100 भन्दा बढीले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा आक्रमण गरेका छन्। इजरायली सेनाले उनीहरूले ढुङ्गामुढा गरेको, सडक अवरोध गरेको र जालुदमा घरहरू र सवारी साधनमा आगजनी गरेको बताएको छ। 3 इजरायली सीमा अधिकारीहरू घाइते भएका छन्। बस्ती बसाउने समूहको महिनौको दुर्व्यवहार र आक्रमणपछि ती प्यालेस्टिनी परिवार जुलाईमा विस्थापित भएका थिए। जेरुसलेमबाट बीबीसीकी योलान्डा नेल भन्छिन्, यसै महिना इजरायलको उच्च अदालतले उक्त घरका मालिकहरूलाई फर्कन दिनुपर्ने फैसला गरेको थियो, तर बस्ती बसाउनेहरूले उनीहरूको घर र कारमा आगजनी गरेपछि उनीहरू पुनः भाग्नु परेको छ। प्यालेस्टिनीहरूले बस्ती बसाउनेहरूले ढुङ्गा प्रहार गर्दा नजिकैको गाउँसम्म झडपको अवस्था निम्तिएको बताएका छन् बीबीसी संवाददाताको भनाई। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त हिंसाको निन्दा गर्दै पुनः एकपटक उनकै शब्दमा दङ्गाकारीको सानो समूहलाई आरोप लगाएका छन्। आवास संकटसँग जुझ्ने प्रयास गरिरहेको स्पेन सरकारले सन् 2030 घरबाट निष्कासन गर्ने प्रक्रियामा प्रतिबन्ध लगाउने योजनामा सहमति जनाएको छ। घर भाडामा भीषण वृद्धिपछि 87 वर्षीय महिलालाई आफ्नो वासस्थान छाड्न बाध्य बनाइएको घटनाले देशव्यापी प्रदर्शन निम्त्याएपछि यो निर्णय गरिएको हो। अहिले उनी आफू पहिले बसेकै ठाउँमा फर्किएकी छन्। स्पेनकी स्वास्थ्य मन्त्रीले लिजको म्याद थप्ने सहितका व्यवस्थाको नयाँ प्रावधानले 50 लाख मानिसलाई फाइदा पुर्याउने बताएकी छन्। उक्त व्यवस्थालाई सदनले अनुमोदन भने गर्नुपर्नेछ। युक्रेनलाई मानवरहित साधन आपूर्ति गर्ने एउटा रक्षा कम्पनीमा आगजनी गरिएको घटनापछि इस्टोनियाले रुसमाथि जानाजान विध्वंसात्मक गतिविधि गरेको आरोप लगाएको छ। इस्टोनियाका विदेश मन्त्रीले टालिन स्थित रोबोटिक्स फर्ममा भएको आगलागीमा रुसी सुरक्षा निकायको हात रहेको उल्लेख गरेका छन्। क्रेमलिनले आक्रमणमा आफ्नो हात रहेको अस्वीकार गरेको छ। मलेसियाले शरणको खोजी गरिरहेका झण्डै 5,000 व्यक्तिलाई उनीहरूको देश म्यानमार फिर्ता गरेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। म्यानमारको सैनिक सरकारसँग भएको एउटा विवादास्पद सम्झौतापछि मलेसिया सरकारले उक्त प्रक्रिया थालेको थियो। 1500 व्यक्तिहरूलाई पानी जहाज मार्फत मंगलबार पठाइँदैछ। मलेसियाले उक्त स्वदेश फिर्ती स्वैच्छिक रहेको जनाएको छ, तर संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले आफूलाई फर्कने व्यक्तिहरूसँग भेट्न नदिइएको जनाएको छ। र टोकियोमा 140 वर्ष यता पहिलो पटक लगातार 34 दिनसम्म वर्षा भएको अधिकारीहरूले बताएका छन्। 2 समुद्री आँधीहरूले जापानको राजधानीमा सेप्टेम्बरमा भीषण वर्षा निम्त्याएको थियो र अबको 2 थप वर्षा हुने अपेक्षा गरिएको छ। जापानको मौसम विभागले विश्वभर मौसमी प्रणालीमा ठूलो उतार चढाव निम्ताएको एल निन्योका कारण वर्षा लामो समय भइरहेको उल्लेख गरेको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
2: साझापखमा पुनः स्वागत छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा उठाएर लगेका विषयमा सरकारमाथि प्रश्न उठिरहेका बेला सरकारका प्रवक्ताले उनलाई प्रहरीले पक्राउ वा नियन्त्रणमा नलिएको बरु सुरक्षा प्रदान गरेको दावी गरेका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सस्मित पोखरेलले जबरालाई कुनै अपरिचित समूहबाट धम्की आएको र त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका हुन्। असोज 10 मध्यराती प्रहरी अधिकारीहरूले घरमा सुतिरहेका जबरालाई उठाएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेका र करिब 10 परिवारको जिम्मा लगाएका विवरण सार्वजनिक भएका थिए। जबराले अहिलेसम्म यस घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसयता यस घटनालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यसलाई विधिको शासनको पालनासँग जोडेर प्रश्न उठाइरहेका छन्। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले जबरा सम्बन्धी घटनाबारे बुझ्न नदिइएको विषयमा आज अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रमुखलाई बोलाएर सोधपुछ गरेको अधिकारीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले यस मामिलासँग सम्बन्धित सोधपुछ कार्यको नेतृत्व गरिरहेका मानवाधिकार आयोगका सदस्य मनोज दुवाडीलाई टेलिफोन सम्पर्क गरी यस प्रकरणमा आयोगको अहिलेसम्मको बुझाइ के हो भनेर सोधेका छौँ।
3: यसमा हामीले खास अनुसन्धान गर्न सकेको छैन। पीडित पक्षबाट कुनै पनि उजुरी निवेदन हामी कहाँ आएको छैन। हामीले यसमा जानकारी दिनलाई तत्काल प्रहरी कार्यालयमा हामी गएको हो। प्रहरी कार्यालयमा हामीलाई प्रवेश दिइएन। नदिएपछि हामीले प्रहरी कार्यालयका अधिकृतहरूलाई बोलाएर कार्यवाही अगाडि बढाएका छन् हाम्रो कारवाहीहरू र अब अहिले पूर्व प्रधान न्यायाधीश आफ्नो निवासमै हुनुहुन्छ भन्नुभयो भने विवाद भएन उहाँबाट पनि कुनै उजुरी बाजुर हामी कहाँ आएको

0: टेस्टका छैन, त्यस कारण हामीले त्यसतर्फ अहिले कुनै अनुसन्धान सुरु गरेका छैनौँ।
1: आयोगले यो घटनाको बारेमा प्रहरी वा सम्बन्धित सरकारी निकायसँग आज जानकारी लिएको भन्ने विवरणहरू आएका छन्। तपाईँहरूले ती निकायसँग चाहिँ के कस्ता कुराहरू बुझ्न खोज्नु भएको र अहिलेसम्म के पाउनु भयो त्यसमा?
0: त्यसमा चाहिँ हामीले चाहिँ के भन्दा, हाम्रो चाहिँ संविधान र कानुनले दिएको हाम्रो अधिकार जुन छ, कारागारमा र हिरासत कक्षहरू हाम्रो चाहिँ भिजिट गर्न सक्ने, हामी त्यहाँ प्रवेश गर्न सक्ने हाम्रो अधिकार जुन छ, त्यो अधिकारहरूलाई कसरी किन संरक्षित भएन, त्यो हाम्रो अधिकार किन उल्लङ्घन गरियो भन्ने विषयमा मात्रै हामीले कारवाही गरिरहेको हुन्छ।
1: अनि तपाईँले भर्खरै पूर्व प्रधान न्यायाधीशको तर्फबाट अथवा उहाँको परिवारको तर्फबाट कुनै उजुर बाजुर आयोगमा परेको छैन भनेर भन्नुभयो, उहाँको स्वास्थ्य सुरक्षा अथवा यसै भएको हो भन्ने सन्दर्भमा आयोगले चाहिँ किन थप बुझ्ने कोसिस नगरेको? त्यसो भए
0: हामीले सुरुवात गरेको चाहिँ रुल अफ ल, किन भएन कानुन र शासन विधिको कुराहरूलाई लिएर के कस्ता चाहिँ प्रक्रियाहरू अवलम्बन गरिए के भयो भन्ने हामी सुरुमा प्रहरी कार्यालय जान्छौँ, तर प्रहरी कार्यालयमा हामीलाई जुन भित्र छिर्न नदिए कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको थियो, हामी अहिले त्यसमा लागेको छौँ। आज हामीले त्यो विषयमा कुराकानी गऱ्यौँ। अब यो स्वतन्त्र न्यायपालिकामा जुन किसिमको हामी हस्तक्षेपकारी चाहिँ भूमिकाहरू सुरु हुन्छ राज्यको तर्फबाट, त्यसको विषयमा हामी छुट्टै अनुसन्धान गर्छौँ, न्यायपालिकालाई कसरी सुदृढ र स्वतन्त्र बनाउने भन्ने हाम्रो चिन्ता चाहिँ त्यसमा छ।
1: केही दिन बितिसक्दा पनि आम सर्वसाधारणले चाहिँ वास्तविक रूपमा यसै भएको हो भन्ने जानकारी प्राप्त गर्न सकेको देखिँदैन। यो आजको दिनसम्म आइपुग्दाखेरि विधिको पालना भए नभएको सन्दर्भमा चाहिँ तपाईँहरूको बुझाइ के रह्यो त्यसो भए?
0: अब हामी पनि अझ अनुहारमा समय हेर्नुहोस्, यो प्रश्नहरू संसदमा पनि उठेकैछन्, प्रहरीले पनि के भनिरहेछन् भन्दाखेरि यो पक्का होइन, हामीले सुरक्षा थ्रेट देखेको कारणले गर्दाखेरि सुरक्षित बनाउन ल्याएको भनेर विरोधाभासको कुरोहरू आइरहेका छन्, यस कारण यसै हो भन्न सक्ने अवस्थामा हामी छैनौँ, हामी आफू अनुहारमा छौँ।
1: अब आज प्रहरी अधिकारीसँग बुझ्नु भयो, अब यहाँहरूको आउँदो कदम यो विषयमा के हुन्छ?
0: अब हेरौँ, त्यो हामी अध्ययन गर्दैछौँ, अहिले प्रहरी अधिकारीको बयानै अध्ययन सकिएको छैन, त्यसलाई अध्ययन गरेपछि हाम्रो आयोगको पदाधिकारीहरू बसेर हामी त्यसलाई थप निर्णय गर्छौँ, अनि निर्णय गरिसकेको अवस्था छैन।
1: समग्रमा हेर्दाखेरि यो सिङ्गो प्रकरणमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोगको मुख्य सरोकार वा चिन्ता यहाँनिर कुन पक्षमा बढी हो? मैले यो प्रश्न किन पनि सोधेको भने, एक त तपाईँहरूले यो सिङ्गो प्रकरणमा विधिको पालना भयो कि भएन भनेर हेरिरहेको बताउनु भयो, र अर्को सँगसँगै हिरासतमा किन मानवाधिकार आयोगलाई प्रवेश दिइएन भन्ने पक्षमा पनि चासो देखियो।
0: हामी प्रत्येक व्यक्तिको मानव अधिकारको संरक्षणमा हामी लाग्नु पर्ने हो, विधिको शासनमा हामी लाग्नु पर्ने हो, स्वतन्त्र न्यायपालिकाको हामी चाहिँ अडान लिनु पर्ने हो, यो सबै क्रियाकलापमा हामी लाग्छौँ। एकजना व्यक्तिको मात्रै यो समस्या भएन, यो समस्या भनेको विधिको शासनकै समस्या हो, प्रक्रियाकै समस्या हो। कुनै पनि व्यक्तिलाई बिना कारण पक्राउ गर्ने, धरपकड गर्ने, त्यो पनि मध्यरातमा गएर धरपकड गर्ने, त्यो पनि के भन्दाखेरि सुरक्षा संयन्त्रको रेखदेखमा हो, उहाँको चाहिँ अगाडि पछाडि सुरक्षाका निकायका साथीहरू नै हुनुहुन्छ, उहाँहरूको चाहिँ सुरक्षित हुँदा हुँदै पनि राति नै लिएर जानुपर्ने कारण के गर्यो, बिहानसम्म पनि किन कुद्न सकिएन, यो सबै विषयमा हामी विस्तार गर्छौँ, यो विषयमा हामी अनुसन्धान गर्छौँ, हामी यसरी चुप्लाएर बस्दैनौँ।
1: उनी थिए राष्ट्रिय मानवाधिकार आयोगका सदस्य मनोज दुवारी। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हिजोबाट हामीले भोटेकोसी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब अर्को विषय, दशैं तिहारका लागि कोरला नाका हुँदै चीनबाट ल्याइँदै गरेका कपडा लगायतका सामान सड़क अवरोधका कारण बाटैमा रोकिएका व्यवसायीहरूले बताएका छन्। रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि केरुङमा रोकिएका सामान व्यवसायीहरूले वैकल्पिक रूपमा मुस्ताङको कोरला नाकातर्फ पठाएका थिए, तर कोरला जोड्ने सड़क समेत पहिरो र कटानका कारण अवरुद्ध भएपछि ती सामान दशैं अघि नेपाल आइपुग्ने सम्भावना कमजोर बनेको व्यवसायीहरूले बताएका हुन्। अशोक दाहालको रिपोर्ट।
2: गत भदौमा भोटेकोसी त्रिशुली क्षेत्रमा आएको बाढीले रसुवागढी नाका प्रभावित भएपछि चीनले सिन्धुपाल्चोकको तातोपानी नाकाको सट्टा मुस्ताङको कोरला नाका प्रयोग गर्न भनेको थियो। अधिकारीहरूले कोरला नाका जोड्ने सडक सञ्चालनमा ल्याउन कम्तीमा 10 दिन लाग्ने अनुमान गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालय का प्रवक्ता जितेन्द्र बस्नेतले भने
3: पछिल्लो चरणमा कोरोला नाकाबाट हामीले यताको सामानहरू डाइभर्ट गरेर उताबाट ल्याउने गरी गरेको व्यवस्थामा पनि अब भर्खरै गएको निरन्तर वर्षात पछिको बाढीका कारण सडक अवरुद्ध छ। त्यसकारणले अहिले अब उत्तरी सीमाबाट सडक मार्ग भएर ढुवानी हुने हाम्रो माल वस्तुहरूलाई प्रत्यक्ष असर परेको छ। यो सन्दर्भमा हामीले खास गरी अहिले अब यो सडकहरूलाई छिटो सञ्चालन गर्ने अब अहिले बिग्रेको सडकहरूलाई भन्ने एउटा उपाय हो। त्यसमा पूर्वाधार विकास मन्त्रालयसँग समन्वय भइराखेको छ।
2: कोरोला नाका र सडक खुले पनि त्यहाँबाट काठमाडौँ सामान आइपुग्न कम्तीमा 3 दिन लाग्ने बताइन्छ। राजधानीबाट देशका विभिन्न जिल्लामा सामान पठाउने व्यवसायीहरूले नाका खुले पनि दशैंका लागि सामान बजारमा पुर्याउन ढिला हुने बताएका छन्। नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीले भने
4: आइरहेका सामानहरू दशैं तिहार लक्षित नै सामानहरू हो। काठमाडौँ आइपुगेर नि भएन, अब काठमाडौँबाट विभिन्न ठाउँ जानु पर्यो, मेची महाकाली सबै ठाउँमा पुग्नु पर्ने, अब त्यो पुग्ने सम्भावना चाहिँ एकदम न्यून भएर गएको छ।
2: चीनसँगको छोटो व्यापारिक मार्ग तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा कार्की जोड दिन्छन्। वाणिज्य मन्त्रालयका प्रवक्ता बस्नेतले तातोपानी नाका सञ्चालनका लागि कूटनीतिक पहल भइरहेको तर चीनतर्फबाट नाका खुलाउने विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए।
3: अब उहाँहरूको साइडमा पनि अलिकति समस्या छ भन्ने कुराहरू आएको थियो, त्यो विषय के हो अब उहाँहरूले अब जानकारी गराउनु भएको छैन।
2: चीनबाट आयात हुने सामान समुद्री मार्ग हुँदै भारतको कोलकातासम्म ल्याएर त्यहाँबाट सडक मार्फत काठमाडौँ लगायत देशका प्रमुख सहरमा पुर्याउने विकल्प पनि व्यवसायीहरूसँग छ। तर यो मार्ग प्रयोग गर्दा समय र ढुवानी खर्च दुवै बढी पर्ने व्यवसायीहरू बताउँछन्। अशोक दाहाल, बीबीसी काठमाडौँ।
5: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अधीनस्थ वेस्ट ब्याङ्कको एउटा प्यालेस्टिनी गाउँमा इजरायली बस्ती बसाएका 100 बढी मानिसहरूले आक्रमण गरेका छन्। उनीहरूले इजरायली सेनाको पहरामा घर फर्किरहेको एउटा परिवारलाई त्यसो गर्नबाट रोकेका हुन्। उक्त स्थानलाई बस्ती बसाउने इजरायलीहरूले केही हप्ता अघि कब्जा गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फनिन्द्र दाहालबाट।
6: दक्षिण नाब्लुसको जालुदमा रहेको अल्टुबासी परिवारको दुईवटा घरमा सोमबार आगो लगाइएको थियो। मानवाधिकारवादी समूहहरूले यो घटनाक्रमले इजरायली अधिकारीहरू बस्ती बसाएका मानिसहरूले गरेका हिंसा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विफल रहेको देखाएको उल्लेख गरेका छन्। बीबीसीसँग कुरा गर्दै महम्मद अल्टुबासीले एकदमै भयावह अवस्था रहेको र आफू त्यसलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। मलाई साँच्चै नै उनीहरूले हामीलाई मारिदिनेछन् जस्तो लागेको थियो। अहिले मृत्युलाई जितेको जस्तो अनुभव गर्दा म खुसी छु, 60 वर्षका अल्टुबासीले भने। यसै महिना इजरायलको उच्च अदालतले उनीहरूलाई घर फर्कन दिनुपर्ने आदेश दिएको थियो। इजरायली डिफेन्स फोर्सले एउटा विज्ञप्तिमा 100 भन्दा बढी इजरायली दङ्गाकारी उक्त गाउँमा रहेको र उनीहरूले सडकमा अवरोध तेर्स्याएको, टायरहरू बालेको र सुरक्षा निकायमाथि ढुङ्गा प्रहार गरेको जनाएको छ। इजरायली सेनाले टुबासी परिवार राष्ट्रवादी अपराधको शिकार भएको र हिंसाका कारण घर फर्कन नपाएको उल्लेख गरेको छ।
5: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोसी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम कोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
7: स्वदेश टाइम चेक, यस समय सूचक 9 o'clock, अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। संघीय निजामती विधेयक सहित 3 वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 5औं राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय युएनएससीआरमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी। र श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20औं एसियाली खेलकुदबाट बाहिरियो। समाचार अब विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। आजको मन्त्री परिषद बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर पथलैया सडक खण्ड, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्माहरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आभा श्रेष्ठ कर्णलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्मचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सञ्चारकर्मीको एक प्रश्नमा मन्त्री पोखरेलले अपरिचित समूहबाट टेक्स्ट मार्फत थ्रेट आएपछि रेस्क्यु गरेको बताउनु भएको छ।
1: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
0: सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवहरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यु गरेर सुरक्षित स्थानमा लगेको बताउनुभयो। मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेएनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाफ दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन विधेयक आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले यो सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीति यसको मुख्य कार्यक्षेत्र रहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मध्य प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। आजै उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग पनि लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तव विदाई भेट गर्नुभयो। भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभयो। उहाँले हालै बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशी विरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। दुर्बन घोषणा तथा कार्ययोजनाको 25 वार्षिक उत्सवको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज आयोजित उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विभेद र बहिष्करण अझै पनि मानव क्षमताको विकासमा बाधक रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
2: फोनमा कुरा गर्दा अब स्पष्ट नआएर दिक्क लाग्छ,
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
2: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
3: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
3: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायत विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, मेग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। यही असोज 8 गतेदेखि 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढीले नदी किनारका बस्ती, धार्मिक तथा शैक्षिक संरचना र सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अरियालको रिपोर्ट।
5: 4 दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। तीन जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेती बेडीमा बाढीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि बजार क्षेत्रका करिब 50 घर जुबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीयको घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ ने उपाने बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका सात मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका एक हर्मीचौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै दुई जिल्ला बीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत जुबानमा परेको छ। रामदीको संस्कृत गुरुकुलम र उत्तर वाहिनी स्थित गुरुकुलमा समेत बाढीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यस पटकको कालीगण्डकीको बाढी 2018 साल पछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासनको आग्रह पछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम शुरू भए पनि सड़कमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे
6: समयमा नै मानवीय क्षति नै नदिनको लागि हामीले तयारी गरेका थियौँ। पायरलाई सुरुदेखि नै सुरक्षित ठाउँमा जानको लागि हामीले अनुरोध गरेको, स्थानीय तहसँग पनि हामी सम्पर्क समन्वय गरेका हुनाले यहाँ मानवीय क्षति हुन दिएका छैनौँ। हामीले सेतुपेणी लगायतको यस्ता डुबान क्षेत्रहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी विपद व्यवस्थापन समितिले आवश्यक निर्णयहरू गरि पनि सकेका छ। तत्काल हामीले उद्धार राहतका विषयहरूलाई पनि प्राथमिकता दिएका छौँ।
5: अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
0: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग आज मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिर सिन्हाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिनुभयो। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 काठमाडौँमा हुने भएको छ। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको मुख्य सचिव दुलालले जानकारी दिनुभयो। कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोह असोज 18 दिउँसो 2 खुला मञ्चमा हुने कांग्रेसले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताउनु भएको छ। आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले एमाले आफूलाई दिएको वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताउनुभयो। एमाले यही असोज 8 भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने सो निर्णय केन्द्रीय कमिटिले अनुमोदन गरेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुननिर्माणका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरूसँग सहयोगको अनुरोध गरेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय UNHCRले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब 83 लाख शरणार्थी तथा अन्य जबरजस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ. UNHCRका अनुसार निरन्तर बढिरहेको आर्थिक संकटका कारण शरणार्थी, आन्तरिक रूपमा विस्थापित व्यक्ति, आईडीपी र राज्यविहीन मानिसलाई उपलब्ध गराइँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर बन्दै गएको छ. संस्थाले यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8.5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ. तर जुलाईको अन्त्यसम्म 2.7 अर्ब डलर अर्थात् आवश्यक रकमको 32% मात्र प्राप्त भएको छ. अब आर्थिक समाचार.
7: भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण बिमा कम्पनीहरूमा झण्डै 21 अर्ब रुपियाँ बराबरको प्रारम्भिक दावी परेको छ. नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार असोज 12 गतिसम्म विभिन्न निर्जीवन तथा लघु बिमा कम्पनीहरूमा 2180 वटा दावी मार्फत 20 अर्ब 98 करोड 87 लाख रुपियाँ बराबरको प्रारम्भिक दावी परेको छ. कम्पनीहरूमा परेको दावी तथ्याङ्कलाई भेरिफाइड गरेर मात्रै नयाँ विवरण सार्वजनिक गरेको प्राधिकरणका प्रवक्ता पूजन ढुङ्गेल अधिकारीले जानकारी दिनुभयो. बाढीबाट ठूलो परिमाणमा भौतिक संरचना, सवारी साधन र जलविद्युत आयोजनामा क्षति पुगेपछि परेको दावी मध्ये हालसम्म बिमकहरूले अग्रिम पेस्की समेत गरी जम्मा 67,48,000 रुपियाँ मात्र भुक्तानी पाएका छन्. बिमा लेखको प्रकार अनुसार रकमका आधारमा सबैभन्दा धेरै दावी सम्पत्ति बिमामा परेको छ. सम्पत्ति बिमातर्फ 518 वटा दावी मार्फत 9 अर्ब 41 करोड 58 लाख रुपियाँ बराबरको क्षतिको माग दावी गरिएको छ. त्यसमा हालसम्म 38,14,000 रुपियाँ भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ. इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा तर्फ 165 वटा दावीबाट 4 अर्ब 41 करोड 45 लाख रुपियाँ बराबरको क्षति मूल्याङ्कन भएको छ. दावी संख्याका आधारमा भने मोटर बिमा सबैभन्दा अगाडि देखिएको छ. बाढीले सवारी साधन बगाएको र क्षति पुर्याएको भन्दै 1,066 वटा मोटर बिमाको दावी परेको छ, जसको रकम 3 अर्ब 7 करोड 93 लाख रुपियाँ बराबरको छ. मोटर बिमा तर्फ 24,10,000 रुपियाँ दावी भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ. स्वास्थ्य बिमा तर्फ 28 वटा दावीबाट 22 करोड 52 लाख रुपियाँ बराबरको दावी परेको छ. विशेष आर्थिक क्षेत्रमा स्थापित भई मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही गरिने भएको छ. विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कारवाही गर्न लागेको जनाएको छ. विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यका निर्देशक डाक्टर दिवाकर लुइटेलले भैरवा विशेष आर्थिक क्षेत्रमा रहेको पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि कारवाही गरिएको जानकारी दिनुभयो. प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने व्यवस्था तोकेको छ. विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई कर्म सहुलियत उपलब्ध गराइएको छ. आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ. आर्थिक ऐन 2083 दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ. सोही व्यवस्था अनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेश, परीक्षण तथा पुनरावेदन सम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो.
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य. अब खेल समाचार.
8: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाडी विजय बाजी र आशिष राणा मगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन्. मंगलबार यहागी गावा क्विनिङ स्लम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय 202.06 समय सहित 15 र आशिष 211.86 समय सहित 16 स्थानमा रहे. शीर्ष 18 खेलाडी सेमिफाइनल पुग्ने नियम अनुसार दुवै सेमिफाइनलका लागि छानिएका हुन्. सेमिफाइनल चरणको प्रतिस्पर्धा बुधबार यहागी गावा क्विनिङ स्लम कोर्समै हुनेछ. त्यस्तै नेपालको एथलेटिक यात्रा मुकेश बहादुर पालको व्यक्तिगत समय सुधार सँगै सकिएको छ. पुरुष 5,000 मिटरको फाइनलमा मुकेशले 14:03.61 समय निकाल्दै 9 स्थान हासिल गरे. 14:25.54 मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो. त्यसमा उनले उल्लेखनीय सुधार गरे। नोएगामा यसपालि एथलेटिक्समा 6 खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खड्क बहादुर खड्काको म्याराथन, राजन रोकायाले 10,000 मिटर, मुकेशले 5,000 र 1500 मिटर, सोमबहादुर कुमारले 800 मिटर, सन्तोषी श्रेष्ठले 5,000 र 10,000 मिटर तथा पूर्ण लक्ष्मी नेपालले 1500 र 5,000 मिटरमा चुनौती प्रस्तुत गरेका थिए।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संघीय निजामती विधेयक सहित 3 विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कांग्रेसको 5औं राष्ट्रिय महाधिवेशन असोज 18 गतेदेखि हुने। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय UNHCRमा बजेट अभावका कारण विश्वका करिब 83 लाख मानिस प्रभावित हुन सक्ने चेतावनी। र श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली विश्व एसियाली खेलकुदबाट बाहिरियो। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853-518-953।
0: 93.2 स्वदेश FM।

0: मिक्स एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। बाढी नगरपालिका वडा नम्बर 3 इनारबर अटोल विकास संस्था र हरियाली महिला समूहले बाढी तथा विपद प्रभावितका लागि 1,06,755 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। 2083 असोज 7 गते अनलाइन मार्फत उक्त रकम हस्तान्तरण गरेको बैंकको भुक्तानी विवरणमा उल्लेख गरिएको छ। विपदका बेला प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरेको जनाइएको छ। स्थानीय स्तरबाट विभिन्न संघ संस्था तथा समुदायले राहतका लागि सहयोग जुटाइरहेका बेला इनारबर अटोल विकास संस्था र हरियाली महिला समूहको योगदानले सामाजिक उत्तरदायित्व र विपदका बेला सामूहिक सहयोगको सकारात्मक सन्देश दिएको छ। चितवन जिल्लामा 5 वर्ष मुनिका बालबालिकामा शीघ्र श्वास प्रश्वास संक्रमणको दर बढेको छ। आर्थिक वर्ष 2081-82 को तुलनामा आर्थिक वर्ष 2082-83 यो संख्या बढेको हो। जनसंख्या कार्यालयका जनस्वास्थ्य निरीक्षक चन्द्र बहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रति हजार बालबालिकामा 431 जनामा यो समस्या देखिएको थियो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 यो संख्या 396 रहेको थियो। हरेक वर्ष यस्तो रुखा बालबालिका बढ्दै गएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गर्नुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवनमा सम्पन्न क्षेत्र नम्बर 2 को अधिवेशनबाट सभापतिमा युवा नेता मनोज राणाभाट निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न महाधिवेशनबाट राणाभाट 344 मतका साथ सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँको प्रतिद्वन्दी केशव महर्जनले 233 मत प्राप्त गर्नुभयो। यस्तै विकास पौडेलले 218, प्रहलाद उप्रेतीले 96 र चित्रबहादुर भण्डारीले 56 मत प्राप्त गर्नुभयो। यस्तै क्षेत्रीय सचिवमा प्रदीप लामिछाने निर्वाचित हुनुभएको छ। द्वन्द समाधान गर्दै दीर्घकालीन सह अस्तित्व प्रबन्धन गर्ने उद्देश्यले बाघ संरक्षण केन्द्र स्थापना गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल र संयुक्त राज्य अमेरिकाको कोलोराडो स्थित द वाइल्ड एनिमल सेन्चुरी बीच अमेरिकामा सम्झौता भएको हो। सम्झौतामा कोषका सदस्य सचिव डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल र द वाइल्ड एनिमल सेन्चुरीका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गर्नुभएको छ। सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न दिने स्वीकृति प्रदान गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह सकिएको दावी समेत गर्नुभएको छ। मंगलबार कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। नेपाली काङ्ग्रेसले आफ्नो 15 महाधिवेशन 2 दिन पर सारेको छ। यसअघि असोज 16 गतेदेखि सुरु गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा उद्घाटन हुने भएको हो। महाधिवेशन 18 गतेसम्म चल्नेछ। देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति सारेको काङ्ग्रेसले जनाएको छ। नेपाल चीन सीमा नाकामा वस्तु ढुवानी र सर्वसाधारणको आवजावतमा देखिएका अवरोधहरूलाई हटाउन दुवै पक्षबीच सम्वाद शुरू भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा भइरहेका व्यवधानका कारण व्यापारिक क्रियाकलापमा परेको नकारात्मक प्रभावबारे चिनिया टोलीलाई जानकारी गराएको हो। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चिनिया दूतावासका प्रतिनिधिहरूसँगको संवादमा उक्त समस्यालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बागमती प्रदेश अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। बागमती प्रदेश अध्यक्षका लागि प्रकाश रिमाल, जनकराज पाठक र रविन्द्र प्रताप शाह आकांक्षी देखिएका हुन्। रिमाल काठमाडौँका हुन् भने शाह भक्तपुरका, यस्तै पाठक नुवाकोटका हुन्। राप्रपाका एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षबाट प्रकाश रिमाल र लिङ्गदेन उत्तर पक्षबाट जनकराज पाठक र रविन्द्र प्रताप शाह आकांक्षी रहेका हुन्। लिङ्गदेन उत्तर पक्षबाट भने एकजना मात्र उम्मेद्वार बनाउने गरी सहमतिको प्रयास भइरहेको छ। प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङको मिसावट पाएपछि त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएका चियाका नमुना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको जनाएको छ। गुणस्तरहीन पाइएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको हो। सर्वोच्च अदालतले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला तथा एकपटक मात्र प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको उत्पादन, आयात, बिक्री, वितरण र प्रयोगमा ल्याइएका प्रतिबन्धलाई देशभर कडाईका साथ कार्यान्वयन गर्न सरकारका नाममा प्रमादेश जारी गरेको छ। न्यायाधीश श्री हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदम बहादुर श्रेष्ठ समेतले दायर गरेको रिट निवेदनमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो। हिमालमा जलवायु परिवर्तनको प्रभाव र हालैको भुटेकोशी त्रिशुली विपदबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापतिमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका संसदीय दलका उपनेता गणेश पराजुली सभापति बन्ने निश्चित भएका छन्। सभापतिमा उम्मेद्वारी दिनका लागि तोकिएको मंगलबार अपरान्न 4 बजेसम्मको समयमा पराजुलीको मात्रै उम्मेद्वारी परेको हो। सर्वोच्च अदालतको पूर्ण इजलासले शैक्षिक संस्था तथा परीक्षा बोर्डको दर्ता वैधानिकता वा अस्तित्वमा पछि विवाद उत्पन्न भएकै आधारमा त्यहाँ नियमित अध्ययन गरी प्रमाणपत्र लिएका विद्यार्थीलाई स्वैत नक्कली प्रमाण पत्रधारी वा भ्रष्टाचारी ठहर गर्न नमिल्ने महत्त्वपूर्ण कानूनी सिद्धान्त प्रतिपादन गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश त्रय सपना प्रधान मल्ल, सारङ्गा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले विशेष अदालतको फैसला केही उल्टो गर्दै नेपाल खानेपानी संस्थानका सहायक प्रशासन अधिकृत इन्द्रेश झालाई भ्रष्टाचारको कसुरबाट पूर्ण सफाई दिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम थिमिल्सनाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर थिमिल्सनाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेका क्षति अवरुद्ध दूरसञ्चार सेवा हालसम्मको पुनर्स्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी दिनुभएको हो। र म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका साथ लामा बगरमा मंगलबार पहिरो जाँदा 4 घर 2 गोठ पुरिएका छन् भने 1 घाइते भएका छन्। पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते 65 आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ। चक्रपाणी आचार्य, लीलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका 2 गोठ पहिरोमा पुरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन हे नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पगलेक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Sudis FM tirando a petoplo 2 MHz.
1: तिमीले के पैदा गरेका थियौ र नाश भयो, तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयौ, जे आज तिम्रो छ त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित रामभक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
3: भगवान श्री कृष्ण रे अर्जुनलाई भन्नुभयो, 12 करोड वर्ष अगाडि हजुरले सूर्यलाई, सूर्यको देव, सूर्यका राजा विवस्वानलाई बताए भएर यो गीता त्यति पुरानो हो भनेकन यसरी हजुरले विस्तार गर्नुभयो। प्रभु, मलाई एउटा संशय खडा भयो। हजुर र म हस्तिनापुरमा अहिले छौँ, हजुरलाई म यहीँ आफ्नै उमेरको आफ्नै सखा आफ्नै साथी सम्झिराखेको छु। अनि हजुरले 12 करोड वर्ष अगाडि गीता सुनाएको थिएँ सूर्यदेवलाई, विवस्वानलाई भनेर भन्नुभयो, म कसरी यो कुरालाई बुझौँ भन्नुहुन्छ। भन्नुहुन्छ श्रीमद् भगवद् गीताको 4 अध्यायको 4 मन्त्रमा अपरम भवतो जन्म परम जन्म विवस्वतः कसमे तद् विजानीयाम त्वं माधव प्रभु सदा नीति। भन्नुहुन्छ यहे मेरो प्रभु, एउटा अचम्मको कुरा हजुरले सुनाउनु भयो। हजुर म यहाँ सँगसँगै छौँ, म बितेको हिजोका कुराहरू पनि आज जान्न सक्दिनँ। कसैले सोध्यो भने हिजो के धन्दा गऱ्यौ के खायौ भनेर सोध्यो भने यो 24 घन्टाभित्रको कुरो पनि म जान्दिनँ, 10-20 मिनट बितिसकेका कुराहरूलाई पनि मान्छेहरू बुझ्न सक्दैनन् सम्झिन सक्दैनन्। हजुर 12 करोड 4 लाख वर्ष अगाडिको कुरा मैले यसरी भनेको थिएँ विवस्वानलाई भनेर भन्नुभयो, मलाई ज्यादै ठुलो शङ्का पर्यो। प्रभु भनिकन यसरी परमात्मा श्री कृष्णको चरणमा बिन्ती गर्नुहुन्छ, कहाँ गीतोपदेश कहाँ भएको छ, कुरुक्षेत्रमा, कुरुक्षेत्रको युद्ध मैदानमा गीतोपदेश भइराखेको छ, यी दुईजनाको भगवान् श्री कृष्ण र अर्जुनको बिचको कुरा भइराखेको छ। र यहाँ भन्नुहुन्छ अर्जुनले, ओरै हजुरको जन्म सूर्यको जन्म हो, पर जानु भो पहिले भन्ने जानु कसरी आखिर। भन्छन् अर्जुन, हजुरको जन्म त ओर भइराखेको छ, तर त्यो परको कुरा, 12 करोड वर्ष पहिलाको कुरा हजुरले मैले विवस्वानलाई बताएँ भनेर जुन भन्नुभयो, मैले यो कुरा बुझ्न सकिनँ प्रभु भनिकन भगवान् श्री कृष्णको अगाडि बिन्ती गर्नुहुन्छ अर्जुन। र यो बिन्ती सुनिसकेपछि भगवान् श्री कृष्ण बताउनुहुन्छ अर्जुनलाई, बाबु बहु निमे देखि तानि जन्मानि तव च अर्जुन, तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप। हे परन्तप, तिम्रा र मेरा धेरै जन्म यहाँ बितिराखेका छन्, शरीर धारण गर्दै शरीर छोड्दै, फेरि शरीर धारण गर्यो फेरि छोड्यो, एवं हृदय गर्दै गर्दै जस्तस्य हि ध्रुवोर्मृत्यु ध्रुवं जन्म मृतस्य च जन्मेपछि मरण, मरणपछि जन्म, यो लगातार चलिरहने कुराहरू हो। जहाँसम्म आत्मज्ञान हुँदैन त्यहाँसम्म यो आउने र जाने क्रम, जन्मने र मर्ने क्रम टुट्दैन। अर्जुन भन्नुहुन्छ, ती सबै कुराहरूलाई मैले जानिराखेको छु तर तिमी यो कुरा बुझ्दैनौ भन्नुभयो। अर्जुन बहुतै अचम्मित हुनुभयो, भगवान्ले कसरी जान्नुभयो? ओहो, मैले त कृष्णलाई सखा, मेरो साथी, मेरो मित्रको रूपमा अहिले सँगसँगै देखिराखेको, तर भगवान् श्री कृष्ण त भगवान् हुनुहुँदो रहेछ भन्ने कुराको अहिले अर्जुनलाई अलिअलि विवेक प्रवेश भइराखेको छ। साथी सम्झिरहनु भएको थियो, त्यस्तो भइराख्यो। तान्य हुम् वेद शर्माणी न त्वम् व्यथ परन्तप, हे परन्तप, तिमी ती कुराहरूलाई जान्दैनौ भनिकन यसरी अर्जुनलाई कुरुक्षेत्रमा अनि यसरी गीत उपदेश गर्दै हुनुहुन्छ भगवान्। यसरी हेर, एउटा नारदको उपाख्यान ल्याएर बताउनुहुन्छ। एक दिन भगवान् श्रीकृष्णसँग नारदले बिन्ती गरेका थिए, हे परमात्मा, माया जाल भनेर भनिन्छ, हजुरको यो माया जाल कस्तो हो म सुन्न चाहन्छु भनिकन भन्नु। अनि सरयू नदीको किनारमा स्नान गर्नको लागि भगवान् श्रीकृष्णले प्रस्ताव राख्नुभयो। अर्जुन पानीमा डुबे, पानीमा डुबिसकेपछि उहाँलाई अनि भगवान् श्रीकृष्णसित छुट्टिएको कुराको उहाँलाई ज्ञान छैन। पानीमा डुबेपछि अर्कै संसार, अर्कै शरीर ग्रहण गर्नुभयो। अनि त्यहाँ गएर बालक अवस्था, यौवन अवस्थामा प्रवेश गर्नुभयो। प्रवेश गरिसकेपछि विवाह गर्नुभयो नारदले। म नारद हुँ भन्ने थाहा छैन। विवाह गरिसकेपछि ज्यादै मित्रवत परिवार भए, अत्यन्त प्यारो श्रीमती पाउनुभएको थियो। ती श्रीमतीबाट छोराछोरीको दर्शन गर्न पनि पाउनुभयो। ओहो, संसार कति रमाइलो! ती तोते बोली बोलेका बाबु नानीहरूलाई काखमा लिएर यो रसिलो रसवत संसारलाई कहिल्यै पनि नअगाउने किसिमको माया प्रेममा नारदजी भुल्नुभयो। यहाँभन्दा स्वर्ग, यहाँभन्दा रमाइलो के छ र? भन्नुहुन्छ, छोरा हुनन् यज्ञ बहुत गरिनन्, म भाग्यमानी रहेछु, सन्तान भएपछि अब मेरो गति मुक्ति हुन्छ भनेर बहुत खुसी हुनुभएको छ। एवं रीति हुँदै हुँदै जाँदा अनि नाति पनि भए, झन असाध्य प्रेमको वस्तु नातिलाई स्पर्श गर्दाखेरिमा मात्रै पनि मुक्ति हुन्छ भन्ने यो शास्त्रको कुराहरू हुँदा उहाँ झन गौरवान्वित हुनुभयो। म नारद हुँ भन्ने थाहा छैन उहाँलाई। हरे भगवान्, भगवान्को माया भनेको कुरा यस्तो रहेछ, अनि मायामा अहिले भुलिरहनु भएको छ। को भुल्नु भएको छ? हजुरहरूले सुन्नु भएको छ नारदजी? मायामा भुलिसकेपछि अनि क्रमशः ती सन्तानहरूको वियोग भयो, वेदना पर्यो, ज्यादै दुखित हुनुभयो, हृदयमा विदारण भयो। श्रीमती रुन थालिन्। पुत्र स्नेह, पौत्रादिको स्नेह, पारिवारिक स्नेहमा रुन कराउन, यस्तो विलाप गर्न थाले। एवं मृत हुँदै हुँदै जाँदा यो संसारको लीला देख्नुभयो, घरि हाँस्नु भए थियो, अहिले रुन थाल्नुभयो दुखित भएर। हे भगवान्, एवं मृत हुँदै जाँदा अब एक्लो जीवन देखेर ज्यादै दुखित भएर त्यहाँबाट ठेस लाएपछि राम भन्ने कुरा आउँदो रहेछ। दुःख परेपछि बल्ल परमात्मा सम्झेर आज म त एकादशी हुन्, प्यारी म स्नान गर्न जान्छु भनिकन सरयुमा गएर डुब्नु भयो नारदजी। जब डुबेर निस्कनु भएको थियो भगवान श्री कृष्ण छाता ओढेर हजुरका वस्त्रहरू सुरक्षित गरेर राख्नु भएको देख्नुभयो। हरे भगवान्, के हो यो रचना भनेर नारद नाम गरेको ऋषि भगवान श्री कृष्णसँग यसरी बिन्ती गर्नुहुन्छ। त्यस्तै गरेर यो संसार विचित्रको छ भन्ने सम्मका कुराहरू भगवान श्री कृष्णले अर्जुनलाई राख्नुभयो। यिनै कुराहरू राखेर आज म बिदा हुन्छु। जय थु संस्कृतम् हरे नमः।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 मेगाहर्ट्ज
2: आज विक्रम सम्वत 2083 साल असोज 14 गते बुधबार आश्विन कृष्ण चतुर्दशी 30 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
3: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
4: गुड लाइफ डाइजेस्टिव बिस्किट।
5: साक्षरता अभियानमा 36 अर्ब खर्च, कर्मचारीलाई 2 वर्षको कुलिङ पिरियड र 30-55 को प्रावधान, बजारमा घटेन प्लास्टिक, कंग्रेसको उद्घाटन सत्र 2 दिनपछि हुने लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको वन क्षेत्र विश्वमा घट्दै नेपालमा बढ्दै शीर्षकको शुभ समाचार।
2: नेपालले वन क्षेत्र बढेर कुल भूभागको 46% पुगेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ। तर विश्वभरि वनको समग्र अवस्था भने अझै उत्साहजनक नरहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओ को नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले वन विनाशको दर केही घटे पनि वन क्षयीकरण, डडेलो रोग तथा चरम मौसमी घटनाको दबाव बढिरहेको देखाएको छ। विश्वभरिको वनले पृथ्वीको कुल भूभागको करिब 32% अर्थात 4 अर्ब 14 करोड हेक्टर क्षेत्रफल ओगटेको छ। वनले करिब 714 गिगा टन कार्बन सञ्चित गरेका छन्। पृथ्वीका स्थलीय जैविक विविधताको 80% वनमा आश्रित छ। विश्वको करिब 1/3 जनसङ्ख्या खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि वन र रुखमा निर्भर रहेको एफओले जनाएको छ। तर वनमाथिको दबाव बहुआयामिक बन्दै गइरहेको छ। नेपालले सामुदायिक वन संरक्षण क्षेत्र तथा अन्य संरक्षणका कार्यक्रम मार्फत वन क्षेत्र विस्तार र संरक्षणमा उल्लेखनीय प्रगति गरेको र वन क्षेत्र 46% पुगेको सरकारी दावी छ। तर वनको क्षेत्रफल बढ्नु मात्रै वनको स्वास्थ्य राम्रो भएको प्रमाण नहुने एफओको प्रतिवेदनमा उल्लेख गरिएको छ। वनको पारिस्थितिक अवस्था, प्राकृतिक पुनर्जन्म, जैविक विविधता, वनको संरचना, माटो तथा पानी संरक्षण र वनले स्थानीय समुदायलाई उपलब्ध गराउने सेवाको अवस्था समेत मूल्याङ्कन गर्नुपर्ने प्रतिवेदनमा जोड दिइएको छ।
6: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
7: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट
2: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् कायदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल टप लोड मा 4 केजी र ट्विन टप मा 2 केजी सर्फ एक्सेल निशुल्क एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी गोदरेज सँग भने देखि वाउ
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा नागरिक दैनिक खबर लेख्छ सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ सरकारले साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो त्यतिबेला निकै तामझामका साथ नेपाललाई 2 वर्षभित्रै साक्षर नेपाल घोषणा गर्ने घोषणा गरिए पनि वर्षौं बित्दा समेत लक्ष्य पुर्याउन सकेको छैन यसबाट सरकारले कार्यक्रम घोषणा गर्ने तर सिकाइ उपलब्धिमा पर्याप्त ध्यान नदिने गरेको प्रश्न हुन्छ यसपटक पनि सरकारले आर्थिक वर्ष 2083-84 साक्षर नेपाल घोषणाको लक्ष्य राखेर मधेस लक्षित कार्यक्रम अघि बढाएको विभागले जनाएको छ नेपालमा 2065 र 2069 सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो आर्थिक वर्ष 2067-68 घरधुरी सर्वेक्षण मार्फत निरक्षर को विवरण संकलन गरिएको थियो सोही तथ्याङ्कका आधारमा 2072 सालमा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन भयो 2071 सालदेखि 15-60 वर्ष उमेर समूहको जनसङ्ख्या मध्ये 95% साक्षर भए साक्षर जिल्ला घोषणा गर्ने अभ्यास सुरु गरिएको थियो आर्थिक वर्ष 2071-72 निरक्षरता उन्मूलन वर्षका रूपमा मनाइएको थियो 76 सालसम्म साक्षरतामा निकै ठूलो लगानी भइसकेको देखिन्छ विगतमा बजेट पाउने प्रलोभनमा कतिपय पालिकाले फर्जी तथ्याङ्क समेत राखेर साक्षर घोषणा गर्ने विकृति बढेको थियो त्यसपछि सरकारले कडा अनुगमन तथा नियमन अघि बढायो वर्षमा करिब 2 अर्ब रुपियाँका दरले 18 वर्षमा साक्षरता र निरन्तर सिकाइमा 36 अर्ब भन्दा बढी रकम राज्यले खर्च गरिसकेको छ
4: नेपाली काँग्रेसले आफ्नो 15 महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारेको छ काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गरेर देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिका कारण महाधिवेशनको उद्घाटन सत्र 2 दिन पर सारिएको जानकारी दिनुभएको हो यसअघि असो 16 गते नै उद्घाटन सुरु गर्ने भनिएको काङ्ग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा उद्घाटन हुने भएको हो करिब 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने नेपाली काङ्ग्रेसको 15 महाधिवेशन 18 असोजमा काठमाडौँको खुला मञ्चमा उद्घाटन हुन लागेको हो काठमाडौँमा आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता 16 गतेदेखि नै सुरु हुनेछ 19 र 20 गतेसम्ममा बन्द सत्र तथा 21 र 22 गतेमा निर्वाचन हुने गरी कार्यतालिका बनाइएको जनाइ यसअघि 16 असोजबाट महाधिवेशन सुरु गर्ने तयारी भए पनि 2 दिन सारिएको हो महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुला मञ्चमै गर्ने तयारी भएको छ करिब 7,000 प्रतिनिधि सहभागी हुने भएकाले खुला मञ्चमा कम्तीमा 3 बक्स बनाइनेछ एउटा बक्समा करिब 3,000 प्रतिनिधि अट्ने गरी संरचना तयार पारिनेछ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 19 र 20 असोजमा हुने बन्द सत्रमा 7 प्रदेशका छुट्टा छुट्टै समूह बनाएर विभिन्न प्रस्ताव तथा दस्तावेजमाथि छलफल गराउने तयारी भएको छ यसैबीच काङ्ग्रेसले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर 15 महाधिवेशनका प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको छ महाधिवेशनका लागि गठन गरिएको आवास व्यवस्थापन समितिले विशेष महाधिवेशनका बेला गरिएको व्यवस्थालाई आधार मानेर प्रतिनिधिहरूका लागि आवासको व्यवस्था मिलाउने भएको हो यस्तै नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत भइरहेका महाधिवेशन र अधिवेशनहरूबाट देशभर झण्डै 44,000 युवा नेतृत्वमा उदाएका छन् पार्टीको नयाँ व्यवस्था अनुसार 35 वर्ष मुनिका झण्डै 44,000 युवाले पार्टीको पदीय जिम्मेवारी पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएका छन् नेपालका कुनै पनि पार्टीमा यति एकैपटक यति धेरै संख्यामा युवाहरूले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलोपटक भएको उनको दावी छ नयाँ विधानमा हरेक वडामा 35 वर्ष मुनिका युवा एक महिला सहित कम्तीमा 3 युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेकाले 6743 वडाबाट कम्तीमा 3 जनाको दरले 20229 जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा 3 जनादेखि बढीमा 7 जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यसअनुसार औसतमा 5 जना निर्वाचित हुन्छन् भन्ने मान्दा 33715 जना 35 वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। यसै गरी हरेक गाउँपालिकाको वडामा 1 जना र नगरपालिकाको वडामा 2 जनाका दरले कार्य समिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ। नेपालमा अहिले गाउँपालिकातर्फ 3215 वडा रहेका छन् भने नगरपालिकातर्फ 3528 वडा रहेका छन्। त्यसैले नगरपालिकाको वडामा 3215 वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकातर्फका वडाहरूमा 3528 जना 2 जनाका दरले 7056 जना युवाहरू वडा सदस्यमा निर्वाचित भएका छन्। 2 दिन पछि सरु काङ्ग्रेसको 15 महाधिवेशन असोज 18 गते खुला मञ्चमा उद्घाटन हुने आजको हिमालय टाइम्समा खबर छ।
3: सरकारी कर्मचारीलाई 2 वर्षको कुलिङ पिरियड लगाइने भएको छ। कुलिङ पिरियड भनेको सेवाबाट राजीनामा दिएर वा अवकाशमा गएर बाहिरिएपछि पुनः अर्को सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो। सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि 2 वर्षको यस्तो कुलिङ पिरियड लाग्ने प्रावधान सहितको संघीय निजामती सेवा विधेयक तयार भएको छ। प्रस्तावित विधेयकमा ऐनमा रूपान्तरित भएपछि सरकारी कर्मचारीले सेवाबाट बाहिरिएपछि कम्तीमा 2 वर्ष संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन पाउने छैनन्। यस्तो प्रावधान सहितको विधेयक संघीय संसदमा पेश गर्न मंगलबार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ। यो सँगै विधेयक संसदमा दर्ता हुने बाटो खुल्ला भएको छ। उक्त विधेयकले सरकारी सेवाबाट अवकाश वा राजीनामा लिए लगतै संवैधानिक कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोक्ने सरकारको विश्वास छ। सरकारी कर्मचारीका लागि कुलिङ पिरियडको व्यवस्था लागू गर्ने विषय मसौदाको रूपमा पहिलो पटक आएको भने होइन। 2080 सालमा प्रतिनिधि सभामा आएको संघीय निजामती सेवा विधेयकमा पनि यस्तो प्रावधान थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि 2082 जेठमा 2 वर्षको कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो। समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले 2 वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो। कर्मचारीलाई 2 वर्षको कुलिङ पिरियड शीर्षकमा मध्याह्न राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
4: हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति पुरानै हो। यस गत भदौको युवा आन्दोलनपछि चुनिएर आएका युवा र नयाँ सांसदहरूको पारा पनि उस्तै देखिएको छ। संसदमा महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची भए पनि सांसदहरू बैठकमै नआउने आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय संसदमा अझै नयाँ प्रवृत्ति देखिएको छ। सांसदहरू बोल्न नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुने गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै दृश्य देखियो। बैठकको शून्य समयमा सभामुख डोल प्रसाद अर्यालले जगदीश खरेल दोलखालाई बोलाउनु भयो तर उहाँ उपस्थित हुनुहुन्थेन। सभामुखले 3 पटकसम्म नाम बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। केही सांसदहरूले बोलिसकेपछि धर्मराज केसीको पालो आयो। सभामुख अर्यालले नाम बोलाउनु भयो, फेरि उहाँ पनि देखिनु भएन र उही प्रवृत्ति देखियो। उहाँ सभामा उपस्थित हुनुहुन्थेन। 3 पटक बोलाउँदा पनि नदेखेपछि उहाँ अगाडि बढ्नुभयो। सांसदहरू बोल्दै जाँदा सभामुखले फेरि अर्का सांसदको नाम बोलाउनु भयो। त्यस क्रममा अर्का सांसद पुकार बमको पालो आयो। सभामुखले 3 पटक पुकार बमको नाम बोलाउनु भयो तर पुकार बम सभाकक्षमा भेटिनु भएन। मंगलबारको प्रतिनिधि सभामा शून्य समयमा बोल्ने भनेर नाम टिपाएर सभाकक्षमा अनुपस्थित रहने सांसद खरेल, केसी र बम 3 सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। आजको हिमालय टाइम्समा खबर छ नाम टिपाएर सांसद टाप शीर्षकमा।
3: राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। एकजना सत्ताको केन्द्रमा रहिरहन चाहन्छन्, अर्का सत्ता विरूद्ध सड़कमा उभिन रुचाउँछन्, सरकारको नेतृत्व गरिरहेको दलका सभापति हुन् रवि लामिछाने र सरकारका काम कारवाहीमाथि निरन्तर प्रश्न उठाउने अभियन्ता हुन् दुर्गा प्रसाई। तर यी दुवैको राजनीतिक बाटो फरक भए पनि उनीहरूलाई पछ्याइरहने निकाय हो अदालत। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति लामिछाने बालेन्द्र शाह नेतृत्वको सरकारलाई मार्गदर्शन गर्छन्। सरकारको भुवाङ पार्ने कार्यशैली देखिएमा आफू रफू भर्दै टाल्न खोज्छन्। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाई भने सरकारको व्यथिति र आलोचनामा खरो उत्रन्छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाई फरक पृष्ठभूमिका पात्र हुन्, तर पनि विभिन्न मुद्दा, पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवन पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा 3 पटक पक्राउ गरी अदालत पटक पटक म्याद थप्न लगियो, प्रसाई त पक्राउ नै 15 चोटि परिसके। दुर्गा प्रसाईको 15 पटकको पक्राउको तालिका अन्नपूर्ण पोस्टले छापेको छ। 2076 माघ 1 2081 भदौ 28 2081 भदौ 31 2081 मङ्सिर 4 विद्युतीय कसुर तथा साइबर अपराधमा, त्यसै गरी 81 मङ्सिर 14 2081 चैत 17 81 चैत 17 81 चैत 29 82 वैशाख 4 वैशाख 23 फागुन 5 फागुन 17 83 जेठ 4 साउन 18 र असोज 12। राज्यको ज्यादती पहिले रवि अहिले दुर्गामाथि शीर्षकमा अन्नपूर्ण पोस्टले यो खबर छापेको हो।
4: आजको नागरिक दैनिकमा बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा मुख्य खबर छापेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुदन गुरुङसँगै थिए। निकट स्रोतका अनुसार गृहमन्त्री गुरुङले जबरालाई पक्राउ गर्न महानिरीक्षक कार्कीलाई निर्देशन दिँदा कुनै कानूनी आधार बताउन सकेनन्। कार्कीले पनि कुनै फौजदारी कसुर बिना जबरालाई नियन्त्रणमा लिने अधिकार प्रहरीसँग नभएको अप्ठ्यारो पर्न सक्ने भन्दै गृहमन्त्रीलाई सम्झाउने कोसिस गरे। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर अमेरिकाबाट फर्किए लगत्तै पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गर्न आदेश दिएका थिए। गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहको आदेश रोक्न सकेनन्। त्यसपछि शनिबार मध्यरातमा जबरालाई निवासबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार जबरालाई हिरासतमै राख्नुपर्ने